0: टी होटल।
1: अमेरिका र इरान बीचको युद्ध सम्झौता थप अन्यलमा इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण तीव्र। आगामी पाँच वर्ष विश्वमा थप तातो बढ्ने राष्ट्रसंघको भनाई।
2: र काभा महिला च्याम्पियनशीपको सेमी फाइनलबाट नेपाल बाहिरियो। नेपाली महिला क्रिकेट टोली बीसौं एसियन छनौटको सेमी फाइनलमा नेपाल एलआई गल्फ उपाधि।
3: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा सुशासनलाई प्राथमिकता दिँदै ठूलो आकारको बजेट आज सार्वजनिक हुन लागेको प्रसंग।
1: अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा अपरान्ह 4 बजे आगामी आर्थिक वर्षका लागि खर्च तथा व्यय अनुमान सहितको विवरण अर्थात बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनु भएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी रहेको छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेज लगायतको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बनाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने तयारी छ। उपभोग र लगानी बढ़ाउँदै बढ़ीमा 7 वर्षभित्र 100 अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। अर्थमन्त्री वाग्लेले संसदमा आइरहेको अनुमान समावेश हुने विनियोजन विधेयक सहित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नुहुनेछ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ। संसदमा आफ्नो बजेट प्रस्तुत गर्ने अघिल्लो दिन हिजो अर्थमन्त्री डाक्टर वाग्लेले आगामी बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको थियो। पछिल्लो 10 वर्षमा बजेटको आकार 2 गुणा बढ़ीले विस्तार भए पनि त्यही अनुरूप राजस्व र खर्च पनि बढ़ेको देखिँदैन। महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2072-73 8 खर्ब 19 अर्ब रूपियाँ रहेको मुलुकको बजेटको आकार चालू आर्थिक वर्ष 2082-83 19 खर्ब 64 अर्ब रूपियाँ पुगेको छ। बजेटको आकार विस्तार भए पनि त्यही अनुसार स्रोत भने बढ़ेको नदेखिएको बताइएको छ।
2: यसैबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष 2083-84 बजेट फिलिङ सीमा 18 खर्ब 90 अर्ब रूपियाँ तोकेको थियो, तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङलाई बढ़ाएर करिब 21.5 खर्ब हाराहारीमा पुर्याएको छ। आगामी बजेट मार्फत सरकारले ठूला पूर्वाधारहरूलाई प्राथमिकता दिएको स्रोतले बताएको छ। प्रतिवेदनले कर्मचारीको तलब न्यूनतम 35,000 र अधिकतम 1,21,000 बनाउन सुझाएको छ। हाल कार्यालय सहायकको तलब करिब 24,000 र मुख्य सचिवको करिब 77,000 रूपियाँ रहेको छ। प्रतिवेदनले सुझाए अनुसार नै तलब बढ़ाउने पक्षमा सरकार देखिएको हो, तर सरकारले व्यापक रूपमा कर्मचारी घटाउने तयारी पनि गरिरहेको छ। कृषि, ऊर्जा, पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा परेको स्रोतहरूले बताएका छन्। सरकारले आगामी बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको करको बोझ घटाउने तयारी गरेको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ। स्वैच्छिक कर अनुपालन, प्रविधि मन्त्री, राजस्व प्रशासन तथा शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व व्यवस्थालाई उद्यम मैत्री बनाइने सरकारको तयारी छ। बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने योजना छ। स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा प्रणालीको पुनर्संरचना, 7 दिन सेवा उपलब्ध गराउने एकल सेवा केन्द्र विस्तार तथा सार्वजनिक लगानीलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने नीति बजेटमा समावेश हुने भएको छ। पूर्वाधार बन्ड अफसोर

0: हरित वन डायस्पोरा पूँजी र सार्वजनिक निजी साझेदारी मार्फत दीर्घकालीन पूँजी परिचालन गर्ने सरकारको तयारी छ। त्यस विषयमा पनि आज सार्वजनिक हुने बजेटले सम्बोधन गर्ने बताइएको छ।
1: देशभरका सामुदायिक रेडियोहरूको साझा नेटवर्क सामुदायिक सूचना नेटवर्क सीआईएनले आज 18 वार्षिक उत्सव मनाउँदैछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सीआईएन 2066 साल जेठ 15 स्थापना भएको थियो। देशका दूर दराजमा समुदायदेखि केन्द्रसम्म दोहोरो संचार स्थापना गर्ने उद्देश्यले संचालित सीआईएनले देशभरमा रहेका 385 भन्दा धेरै सामुदायिक रेडियोका सहकर्मीहरूसँगको सहकार्यमा विशिष्ट सकारात्मक परिवर्तनका लागि सूचना दिने, प्रेरणा जगाउने सामग्री प्रसारण तथा प्रसारण गर्दै आएको छ। सीआईएनको वार्षिक उत्सवको अवसरमा शुभकामना दिँदै अकुराबका अध्यक्ष अर्जुन गिरीले सम्पूर्ण सामुदायिक रेडियो प्रसारक, रेडियो कर्मी, सहयोगी दात्र निकाय, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरू, श्रोता तथा शुभेच्छुक सबैमा सहयोग र सहकार्यका लागि धन्यवाद दिनुभएको छ। सांसद गणेश विश्वकर्माले सीआईएनले गाउँ समाजमा रहेका सूचना केन्द्रसम्म र केन्द्रका सूचना गाउँसम्म पुर्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
2: को स्थापना आजभन्दा 18 वर्ष पहिला अर्थात गणतन्त्र दिवसको दिन भएको थियो। त्यसले जुन उद्देश्यका साथ यसको स्थापना भएको थियो त्यसको उद्देश्य मेरो विचारमा एकदम पूरा भएको छ। देशभरि यो आर्थिक सामाजिक रूपान्तरण, राजनीतिक सचेतनाको सशक्तिकरणको माध्यमबाट सीआईएनले खेलेको भूमिकाप्रति म एकदम गौरव गर्न चाहन्छु र यो स्थापना दिवसका सन्दर्भमा र गणतन्त्र दिवसका सन्दर्भमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना दिँदै सीआईएनको सम्पूर्ण टीमलाई हार्दिक बधाई दिन चाहन्छु।
1: सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले सीआईएनले संचारको पहुँचमा नरहेका नागरिकलाई जोड्नका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
3: सीआईएनको 18 वार्षिक उत्सवको अवसरमा प्रगतिको कामना गर्न चाहन्छु र यससँग जोडिएका 300 भन्दा धेरै सामुदायिक रेडियोहरूको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। सँगसँगै संचार क्षेत्रकै प्रगतिको कामना गर्न चाहन्छु। सामुदायिक रेडियोहरूले गरेको योगदान अत्यन्तै अतुलनीय छ। शुरूदेखि क्षेत्रपट स्थापनादेखि नै पछाडि जब सामुदायिक रेडियोहरू अगाडि आए हामीले विभिन्न ठाउँमा सामुदायिक रेडियोहरूसँग मिलेर धेरै छलफलहरू बहसहरू अगाडि बढ़ायौं र नबोलिएका आवाजहरू नसुनिएका आवाजहरूलाई सुनाउने काम सामुदायिक रेडियोहरूले गरिरहनु भएको छ। यो अत्यन्तै महत्वपूर्ण छ एउटा पाटो भने। अर्को पाटो अलिकति कर्पोरेट हाउस भन्दा पनि ठूला बिजनेसका कुरा भन्दा पनि समुदायका कुरालाई कसरी अगाडि ल्याउने भन्ने कुरा यो अत्यन्तै महत्वपूर्ण छ। यसका निम्ति जुन प्रयास गर्नुभएको छ यो अत्यन्तै महत्वपूर्ण छ र आउँदा दिनमा अझै यसलाई कसरी जनताको बीचमा पुर्याउन सकिन्छ, अझै घर घरमा मान्छेले चाहिँ अरू छोडेर यो सामुदायिक रेडियोहरूका कुरा सुन्दाखेरि साँच्चै जनताका कुरा सुन्न सकिन्छ, साँच्चै समुदायका कुरा सुन्न सकिन्छ, आदिवासी जनजाति महिला दलित विपन्न पछाडि पारिएका वर्गका कुराहरू सुन्न सकिन्छ, धार्मिक हिसाबले प्रथागमित अभ्यासका हिसाबले सबैका कुराहरू सुन्न सकिन्छ भन्ने दिशातर्फ केन्द्रित हो। म यो शुभकामना दिन चाहन्छु।
1: स्थानीय मुद्दा, जनजीविका, विपत्त, विकास, सुशासन र सामाजिक सरकारका विषयलाई प्राथमिकतामा राख्दै सीआईएनले समाचार कार्यक्रम र सूचनामूलक सामग्री प्रसारण गर्दै आएको छ।
0: यसैबीच नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर 19 गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ। तत्कालीन 7 राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादीको सशस्त्र संघर्षको जगमा 2065 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 240 वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदाई गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिन्छ। व्यवस्था प्राप्तिका लागि संघर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं जिंगी अभियन्ता अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्नेमा जोड़ दिँदै आएका छन्। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता संचालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरूले समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने पनि बताउँदै आएका छन् र यसका लागि सबै मरिमेट्नुपर्नेमा पनि जोड़ दिँदै आइएको छ। अर्थशास्त्री एवं प्राध्यापक डाक्टर कुसुम साक्य, नागरिक अगुवा एवं वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, जेएनजी अभियन्ता अंशुदा पौडेल र पूर्व राजदूत डाक्टर निर्मल विश्वकर्माले पनि यसबारेमा सरकारवाला निकायको ध्यान जानुपर्ने बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जथाभावी चलाइएका क्रसरका कारण पानीका मुहान सुक्दै
1: पानी नै पाउँदैन क्रसर जेनेरेटर बन्द गरेपछि बन्द हुन्छ
2: सामिदर पर झिक्दाखेरि तपाईँलाई बिग्रिँदैन हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिमीको गुठी जग्गा त हो नि भन्छन् यहाँ सहरले पनि हामीले
0: राजदूतका लागि पहिलो पटक आवेदन खुला बिचौलिया भट्ट सहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव कांग्रेस संसदीय प्रणालीमा लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: यसरी जलायो भने छिट्टै सफा हुन्छ त्यही भाउजू
4: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छ यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
5: छली पौराल र मकैको ढोटबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्डोर पेकेट बनाउन सकिन्छ नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
3: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि
5: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
3: ओहो धन्यवाद नानी अब त म चलाउँदै चलाउँदिन अवशेष त मेरो धन्दै छ नि
0: भारी अवशेष चलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई तुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई अहिले देशभरका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आजका काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा मानव अधिकार आयोगको सिफारिश कसरी हुन्छ कार्यान्वयन शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ भने राजदूतका लागि पहिलो पटक आवेदन खुला शीर्षकमा अर्को खबर प्रकाशित छ नेपालको इतिहासमै पहिलो पटक सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुला गरेको छ परराष्ट्र मन्त्रालयले हिजो राजदूत तथा थाई प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो राजदूत नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्ति गर्ने भन्ने बहस चलिरहेका बेलामा सरकारले यो कदम चालेको हो मन्त्रालयले आवेदनका लागि 7 पृष्ठ लामो कार्यविधि समेत सार्वजनिक गरेको छ सरकारको योग्यतामा आधारित नियुक्ति र सार्वजनिक पदमा खुला प्रतिस्पर्धाको नीति अनुसार मन्त्रालयले राजदूत पदका लागि आवेदन खुला गरेको हो तर सफल उम्मेद्वारलाई कुन देशमा पठाइने भन्ने टीओआरमा उल्लेख गरिएको छैन सुशासन व्यवस्थापन तथा संचालन ऐन 2064 को दफा 45 तथा राजदूत नियुक्ति सम्बन्धी निर्देशिका 2075-2079 संशोधित अनुसार मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको जनाएको छ ती प्रावधानले राजदूत थाई प्रतिनिधि र विशेषदूतको नियुक्ति जिम्मेवारी र कार्यकाललाई नियमन गर्ने भएको छ त्यस्तै भित्रपृष्ठमा निजी अस्पतालमा आकस्मिक बाहेकमा स्वास्थ्य मा स्थगन शीर्षकमा खबर छ भने संविधान संशोधन बहस नेकपाको प्रस्ताव प्रत्यक्ष कार्यकारी कांग्रेस संसदीय प्रणालीमै शीर्षकमा गंगा विष्णुले खबर लेख्नु भएको छ सरकारले गठन गरेको कार्यदल संविधान संशोधनको बहस पत्र निर्माणको गृह कार्यमा जुटिरहेका बेलामा प्रमुख राजनीतिक दलहरू पनि संविधान संशोधन गर्नुपर्ने विषयमा पार्टीका धारणा तय गर्न आन्तरिक छलफलमा लागेका छन् कांग्रेस एमाले र नेकपाले छुट्टा छुट्टै कार्यदल बनाएर संशोधनका प्रस्तावबारे छलफल गरिरहेका छन् सरकारको कार्यदलले संविधान संशोधन बारे छलफल चलाउने आधारका 54 विषय अघि सारेको छ। तिनै विषयमा सरकारवाला विभिन्न पक्षसँग छलफल चलाएर बहस पत्र तयार गर्ने कार्यदलको तयारी भएको छ। जस्तै नियमन अभावमा बचत अपचलन गरिँदा सहकारीमा समस्या शीर्षकमा भित्री पृष्ठमा खबर छ भने निर्माण सामग्रीको मूल्य समायोजन नगर्ने दिन निजी क्षेत्रका 3 संस्थाको निर्माण र सामग्रीको मूल्य समायोजन गरिदिन निजी क्षेत्रका 3 संस्थाको आग्रह शीर्षकको अर्को खबर प्रकाशित छ। निर्माण व्यवसायका मागप्रति निजी क्षेत्रका छाता संगठनको ऐक्यबद्धता छ। निर्माण सामग्रीको अत्यधिक मूल्य वृद्धिले देशमा विकास निर्माणका काम गर्न कठिनाई भइरहेको भन्दै निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मूल्य समायोजन गर्न आग्रह गर्दै आएका हुन्।
8: गोर्खापत्र दैनिकमा वैदेशिक छात्र वृत्ति जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क शीर्षकमा सूर्य प्रसाद पाण्डेले लेख्नु भएको यो खबर छापिएको छ। उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेको भए पनि राज्यले त्यसको एकै अभिलेख नराखेको पाइएको छ। नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् तर ती विद्यार्थी मध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग छैन। महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष विभिन्न तह तथा विषयमा स्वदेश तथा वैदेशिक छात्रवृत्तिमा अध्ययनका लागि मनोनयन भएको विद्यार्थीको अभिलेख नदेखिएको भन्दै प्रश्न गर्दै आएको छ। उक्त कार्यालयले हालै सार्वजनिक गरेको 63 प्रतिवेदनमा 2071-72 82-82 चिकित्सा शास्त्र, वन विज्ञान, इन्जिनियरिङ, कृषि लगायतका विषयमा छात्रवृत्तिमा मनोनयनमा परेका विद्यार्थीको अभिलेख नरहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण समेत गराएको छ। श्रव्य दृश्यमा पनि बयान गराउन सकिने शीर्षकमा अर्को खबर छ। अभियोग पत्र दर्ता हुँदा विदेशमा रहेको प्रतिवादीले सम्बन्धित देशमा रहेको नेपाली दूतावास मार्फत विद्युतीय माध्यम अर्थात भिडियो कन्फरेन्सिङबाट बयान गर्न पाउने नयाँ नजिर सर्वोच्च अदालतले स्थापित गरेको छ। गलत लिखत तयार पारी सरकारी कागजात नसच्याएको एक मुद्दामा सर्वोच्चले विशेष अदालतको अल्पमतको रायलाई मान्यता दिँदै प्रतिवादीको पुनः बयानका लागि आदेश गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालले विशेष अदालतको अल्पमतको राय सदर गरेको हो। विदेशबाट श्रव्य दृश्यमा पनि बयान गराउन सकिने राय विशेषमा तत्कालीन अध्यक्ष टेकनारायण कुंवरले दिनुभएको थियो तर कुंवरको राय अल्पमतमा परेको थियो। तत्कालीन सदस्यद्वय मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाले बहुमतको रायले केसीको माग अस्वीकृत गर्नुभएको थियो। नयाँ पत्रिका दैनिकमा बिचौलिया भट्टसहित 40 भन्दा धेरैलाई मुद्दा चलाउन सीआईबीको सिफारिश भएको बारेमा नवराज मैनालीले लेख्नु भएको खबर छ। हिमालयन री इन्सुरेन्स सहित 5 कम्पनीको 3,73,00,00,00 रूपियाँ दुरूपयोग गरी व्यक्तिगत लाभका लागि शेयर खरिद गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिचौलिया दीपक भट्टसहित 40 भन्दा धेरै विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। बीमा कसुरमा 5 वर्षसम्म कैद सजायको माग गर्दै मुद्दा चलाउन बुधबार सीआईबीले जिल्ला सरकार वकिल कार्यालय काठमाण्डुमा प्रतिवेदन बुझाएको छ। चिया अनुसन्धान केन्द्र खोल्न बनाइएको 18 करोड़को सरकारी भवनमा निजी होटल सञ्चालन गरिएको बारेमा विराटनगरबार गणेश लम्सालले लेख्नुभएको खबर छ। चियाको स्वाद गुणस्तर जाँच र बाली संरक्षण गर्ने उद्देश्यका साथ इलामको कन्याममा चिया अनुसन्धान तथा प्रवर्धन केन्द्र टी टेस्टिङ एण्ड प्रमोशन सेन्टर बनाउन राज्यले 18 करोड़मा भव्य भवन बनायो तर चिया अनुसन्धान केन्द्र सञ्चालन नगरी लीजमा लगाइएको भवन सहितको संरचनामा निजी कम्पनीले वृक्षालय कन्याम होटल सञ्चालन गरेको उल्लेख गरिएको छ। राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर छ भने मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न नेपाली कांग्रेसले माग गरेको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन्। अनि अर्को खबर बागमतीमा 9 महिनामा 83 किलोमिटर सड़क कालोपत्रे भएको बारेमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा आज बजेट भाषण आयोगको सीमा नाग्दै मध्यम वर्ग लक्षित बजेट शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको छ भने 73 सगरमाथा दिवस साहसीहरूको अविस्मरणीय गौरव गाथा शीर्षकमा यो खबर शिवप्रसाद ढुंगानाले ओखल ढुंगाबाट लेख्नु भएको छ। प्रत्यक्ष निर्वाचनमा पनि महिलाका लागि अनिवार्य कोटा तोकौं शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाहरूले संविधान संशोधन गर्दा
0: सरकारले लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको पूर्व प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिन सुझाव दिएका हुन्। आर्थिक कारोबार दैनिकमा भने युद्धका कारण मूल्य वृद्धि हुँदा 10 अर्ब नोक्सानी, निर्माण व्यवसाय शीर्षकमा खबर छ। जीवन बस्नेतले लेख्नु भएको हो, मध्यपूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा मात्रै 10 अर्ब रूपियाँको नोक्सानी भएको नेपाल निर्माण व्यवसाय महासंघले बताएको छ। छिमेकी मुलुक भारतले समेत इन्धन लगायतका निर्माण सामग्रीमा भइरहेको मूल्य वृद्धिको अनुपातमा मूल्य समायोजन दिइरहेको छ। नेपाली निर्माण व्यवसायहरूलाई मूल्य समायोजनबाट वञ्चित गरिँदा देशभर संचालित सबै प्रकारका आयोजनाका सम्पूर्ण निर्माण कार्यहरू स्वतः बन्द हुने अत्यन्त गम्भीर संकटपूर्ण विषय परिस्थिति सृजना भएको नेपाल निर्माण व्यवसाय महासंघले जनाएको छ।
4: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध विराम सम्बन्धी हुने सम्झौता थप अन्डेलमा परेको छ। सम्झौता अझै केही महत्वपूर्ण विषयमा सहमति हुन बाँकी रहेकाले लम्बिएको बताइएको हो। बीबीसीसँग कुरा गर्दै उपराष्ट्रपति जेडी भान्सले सो कुरा बताउनु भएको हो। बीबीसीसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौतामा हस्ताक्षर गर्न हतार नभएको बताउनु भएको थियो। सम्झौता अन्तर्गत 60 दिनसम्म युद्ध विराम लम्ब्याउने तथा इरानको आणविक कार्यक्रमको भविष्यबारे वार्ता शुरू गर्ने पनि प्रस्ताव गरिएको छ। इजरायलले दक्षिण लेबनानमा आक्रमण तीव्र बनाएको छ। लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको छ भने 58 जना घाइते भएका छन्। आक्रमणसँगै इजरायलले दक्षिण क्षेत्रका वासिन्दालाई ठूलो मात्रामा विस्थापित गर्ने आदेश समेत दिएको छ। लेबनानको सरकारी संस्थाले हिजो बिहान सैरन र टायरलाई जोड्ने अन्तलौन राजमार्गमा भाग्ने प्रयास गरिरहेका एकै परिवारका 6 जनामाथि ड्रोन आक्रमण गरेको समेत उल्लेख गरिएको छ। र संयुक्त राष्ट्रसंघले आगामी 5 वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्ड कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् 2026 2030 विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको समेत जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले यूएफसी छनौट प्रतियोगिता अन्तर्गत रोड टू एएफसी सिजन 5 को सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। रोड टू यूएफसी अन्तर्गत बिहिबार हिजो भएको क्वार्टर फाइनलमा रविन्द्रले मकाउको ग्यालेक्सी एरेनामा फिलिपिन्सका किङबर्ट अली जोन्टोलाई दोस्रो राउण्डमा हराउँदै अन्तिम 4 स्थान पक्का गर्नुभयो। नेपालको ए टोलीले 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपको टीम स्पर्धामा स्वर्ण पदक हात पारेको छ। साविक विजेता सद्भाव आचार्य र राहुल विश्वकर्माको जोडीले 13/275 उत्कृष्ट स्कोरमा भारतको तरूण सरदेसाई एकाडेमीलाई 19 स्ट्रोकले हराउँदै उपाधि रक्षा गरेको हो। यसैबीच घरेलु टोली नेपाललाई सोझो सेटमा हराउँदै इरान काभा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हिजो बिहिबार इरानले घरेलु टोली नेपालमाथि 3-0 जीत निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो। र नेपालको राष्ट्रिय महिला क्रिकेट टोली 20 एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। नेपालले मलेसियाको बायोमास मैदानमा बिहिबार भएको समूह बीको खेलमा इण्डोनेसियालाई 4 विकेटले हराउँदै अन्तिम 4 स्थान पक्का गरेको। नेपाल र इण्डोनेसिया बीच 7 वर्षपछि अन्तर्राष्ट्रिय T20 आई खेल भएको हो।
4: जताभावी चलाइएका क्रसरले पानीको स्रोत सुकेको किसानको गुनासो रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको वाइफाई 6 राउटर घामने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100477 लागू हुनेछ। क्लासिक टेक छोयो कि छोयो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN। साझा खबरमा अब जथाभावीको उत्खननले उब्जाएको समस्या। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपास सञ्चालनमा रहेका क्रसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसान वर्षौंदेखि सिंचाईको समस्या झेल्न पुगेका छन्। खोलाबाट अनियन्त्रित रूपमा ढुङ्गा गिट्टी र बालुवा निकालिँदा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलोमा पानी नचढ्ने नचढेपछि किसानको कृषि प्रणाली नै संकटमा परेको छ।
10: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका भित्र पर्ने फाँटहरू हिउँद बर्खा दुवै सिजनमा उत्पादन दिने जिल्लाकै प्रमुख खेतीयोग्य क्षेत्र मानिन्छन्। इन्द्रावतीको भीमटार, भोरसिपा, नेपालीटार, बिस्तेउटार, काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार, बाउनेपाती, फटकशिला, फर्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान, गहुँ, तोरी, मसुरो, आलु र मकै खेती गर्दै आएका छन्। तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ। इन्द्रावती गाउँपालिका 12 भीमटारका किसान बुद्धिराम दनुवार,
11: पहिला यही कुरोको मुहान पनि थियो, अहिले मुहानै छैन।
10: फाँटको मध्यभागसम्म पुग्ने धुलो, बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ। कतिपय स्थानका खेतीयोग्य जमिन नै बगरमा परिणत हुन थालेको छ। उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ। मेलम्ची नगरपालिका 13 फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार,
1: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाएको थियो, अहिले त पानी नै पाउँदैन, बजार जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
2: 100 मिटर पर झिँदाखेरि तपाईँले बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिमीको कुठी जग्गा त हो नि भन्छन् यहाँ सावरले पनि। हामीले
10: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन्। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी करिडोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन्। बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ।
12: अब हामी अनुगमन गरे, अब एक दुईवटा मापदण्ड मिलाए पनि छैन, म 6 सुझाव दिएको छु, कोहीले 4, उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ,
10: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने गर्छ। सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन्। जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ? सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा,
13: पालिकाहरूमा भएका प्रसरहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमा तपाईँको व्यवस्था छ। स्थानीय तहले मापदण्ड विपरीत छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड विपरीत ल्याउने र कुनै पनि उत्खनन चाहिँ विपरीतका कारण मापदण्ड विपरीत गरेर त्यसलाई रोक्ने लगाएको काम चाहिँ गर्नुपर्ने चाहिँ स्थानीय तहले भएको भए हामीले चाहिँ अनुगमन समितिले प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय तह सम्बन्धित स्थानीय तह पठाइएको छ।
10: खोलाहरू हिउँदमा सङ्लो बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 भयो। रातिको समयमा समेत उत्खनन हुने, नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चो।
8: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि पटक।
4: सुशासनलाई प्राथमिकता दिँदै ठूलो आकारको बजेट आज सार्वजनिक हुँदै उद्योगमा झण्डै 5 लगानी स्वीकृत, राजदूतका लागि पहिलो पटक आवेदन खुला,
8: बिचौलिया भट्ट सहित 40 बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश, संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव, कांग्रेस संसदीय प्रणालीमै मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग,
4: जताभावी चलाएका क्रसरका कारण पानीका मुहान सुक्दै राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर, चिया अनुसन्धान खोल्न बनाइएको 18 सरकारी भवनमा निजी होटल,
8: अमेरिका र इरान बीचको युद्ध सम्झौता थप अन्यमा, इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण तीव्र, आगामी 5 विश्वमा थप तातो बढ़ने राष्ट्रसंघको भनाई,
4: र काबा महिला च्याम्पियनशीपको सेमी फाइनलबाट नेपाल बाहिरियो, नेपाली महिला क्रिकेट टोली विश्व एसियन छनौटको सेमी फाइनलमा नेपाल ए लाई गल्फ उपाधि।
8: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनालमा सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा मानव अधिकार आयोगको प्रतिवेदन, जेएनजी आन्दोलनको बेलामा के कस्तो घटना भएको थियो र कसको संलग्नता थियो भन्ने विषयमा प्रतिवेदनमा उल्लेख गरिएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय जस्तो देखाइएको छ र कार्यालयको ठिक अगाडिपट्टि 2 नेता जस्ता देखिने व्यक्ति छन्। एकजनाको हातमा पत्रिका छ। राष्ट्रपाका 17 सांसदलाई कार्यवाही गर्न सिफारिश लेखिएको छ भने नजिकै रहेका अर्को व्यक्ति औंला ठड्याएर केही भन्नेछन्। माथि यस्तो लेखिएको छ,
14: ए यता पनि हाम्रै बहुमत।
4: हस्त प्राविधिक साथी रवि धितानलाई धन्यवाद. अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषतः संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्ने उद्देश्यले सामुदायिक सूचना नेटवर्क CIN ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि बझाङका सांसद गणेश विश्वकर्मा हुनुहुन्छ. यहाँ हार्दिक स्वागत भन्छु. निर्वाचन भएको पनि केही समय भइसक्यो. संसद बैठक पनि अगाडि चलिराखेको छ. कानून निर्माण प्रक्रिया पनि अगाडि तीव्र गतिमा जस्तो देखिराखेको छ. के छ, केमा व्यस्त हुनुहुन्छ हिजो आज सांसद क्रममा?
2: होइन, अहिले चाहिँ अब विशेष गरिकन कानून भन्दा बढी चाहिँ अब बजेट निर्माणको प्रक्रियामा चाहिँ अगाडि छौँ. अब भोलि गणतन्त्रको दिवसको सन्दर्भमा अब बजेट नै आउँछ होइन. त्यो बजेटका सन्दर्भमा अब त्यसको नीति तथा कार्यक्रम, त्यसपछि बजेटका सिद्धान्त र प्राथमिकताहरू र आर्थिक सर्वेक्षणका सन्दर्भमा चाहिँ नि अब विभिन्न विद्वानहरूसँग, विज्ञहरूसँग र म स्वयं विभिन्न समितिहरूसँग बसेर त्यसका विषयमा छलफल गर्ने, बहस गर्ने काममा व्यस्त छौँ. र
1: अहिले यो बजेट ल्याउनको लागि एउटा सांसदको रूपमा तपाईँले कसरी योगदान गर्नुभयो अथवा गर्दै हुनुहुन्छ?
2: मलाई के छ त भन्दाखेरि, एउटा त म मुलुकको दलित समुदायका तर्फबाट चाहिँ नि समानुपातिक प्रतिनिधित्व गरेर जाने सांसद भएको हुनाले देशभरिका दलित समुदायका विषयमा के कुरा जाने के आउँदो नीतिका कार्यक्रम र बजेटमा हुनुपर्छ, केमा प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा जाने अब पार्टीका तर्फबाट व्यक्तिगत रूपमा विभिन्न के माध्यमद्वारा जाने मैले कुरा उठाइराखेका छु होइन. दोस्रो कुरा जाने अब विशेष गरिकन अब अहिलेको चाहिँ बजेटमा दलित समुदायका विषयमा चाहिँ जुन कुरा प्रायोरिटीमा राख्नु पर्थ्यो त्यो चाहिँ जस्तै नीति जस्तै अब अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नि बाचापत्रमा त्यो एक नम्बरमा थियो दलित सम्बन्धीको कुरा. त्यसपछि अब रवि लामिछानेजीले एउटा पार्टीको सभापतिको हैसियतले, माननीय सांसदको हैसियतले संसदबाट पनि बोल्नुभयो, क्षमाया चना भनेर चाहिँ भन्नुभयो. तर चाहिँ औपचारिकमा सरकारका तर्फबाट त्यो केही पनि भएन. त्यसपछि उहाँहरूले 18 बुझे जुन किसिमको जाने अब नीति कार्यक्रम ल्याउनुभयो, त्यसमा पनि दलित समुदाय सम्बन्धी 15 दिनभित्र चाहिने के भन्छ सुधारका कार्यक्रम ल्याउने भनेको थियो, त्यो पनि अहिलेसम्म ल्याएको छैन होइन. त्यसले गर्दाखेरि बजेटमा त्यो ल्याउलान् भन्ने ठान्छु.
1: भनेको तपाईँले चाहिँ आफ्नो तर्फबाट भेट्नुपर्ने कुरा, भन्नुपर्ने कुरा भनिने
2: दुईटै कुरा भनेको छु. एउटा चाहिँ मैले देशभरिका दलित समुदायका विषयमा चाहिँ यस्तो गरेर जानुपर्छ भनेको छु. र सुदूरपश्चिमको मान्छे भावनाले सुदूरपश्चिमको विषय तपाईँले भनेको थिएँ, बझाङका 11 पालिकाका हरेक दलित बस्तीलाई चाहिँ एउटा नमुना बस्ती, एकीकृत बस्ती बनाएर जाउँ, त्यहाँभित्र खाने पानी, सिंचाइ, बाटो, हस्पिटल, स्कूल यी सबै कुरालाई चाहिँ इन्टिग्रेटेड रूपमा राखौं र त्यहाँको त्यसलाई चाहिँ जातीय स्वास्थ्य मुक्त बनाऊ, त्यसपछि त्यहाँ एउटा चाहिँ सहकारी बनाऊ र दलित समुदायका सन्दर्भमा चाहिँ घर घरमा रोजगारी हरेक दलित बस्तीमा एक सहकारी र घर घरमा रोजगारीको एउटा चाहिँ नारा अगाडि सारौं भन्ने प्रस्ताव चाहिँ मैले सरकारलाई दिएको छु. प्रधानमन्त्रीको कार्यालयमा विभिन्न सेक्टर मन्त्रीहरूलाई दिएको छु. र अर्को कुरा चाहिँ त्यहाँको इन्फ्रास्ट्रक्चरको सन्दर्भमा जस्तै सेती लोकमार्गको कुरा, पश्चिम सेतीको कुरा होइन, त्यस पछाडि जाने अरू हामीले प्रस्ताव गरेका जाने जुन अब पर्यटनको क्षेत्रदेखि लिएर जाने अरू कुराका विषयमा चाहिँ हामीले निरन्तरमा कुरा पनि उठाएका छौँ.
1: जस्तो अब बझाङको दलित समुदायको लागि गर्नुपर्ने कुरा पनि तपाईँले बताउनुभयो, दिनुभयो र समग्र दलित अरू क्षेत्रको अरू भूगोलको दलित समुदायको लागि पनि गर्ने कामको बारे बताउनुभयो. बझाङको लागि त भन्नुभयो यो यसरी गरौँ भनेर, अरू क्षेत्रका दलित समुदायको लागि के गर्नुपर्छ त्यो बजेटमा अथवा नीति कार्यक्रममा ल्याउनुपर्छ भनेर?
2: अब मैले जाने तीनटा कुरा जाने मूलत उठाएको छु होइन. अब यो नीति तथा कार्यक्रममा बोल्दाखेरि जाने मैले एउटा समग्र जस्तै अब पर्सि जेठ 21 गते आउँदैछ, त्यो छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन हो होइन. त्यो ऐतिहासिक जनआन्दोलन 62-63 पछाडिको चाहिँ त्यो परिवर्तनको हिस्सेदार दलित समुदाय पनि हो भन्ने मान्यताका आधारमा त्यस बेलामा चाहिँ महिलाहरूलाई चाहिँ भोलि 16 गते चाहिँ 33% चाहिँ व्यवस्था गरिएको थियो. दलितहरूलाई चाहिँ जेठ 21 गतेलाई चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो. त्यो दिनलाई चाहिँ हामीले के भनेको थियो, देशभरिलाई जातीय छुवाछुत विरुद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानुन कानून बनाउने भन्ने पहिलो कुरा गरेका छन्। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा दश वर्ष आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं र त्योभित्र चाहिँ दलितहरूका आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक यी सबै कुराको चाहिँ एउटा इन्डिकेटरहरू बनाऊ, त्यो दश वर्षभित्र दलितहरूलाई कहाँ पुर्याउने भन्ने कुराको एउटा चाहिँ मार्गचित्र बनाऊ र त्यो दलित अधिकार दशक घोषणा गरेपछि दश वर्ष पछाडि हामी दलितहरूका नामबाट मागिने जुन आरक्षण छ अथवा विभेदका नामबाट जुन मागिने आरक्षण छ त्यसलाई क्रमशः कम गर्दै जाउँ भन्ने खालको प्रस्ताव गरेका छु र त्यसलाई नियमन गर्नका लागि र त्यसलाई नेतृत्व गर्नका लागि एउटा जाने शक्तिशाली जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ। त्यो दलित अधिकार प्राधिकरण बनाउन सक्यो भने त्यसले जाने दलित समुदायको जाने अहिलेसम्म दलितहरूले भोगेका चाहिँ अन्य अत्याचारका जाने पीड़ाहरूको अनुसन्धान गर्छ, सत्य निरूपण गर्छ, सत्य तथ्य पत्ता लगाउँछ र त्यस पछाडि त्यसले जाने बजेटहरू जाने सरकारले ल्याएका बजेटहरूको अनुगमन गर्छ। बजेट पुगे कि पुगेन भन्ने खालको कुराको लागि विभिन्न अन्तर्राष्ट्रिय दाती निकायहरूबाट पनि त्यसले डाइरेक्ट लिन सक्छ। त्यसो गरेर जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ भने यी तीनटा कुरा चाहिँ समग्र देशभरिका दलितहरूको लागि छ भने जस्तै राष्ट्रिय दलित आयोग जाने अनुगमनको पाटोले जाने जस्तै अब जस्तै अब 23-24 घटनाका विषयमा हिजो मानव अधिकार आयोगले ल्याएको जस्तो रिपोर्टहरू ल्याउनका लागि त्यो आयोगको काम हुन्छ तर विकास गर्ने काममा त आयोगले गर्दैन।
1: प्राधिकरण
2: चाहियो भने
1: आयोग र प्राधिकरणको काम कार्यवाहीको बीचमा समानता र भिन्नता के हुन सक्छ जो तपाईँले यो बनाउनुपर्छ प्राधिकरण भन्दा?
2: अब प्राधिकरणले चाहिँ त्यो दलितहरूको डेभलपमेन्टसँग सम्बन्धित कुरा गर्छ, दलितहरूको विकास निर्माणसँग सम्बन्धित कुरा गर्छ, दलितहरूको इन्टिग्रेटेड प्रोजेक्टहरूलाई चाहिँ काम गर्ने काम गर्छ। तर दलित आयोगले चाहिँ दलितहरूको मानव अधिकारको अनुगमन मात्र गर्ने काम गर्छ र उसले चाहिँ सरकारलाई सुझाव मात्र दिने भयो होइन, अनि उसले चाहिँ दलित समुदायको जाने जस्तै इन्क्लुजनको कुरा संविधान कार्यान्वयनको कुरा अब दलित आयोगलाई दिएका जाने जुन मापदण्ड छन् त्यसका आधारमा उसले काम गर्छ। तर दलित विकास प्राधिकरणले चाहिँ विकाससँग जोड्छ, जस्तै अब समग्र विकास ठूल्ठूला रोड बनाउने ठूल्ठूला इन्फ्रास्ट्रक्चर बनाउने जुन कुरासँग दलित चाहिँ छुट्नु हुँदैन भनेर जाने त्यो विकासको चाहिँ टेक्निकल काम चाहिँ प्राधिकरणले गर्छ, त्यसको लागि चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि सारेको
1: हो। अब अहिले यो बजेट सँगसँगै यो विभिन्न विधेयकहरूमा पनि छलफल तीव्र गतिमा अगाडि बढ़िराखेका छन् र पछिल्लो समयमा हेलो सांसद अन्तर्गत हामीले पर्यटन सम्बन्धी विधेयकको बारेमा एउटा छलफल गरेका थियौं र त्यो छलफलमा सरकारवालाहरूको सुझावलाई समेटेर संसदमा एउटा सांसदको रूपमा आफ्नो भूमिका महत्वपूर्ण हुन्छ भन्नुभएको थियो। हामीले हालैका दिनमा सुन्यौं कि तपाईँले त्यहाँको छलफलको आधारमा संसदमा कुरा पनि राख्नु भएको छ, के भइरहेछ त्यो पनि सुनाउन प्रगति।
2: अब राष्ट्रिय सभाबाट पारित भएर हामी कहाँ चाहिँ अब प्रतिनिधि सभामा अस्ति मात्रै मान्ने के भन्छ पर्यटन मन्त्रीज्यूले जाने त्यो पेश गर्नु भएको छ होइन, अनि त्यो छलफलका लागि चाहिँ त्यहाँ सैद्धान्तिक छलफल हुँदाखेरि अब विशेष सिआइएनले आयोजना गरेको अस्तिको टुरिज्म बोर्डको प्रोग्रामले हामीलाई निकै धेरै राम्रो जाने प्रशिक्षित गर्यो। त्यसका आधारमा त्यसका सैद्धान्तिक पक्षका विषयमा त्यो विशेष त्यहाँ आएका चाहिँ अधिकारवालाहरू सरकारवालाहरू र तपाईँहरू सबैको जाने कुरा सुनेका आधारमा यसको सैद्धान्तिक पक्ष चाहिँ के त भन्दाखेरि यो चाहिँ कुनै व्यापारको विषय होइन, पर्यटन भनेको जाने के त भन्दाखेरि हाम्रो संस्कृतिको संरक्षणको कुरा हो, यो चाहिँ यो नेपाली समाजको चाहिँ के भन्छ जाने जो समन्वयको कुरा हो, यसलाई जाने सद्भावको कुरा हो, त्यस कारणले गर्दाखेरि यसलाई त्यो केन्द्रमा राखौं। अब यसलाई के भन्छ संहिताका हिसाबले जाने अब यो काठमाडौँ भक्तपुर के भन्छ जाने लुम्बिनी र पोखरा मात्र जाने के भन्छ पर्यटन होइन, पर्यटन भनेको जाने त्यो बजाङ बजाङको साइपाल पनि हो खप्तर पनि हो भन्ने खालको कुरा चाहिँ हामीले त्यहाँ उठाएका छौँ र अब चाहिँ नि त्यो सैद्धान्तिक छलफलमा उठेका कुराका आधारमा चाहिँ अब त्यसलाई चाहिँ हामीले मानव के अरे अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव के भन्छ पर्यटन समितिमा चाहिँ त्यो छलफल पनि गरेका छौँ र त्यो छलफलमा चाहिँ हामीले विधान के यो जुन चाहिँ जुन यो विधेयक जुन छ यो विधेयकमाथि चाहिँ टेक्निकल काम गर्नका लागि एउटा उपसमिति बनाएका छौँ अहिले होइन, त्यो उपसमितिको 8 जना मान्यज्यूहरू छौँ हामी, हामी 8 जनाले चाहिँ त्यो विधेयकका चाहिँ एकदम दफावार छलफल गरेर त्यसपछि हामी त्यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएर चाहिँ त्यसपछि हामी संसदमा बुझाउँछौ र अब भोलि 5 बजेसम्म चाहिँ 72 घण्टाको अवधि शुरूआत भएको छ यो अस्तिदेखि, भोलि शुक्रबारसम्ममा चाहिँ हामी त्यसमा विभिन्न मान्यज्यूहरूले संशोधन पेश गर्नुहुन्छ, त्यो संशोधन पेश भइसकेपछि चाहिँ अनि संसदमा पनि छलफल हुन्छ, त्योभन्दा अगाडि जाने समितिमा छलफल भएर अगाडि जान्छ। मेरो विचारमा अहिले धेरै जसो विशेष गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री हुनुभएको मान्यज्यूले चाहिँ प्रस्ताव गरेको भए पनि त्यो चाहिँ नि अब निकै पहिला जाने प्रस्ताव गरेको विशेष गरिकन हाम्रो के भन्छ बद्री पाण्डेजी चाहिँ मन्त्री हुँदाखेरि नै प्रश्न भएको हुनाले अब उहाँहरूले त्यसलाई चाहिँ एउटा के भन्छ निरन्तरताको हिसाबले चाहिँ उहाँहरूले पेश गरे पनि त्यहाँका मान्यजीहरूले धेरैजसो विज्ञ मान्यजीहरूले चाहिँ के भन्नुभएको छ भन्दाखेरि यहाँ धेरै कुरा चाहिँ छुटेका छन्। अब यसलाई चाहिँ विशेष यहाँहरू जस्तो चाहिँ सरकारवालाहरूले दिएका सुझावका आधारमा यसलाई पूर्ण गरेर बनाउनुपर्छ। अर्को कुरा यो विधेयक भनेको 48-50 साल पुरानो रहेछ हेर्नुहोस् होइन, यो बीचमा चाहिँ यो विधेयक चाहिँ परिवर्तन पनि नभएको रहेछ। त्यस कारणले गर्दाखेरि यो बीचमा भएका परिवर्तनहरू विशेष गरिकन यो टेक्नोलोजीमा जाने होइन यो यसलाई चाहिँ डिजिटल जाने डिजिटल्ली जाने त्यसलाई जाने अब संसारभरिमा जाने त्यसलाई जाने अब पर्यटनको जाने भनौँ न यसलाई उद्योगको रूपमा रूपान्तर गर्ने गरिकन जाने अगाडि बढेको छ र विशेष गरिकन युवा साथीहरू मान्य सांसदहरू भएर आउनुभएको र उहाँहरूका नयाँ नयाँ इनोभेसनहरू भए हुनाले मेरो विचारमा त्यो विधेयक जाने अलि राम्रै खालले अगाडि बढ्छ जस्तो छ।
1: ऐन संशोधन गर्दाखेरि विधेयकमा अझ प्रभावकारी अगाडि बढ्छ
2: प्रभावकारी अब कतिपय ट्रेडिसनल कुरा छन् कतिपय कुरा संशोधन गर्नुपर्ने छ होइन अब ती संशोधन गरेर चाहिँ अगाडि बढाउन सक्दा विशेष गरेर सत्ता पक्षले चाहिँ त्यसलाई स्वीकार गर्न सक्यो भने सबैका सुझावहरूलाई अब यसलाई चाहिँ पूर्वाग्रह ठानेर अब यो जेमा पनि विरोध गर्यो भन्ने हिसाबले हेर्दाखेरि अब स्वयं दल के भन्छ त्यो सत्तारूढ दलका नेताहरूले पनि त्यसमा चाहिँ संशोधन गर्नुभएको के भन्छ विरोध गर्नुभएको छ यो मिलेन एकदम चाहिँ अब एकजना मान्यज्यूले त संविधानको धारा 57 को उपधारा कति भनेको थियो त्यो उपधारा नै छैन यो लचित बनायो भन्दै हुनुहुन्थ्यो कतिपय त्यस्ता इररहरू पनि छन् होइन तर चाहिँ अब त्यसमा चाहिँ जे कुरा आएको छ जति अर्को कुरा चाहिँ लामो समयदेखि एउटा छलफलबाट आएको छ अब त्यो छलफललाई चाहिँ अब अहिले फाइनल गर्दाखेरि चाहिँ अब कसैको इन्ट्रेस्टलाई चाहिँ सम्बोधन नगर्ने आम जनताका पक्षमा जाने कानून बनाउने हिसाबले अगाडि बढ्ने गरिकन हामी तयारीमा छौँ। तर विडम्बना के छ त भन्दाखेरि अस्ति जाने यो वैकल्पिक आर्थिक विधेयक भन्दा चाहिँ अस्ति पास भयो तपाईँले थाहा पाउनुभयो अब अर्थमन्त्रीले पेश गर्नुभएको थियो मैले पनि संशोधन हालिएको थिएँ तर त्यहाँ जाने त्यसमा संशोधनको विषयमा बोल्नु पनि पाइदिन जुलुस निकाल्नुपर्ने भयो होइन एकदम त्यहाँनिर उभिएर विरोध गर्नुपर्ने भयो त्यो विरोध गरेकै बेलामा नारा जुलुस भएकै बेलामा चाहिँ अब त्यो पास गर्ने काम भयो अब त्यस्तो चाहिँ कम्तीमा नगरिदिए हुन्थ्यो।
1: त्यहाँनिर के चाहिँ गलत भयो त्यसो विरोध गलत भयो कि त्यो विरोधका बीचमा अगाडि जसरी बढ्यो त्यो
2: होइन त्यो जसरी विधान भएको त्यो विधेयक पास गरियो त्यो विधेयक पास गर्नु गलत भयो नि
1: अब त्यतिखेर नारा जुलुस नभएको भए
2: नभए पनि हुन्थ्यो तर जाने नारा जुलुसको त एउटा जाने एउटा त्यो त्यो विधेयक थिएन नि त त्यो विधेयकमाथि हामी बोल्दैनौँ त्यो विधेयक गलत छ भनेर नारा लगाएको त थिएन नारा लगाउने कुरा चाहिँ अर्को सन्दर्भमा
1: प्रधानमन्त्री आउनु पर्यो भन्ने
2: यो संसदप्रति उत्तरदायी हुनुपर्ने भन्ने थियो तर त्यो हल्लाका बीचमा उहाँले चाहिँ ठ्याक्क जाने वैकल्पिक वित्त परिचालन भन्ने चाहिँ एकदम महत्वपूर्ण होइन त्यो त्यो भनेको वैकल्पिक भने मैले त्यतिमा संशोधन हाल्दाखेरि के भनेको थिएँ भने यो वैकल्पिक अर्को एउटा संरचना बनाउने अर्को एउटा सेयर जाने के अरे सेयर होल्डरहरूको जाने एउटा राज्यका तर्फबाट 51% राख्ने अन्त निजीबाट अरूबाट ल्याउने भन्ने त्यस्तो त्यो मात्र वैकल्पिक होइन वैकल्पिक भनेको त नेपालका सीमान्तितहरूले जाने त्यो त्यो जाने अर्थतन्त्रमा जाने आफ्नो समावेशी प्रतिनिधित्व नभएको पनि त वैकल्पिक हुन सक्छ होइन त्यतातिर जाउँ जस्तै अब हामी जाने यो के भन्छ स्पेसल इकोनोमिक जोनहरू बनाएर जाने अगाडि बढिराखेका छौँ भने त्यो फेलियर भयो त्यो त्यो कन्सेप्ट अब त्यसलाई जाने कम्युनिटी स्पेसल कम्युनिटी इकोनोमिक जोनमा जाने पो हो कि जस्तै दलितहरूको सन्दर्भमा जाने इकोनोमिक प्रोस्पेरिटी के होला जनजातिहरूको विषयमा उनीहरूको आफ्नो जाने अब परम्परागत कुरा हुन्छ होइन दुर्गम क्षेत्रका जनताको चाहिँ त्यहाँको आफ्नो प्रायोरिटी हुन्छ त्यस्तो त्यो आधारमा पो जाने हो कि त्यसो गरी त्यसै गयो भने जस्तो तपाईँलाई थाहा छ पहिला
1: अब त्यो त्यो अगाडि बढिसकेको छ अब फेरि सच्याउनु कुनै ठाउँमा
2: अनद भएन त्यही भएर मैले भनेको त्यही गलत थियो त्यसरी पास गर्नु त्यो गलत थियो किनकि त्यो त्यसलाई उहाँहरूलाई कसरी जस्तै म एउटा चाहिँ तपाईँलाई भन्छु त्यो त्यो विधेयक जुन पास गर्नुभयो उहाँहरूले त्यसमा एउटा गम्भीर चाहिँ राष्ट्रघाती कुरा चाहिँ आयो होइन अब त्यसमा के आयो त भन्दाखेरि यो उपदफा 1 को खण्ड कको उपदफा 2 खण्ड गमा जुनसुकै कुरा लेखेको भए तापनि यो यो ऐन प्रारम्भ भएपछि पहिलो पटक बढीमा 4 वर्षका लागि यस ऐन बमोजिमको योग्यता पूरा गरेको कुनै विदेशी नागरिक वा विदेशी मुलुकको स्थायी बसोबासको गरी आवासीय अनुमति पत्र पाएको व्यक्ति जाने यसको सिओ हुन पाउनेछ भनेर जाने लेखिदिनु भयो। यो त गम्भीर कुरा भयो नि राष्ट्रवादी कुरा राष्ट्रवाद विरुद्ध कुरा भयो संविधान विरुद्ध कुरा भयो यो अब यस्तै कुरा घुसाउनका लागि हतार हतार गरिएको थियो भन्ने अर्थमा पुग्नुपर्ने भयो हामीले होइन त्यस कारण
1: जस अहिले जुन खालको संसद र संसदीय समितिबाट कानून निर्माणको लागि जुन गति छ त्यो गति अलि सम्हालिन सकिएन भन्ने तपाईँको बुझाइ छ।
2: जस्तो अहिलेसम्मको
1: पर्यटन सम्बन्धी विधेयकमा छलफल अगाडि बढिरहेको छ त्यो त स्वाभाविक एउटा हुने होला
2: होइन अब पर्यटन सम्बन्धीको विधेयकको लागि चाहिँ अलिक प्रक्रिया लामो जस्तो देखिन्छ होइन जस्तै त्यो जस्तै के छ त भन्दाखेरि

0: होइन, हामीले के भनिरहेको छौँ त भन्दाखेरि अस्ति त्यहाँ चाहिँ तपाईँहरूले बोलाएका ठाउँमा जो जो सरकारवालाहरू आएका थिए तिनलाई एकपटक बोलाएर समितिमै छलफल गरौँ भन्ने छ,
1: त्यो तयारी गरिराख्नु,
0: त्यो तयारी हामीले गरिराखेका छौँ। तर जाने यता जाने जुन त्यो वैकल्पिक के अरे विकास परिचालन प्रतिवेदन जुन के अरे विधेयक जुन लिएर आएर पास गर्नुभयो, अहिलेसम्म अब हामी सांसद भएर आइसकेपछि पहिलो विधेयक त्यही हो पास भएको, जुन मजा भएन होइन, जुन राम्रोसँग पास भयो।
1: अब त्यसो भए भविष्यमा चाहिँ के कुरा सच्याउनुपर्छ सांसदहरूले र सरकारको प्रतिनिधि, सरकारले र प्रतिनिधि सभाले?
0: होइन, अब त्यो चाहिँ नि विधेयकहरूको के भन्छ विधेयक निर्माणको चाहिँ एउटा प्रक्रिया त त्यो मिलेको छैन। हेर्नु अब कस्तो छ भन्दाखेरि उत्पत्ति कहीँ एउटा राष्ट्रिय सभाबाट हुन्छ, एउटा प्रतिनिधि सभाबाट हुन्छ, सामान्यतया कर्मचारी साथीहरूले ड्राफ्ट गर्नुहुन्छ होइन, त्यो ड्राफ्ट गरेर ल्याएकोलाई जाने अब त्यहाँ जाने अब हामीले यो शब्दको सट्टामा त्यो शब्द राख्यो भन्ने बाहेक हो, त्यो समग्र चाहिँ संरचनागत परिवर्तन गर्ने खालको चाहिँ अलिकति सैद्धान्तिक वैचारिक चाहिँ धारा बोकेको त्यस्तो खालको चाहिँ हामीले त्यस्तो गर्न पाउँदैनौँ, पाएका छैनौँ होइन। जस्तै अहिले पनि त भनौँ न पर्यटन विधेयक जाने अब बद्री पाण्डेजीको पालामा जाने पेश भएको रहेछ होइन, अब अहिले नै अब अहिलेका जाने सरकारमा भएका मान्य सांसदहरूले के भन्नुहुन्छ भने अब यो सबै हटाएर जाने अर्कै बनाउन पाएको भयो भने जाने योभन्दा राम्रो हुन्थ्यो भन्नुहुन्छ। अब हामीले नै के भन्नुहुन्छ, जस्तै हाम्रो पार्टीका नेताहरू राष्ट्रिय सभामा हुनुहुन्छ, राष्ट्रिय सभाबाट त्यो पास भएर आइसक्यो, राष्ट्रिय सभामा पास गर्नुहुने त हाम्रा नेताहरूले नि पास गरेर पठायो नि त, अब हामीलाई पनि कति बेर नदी सङ्कट पर्दैन त, अनि त्यसले गर्दाखेरि यो कुरा सबभन्दा पहिला जनतामा जानु पर्यो।
1: अब विधेयकको जुन मस्यौदा बनाउँदाखेरि नै हामीले ध्यान दिनु पर्ने देखियो,
0: एकदम पहिला त्यो विधेयक
1: अहिलेको लेखिराखेको भने तपाईँले भने जस्तै मन्त्रालयले त्यहाँका कर्मचारीले एक तहको एउटा मस्यौदा बनाउने, त्यो प्रतिनिधि सभामा लिएर आउने प्रक्रियामा जाने कुरा हो, अब चाहिँ कसरी गर्ने, कसरी गर्यो भने जनताको प्रतिनिधित्व गर्न सक्छ?
0: अब मलाई त के लाग्छ त भन्दाखेरि पहिलो कुरा चाहिँ यो यो के अरे भन्छ कानूनको चाहिँ यो पुरानो कानून त छ, अब यो कानूनमा चाहिने संशोधन गर्नुपर्ने कुरा के होला भन्न चाहिँ पहिला तल सरकारवालाहरूमा छलफल गर्नु पर्यो, त्यसका संगठनहरू छन् त्यसका चाहिँ सरकारवालाहरू छन् उनीहरूसँग छलफल गर्नु पर्यो, उनीहरूले हामीलाई यो कानूनले यो ठाउँमा चाहिँ घोच्यो भन्ने कुरा भनिसकेपछि त्यस्तो मर्मका आधारमा चाहिँ एउटा ड्राफ्ट गर्नु पर्यो, त्यो ड्राफ्ट गर्ने मान्छे कर्मचारी हुनु भएन होइन, त्यो ड्राफ्ट गर्ने मान्छे कुनै विज्ञहरूको टोली बनाएर त्यो विज्ञले निर्माण गर्नु पर्यो होइन, अनि त्यो विज्ञले निर्माण गरिसकेपछि त्यो विज्ञले निर्माण गरेको जाने विधेयक हुन्छ त्यो मन्त्री, जस्तै अहिले पनि अब ड्राफ्ट चाहिँ कर्मचारी साथीहरूले गरे पनि त्यसको नैतिक जिम्मा त मन्त्रीले लिनु पर्यो होइन, त्यो मन्त्रीजी पनि नेतृत्वमा हुन्छ नि त त्यो होइन, अब त्यो मन्त्रीजीले ल्याएर जाने प्रतिनिधि सभामा पेश गरिसकेपछि अब हामीले त त्यो खालि त्यहाँ प्रक्रिया पुर्याउने होइन, हुन्छ भन्नेहरू हुन्छ भन्नुहोस् होइन भन्नेहरू भन्न भन्नुहोस् भन्ने प्रक्रियामा चाहिँ अब हामीले त अब त्यो त प्रक्रियाले बहुमत जसले देखायो त्यो त पास भएको हेर्दा त लोकतान्त्रिक देखिन्छ,
1: समितिमा आयो भने चाहिँ
0: समितिमा पनि हामीले धेरै बोल्छौँ कराउँछौँ एकदम भने यो भएन त्यो भएन भन्छ, त्यही समितिमा पनि भोलि जाने कुनै एउटा निर्णय गर्नु पर्यो भने त अल्पमतको हुन्छ होइन, अब त्यसले गर्दाखेरि जाने अब सबै हामीले भने ठिक हुन्छ भन्ने पनि भएन, तर यस्तो कुरालाई जाने गल्तीमा पनि जाने अब त्यो त्यसका सरकारभाइ जस्तो अस्ति तपाईँहरूले छलफल गर्दाखेरि एकजना भाइले के भन्नुभयो त भन्दाखेरि त्यो हिमाल चढ्ने जाने भरियाहरूको कुरा भन्नुभयो, अर्को कुरा जाने त्यो हिमाल चढ्ने जुन टोली नेता हुन्छ त्यो टोली नेता नेपाली हुन पाउने व्यवस्था हुनु पर्यो, त्यो अन्तर त्यो विदेशी हुँदो रहेछ होइन, अब यस्ता कतिपय कुरा छन् यस्ता कुरालाई त परिवर्तन गर्दै हुन्छ नि त होइन, त्यसले गर्दाखेरि जाने यस्ता कतिपय कुराहरू आएका छन् ती कुरालाई जाने, जस्तै संरचनाका कुरा छन् त्यो संरचनामा जाने अब इन्क्लुजनको पोइन्ट अफ भ्यूबाट कसरी हेर्ने भन्ने कुरा छन् होइन, त्यसले गर्दाखेरि जाने जस्तै अब अहिले जाने सामान्यतया पर्यटन भनेको पाँच तारिक होटल अनि ठुल्ठुला रेस्टुरेन्टहरू अनि त्यसपछि जाने एकदम ठुल्ठुलो जाने पैसा खर्च हुने यस्तो कुरालाई मात्रै हामीले जस्तो जहाजको बढी सुविधा यस्तो कुरालाई मात्रै हामीले बढी जाने हेरिराखेका छौँ, तर त्यो भारी बोक्नेहरूको जाने समस्या उनीहरूको श्रम शोषणको समस्या होइन अनि त्यसपछि होटलमा काम गर्नेहरूको समस्या यस्ता खालका कुरालाई जाने त्यो पर्यटनको प्याकेजमा जोडेर चाहिँ जानुपर्छ भन्ने चाहिँ छ मेरो कुरा होइन,
1: तपाईँ त्यही समितिमै हुनुहुन्छ तपाईँबाट अब बढी भूमिकाको अपेक्षा चाहिँ सरकारवालाले गर्नुपर्छ,
0: अब अस्ति तपाईँहरूले जाने जुन छलफल गर्नुभएको थियो त्यो छलफलका आधारमा केही बुदाहरू हामीले तयार पनि पारेका छौँ, केही केही संगठनका साथी विशेष त्यो त्यो क्षेत्रमा काम गर्ने साथीहरूसँग पनि त्यो सुझाव माग्ने काम भएको छ, अब यहाँहरूले पनि त्यो तयार पारेको चाहिँ हामीले त्यो अपेक्षा गर्छौँ र त्यसका आधारमा चाहिँ हामीले त्यो त्यो संशोधन हाल्छौँ।
1: अब अहिले यस अघिका संसद र सांसदले कानून निर्माणमा गरेको योगदान भन्दा अब अहिलेको नयाँ सांसद अथवा अहिलेको संसदबाट के नयाँ कुरा हुँदैछ भन्ने त्यो खालको त्यो एक प्रकारको त्यो दिनको शुरूआत बिहानीले गरिरहेको छ कि कस्तो भइरहेको छ तपाईँ?
0: अब दुईटा कुरा छ, एउटा कुरा अब योभन्दा अगाडिका जस्तै हिजो अस्ति जाने अब उसले आक्रामक ढंगले बोले तर उनको त्यो बोलाइ जाने नमिल्या भए पनि उनको जाने एउटा स्वाभाविक अभिव्यक्ति जस्तो देखिन्थ्यो, जस्तै हाम्रो जगदीश खरेलजीले जाने संसदमा जाने यस्तै तिमीहरूको ताण्डव भावनाले हामीले जाने अध्यादेश ल्याउनु भनिदिनु भयो होइन, मानव तिम्रो आदेशले हामीले ज्यान मारिया ठिक हो कि भने यस्तो खालको तर्क गर्दा तिमी गरिदिनु भयो, तर पनि के त भन्दा हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो, त्यो स्पष्ट बहुमत

0: हुँदाखेरि कहिले काहीँ चाहिँ यस्ता खालका कानूनहरू चाहिँ समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थितिहरू सृजना हुन्थ्यो। तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरू चाँडो चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ। अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरू 2034 सालका, 2018 सालका, 2021 सालका कानूनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ होइन। जस्तै भूमि सुधारको ऐन हामी 2021 काम गरिरहेका छौँ होइन, अनि त्यसपछि हामी जाने श्रम ऐन जाने 2029 काम गरिराखेका छौँ। यस्ता थुप्रै छन्।
1: त्यो बिचमा त्यो समसामयिक बनाउन नसक्नु भनेको द्वितीय ऐन नपुगेर त्यस्तो भएको थियो,
0: द्वितीय ऐन नपुगेर पनि हो। अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि, समाजको संरचना, त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता भने जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे, गणतन्त्रसम्म आइपुगे होइन। तिनै कर्मचारीहरू आए, तिनै जाने कतिपय नेताहरू आए, जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो। जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिने संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन। अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको छ, अहिलेको डिजिटलको युग बुझ्नु भएको छ। त्यस कारणले गर्दाखेरि हिजोका त्यहाँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ।
1: अहिले त्यो
0: देखिन्छ किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन, उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि, प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिने सम्भावनाहरू देखिन्छ।
1: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौँ गरौँ जस्तो
0: होइन। यस्तो हो, युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीलाई जेठा छन् भन्ने त भएन नि त। हाम्रा चाहिने पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन। जस्तै अब नेपाली कंग्रेसको चाहिने इलामबाट जितेर आउनुभएको चाहिने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ, हाम्रो जाने सुहान राई भर्खरकै हुनुहुन्छ, सुहान नेमाङ होइन, हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर चाहिने हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त। अब हामी पनि पहिलोपल्ट गा हुनाले नयाँ नै हुँ।
1: पहिलेको संसदमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्ना आफ्ना छुट्टा छुट्टी कितामा त्यो उभिने देखिने खालको हुन्थ्यो। अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस्, यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हेर्ने जस्तो त्यो छाँटकाट देखिन्थ्यो कि देखिन्न?
0: होइन, त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन। जस्तै मैले चाहिने म दलित कम्युनिटीबाट चाहिने हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ यसो छलफल गर्न खोज्छु। अब 17 जना मध्ये 14 जना त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
1: दलित समुदायबाट
0: होइन। अब उहाँहरूलाई उहाँहरू तयार हुनुभयो भने हामी 3 जना तयार भएर चाहिँ सँगै जान सक्छौँ होइन। अब हामी मात्र तयार भएर ल साथीहरू केही गरौँ भने अब उहाँहरूले पार्टीलाई सोध्नुपर्ने, पार्टीले के भन्छ, अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन। अब हामीलाई पनि कतिपय होला, तर पनि जान्ने थियो। मैले के भन्न खोजेको त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुवाङजीको प्रस्तुति सुनिन्छ, त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ। अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ, उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि, उहाँहरूको क्षमता हेर्दाखेरि जाने यो तपाईँले भनेको कुराबाट त कुरामा चाहिँ हामीले फरक राख्नुपर्छ भन्ने कुरामा हामी कतै पनि छैनौँ होइन। तर चाहिँ अब उहाँहरूले त्यहाँ बहुमतको दम्ब देखाएर चाहिँ तिमीहरू नभए पनि हुन्छ, हामी एक्लैले यो सब गर्न सक्छौँ, अहिले हामी संसार बुझेर आएका छौँ, अर्थमन्त्री विश्व घुमेर आएको, पर्यटन मन्त्री त्यस्तै, अरू सबै त्यस्तै, त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैन। जस्तो अब केही महिला नेताहरू हुनुहुन्छ होइन राष्ट्रिय स्वतन्त्र पार्टीको होइन, अब कतिपय उद्योगीहरू विविध खालको चाहिँ उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ। उहाँहरूको चाहिँ त्यो सेक्टरल जुन क्षमता त्यो जाने वास्तवमा राम्रो छ होइन। त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ। तर जाने अब यो तिमीहरू पुराना हो, तिमीहरूले 35 वर्षदेखि खायौ, तिमीहरूले जाने केही पनि गरेनौ भन्यो भने अब यदि उनले भने अस्ति गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त होइन। यो त बटन दबाएर हुने कुरा त छैन होइन, यो त संरचनाले यसरी बाँधेको छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो, जब उहाँको आफ्नै सांसदहरू पढ्न थालेपछि घर भत्काउने काम बन्द गर्नुभयो होइन। हाम्रो केपी खनालजी पर्नुभयो, त्यसपछि झापाको एकजना साथी पर्नुभयो, एकजना साथी सागर ढकालजी पर्नुभयो। अब यस्ताको घर पर्न थालेपछि त्यसपछि त्यो घर भत्काउने काम बन्द भयो,
1: अनि घर भत्काउन पाइएन भनेर अदालतमा मुद्दा पनि
0: पर्यो होइन। अनि त्यसले गर्दाखेरि के त मुद्दा बन्द भए पनि अहिले पनि भत्काउने काम त
1: सुरु। तपाईँ अब अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मीको रूपमा हुनुहुन्थ्यो, र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला। यो जुन खालको एउटा सरकारले कदम चाले नि, कतिपयले बाहिर बस्न खान उठ्न सबै बितरा पारेर गरे पनि भन्छन्। तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चाले छ नि, तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ?
0: यो त यो कस्तो भने नेपालको चाहिने यो यो कस्तो देखियो भन्नु होला भने, जस्तै नयाँ नयाँ चाहिने भेरिएन्टहरू, नयाँ नयाँ चाहिने मोडेलहरू युज के भन्दा प्रयोग गर्नु पर्यो भने त्यो दलित त्यो विदेशीहरूले जाने त्यो वैज्ञानिकहरूले जाने त्यो परीक्षण गर्नु पर्यो, मुसामा परीक्षण गर्छ भन्छ नि होइन। अनि त्यो मुसा मरे पनि मरोस् हुनको लागि त होला नि होइन हो त्यस्तै जाने नेपालमा सुशासनको प्रयोग गर्नु पर्यो भने कहाँ गर्ने त भन्दाखेरि दलितहरूमा गर्ने होइन गरिबहरूमा गर्ने होइन ए बाबा ल ठिक छ नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा जब तपाईँले दाङको जाने युनिभर्सिटीमा कति ठुलो जमिन छ भन्नु न दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ होइन अनि त्यस पछाडि जाने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ तपाईँले जाने कहिला कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब चाहिँ अतरिया लङ्की चिठापानीको के भन्छ जाने हाम्रो नेपालगञ्ज यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने ती सब अधिकांश जाने ऐलानीमा छन् अनि त्यो ऐलानी गरिबले जाने ओगटेर बसेका छन् दलित जब
1: अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ
0: किनभने जाने मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेका थियो होइन
1: पटक पटक सरकारले गठन गर्दै खारेज गर्दै
0: त्यो एउटै कुरा थिएन 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनिएको थिए सरकारको गरे घोषणामा त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्दा ऐन थियो 2076 पछाडि उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 पालिका जसमध्ये ललितपुरको जाने हाम्रो महानगरपालिका होइन एउटा जाने भक्तपुरको जाने भक्तपुर नगरपालिका यी दुईटा नगरपालिका बाहेक 751 नगरपालिकाले जाने त्यो आयोगसँग सम्झौता गरेका थियो त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्री थिए योभन्दा अगाडि होइन त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन उहाँले तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्नु भएन जसरी अहिले उहाँले के भन्छ जाने नक्कली र सक्कली सुकुमासीको कुरा गर्दै हुन्छ नि त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो उहाँले त्यही बेलामा चाहिँ सक्कल र नक्कली छनौट गरेर दिएको भए यहाँ लालपुर्जा बाँड्ने काम उहिले सकिन्छ
1: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनीतिक दलहरूले काम गर्न नदिएको त्यस कारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको थियो
0: होइन सुकुमबासीमा उहाँले हातै हाल्नु भयो नि उहाँले त सुकुमबासीको काम गर्नु छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि
1: हिजो अब सरकारले सुरु गरिसकेपछि एक ढङ्गबाट अब अहिले तत्कालको लागि 15,000 दिने कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने कुरा ल्याइराखेको छ
0: अब यो के
1: सधैँ यसमा राजनीति भइराख्यो अब चाहिँ सही भयो भन्ने पनि कता कता आउँछ
0: होइन अब कतिपयले त्यस्तो भन्छन् हेर्नुहोस् अब त्यो कस्ताले भन्छन् भन्दाखेरि अब यो जस्तै भन्नु हामी यहाँ काठमाडौँमा जाने यो यो एकचोटि जाने पहिलाको के पौडेलजी जाने मुख्य सचिव हुनुहुन्छ पछि अमेरिका चाइनाको राजदूत पनि हुनुभयो लीलामणिजीहरू उहाँहरू जस्ता चाहिँ पूर्व सचिवहरू जाने यो बागमती सभागार लाग्नुभयो नि होइन अनि किन त्यस्तो गर्नुभयो त भन्दाखेरि उहाँले बनाएका घरहरू र उहाँको घरबाट जाने निकास हुने जुन त्यो टोयलेटको जाने फोहोर हुन्छ त्यो बागमतीमा पठाउनु पर्ने थियो होइन अनि त्यो बागमती फोहोर भएका कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ त्यसले के बनायो त भन्दाखेरि समस्या बनाएपछि त्यो नेवार समुदायभन्दा पनि उहाँहरू तात्तिनु भयो नि
1: हो र
0: तात्तिनु भयो नि त नेवार रुकुल गाउँको देख्नु भएको थियो र होइन ए मैले अहिले भनेको त भन्दाखेरि काठमाडौँमा बस्ने हामी इलिटहरूलाई मर्ने भाग चाहिएको छ हरियो चाहिएको छ होइन अनि ती गरिबहरूका छातीमा चाहिँ मर्ने वाक गर्न पायो भने ती गरिबहरूले बनाएको त्यो छातीमा चाहिँ हामीले कुकुरहरू दौडाउन पायो भने यी गरिबहरू चाहिँ अधिकै टाढा जाउन र हाम्रा चाहिने टोयलेट सुहर्नका लागि मात्र हामीले चाहिने भाडामा बोलाउन पायो भने हुन्थ्यो भन्ने उनीहरूको चाहिँ त्यो सामन्तवादी जाने सोचाइका कारणले यस्तो भएको होइन म त यही भूमि सुधारका विषयमा पिएचडी पनि गर्दैछु मैले यही मेरो विषय पनि भावनामा थाहा छ है अनि उहाँले चाहिँ 20-21 आयोगले चाहिँ काम गरेन रे अब हामी कार्यदल बनाउँछौँ भन्ने छ उहाँको विकल्प
1: भर्ती केन्द्र मात्रै
0: कार्यदलमा को आउँछन् त भन्दाखेरि जस्तै हाम्रो नेपाली कङ्ग्रेस पार्टीका कार्यकर्ता त उहाँले राख्नुहुन्न होइन अनि उहाँले चाहिँ नाम नेपाली कङ्ग्रेसका पनि राख्नुहुन्न नेकपा एमालेका पनि राख्नुहुन्न कसले राख्नुहुन्छ भन्दाखेरि जाने आफूलाई भोट हालेका त्यस्ता खालका मान्छे उहाँले राख्नुहुन्छ नभए
1: दुईटै मान्छे राम्रो मान्छे आयो भने जसको आयो भने
0: अनि त्यसो भए त हामीले चाहिँ हामीले चाहिँ आयोगमा पठाएका मान्छे चाहिँ अभिज्ञ हुन् भन्ने उहाँले के आधारमा पुष्टि गर्नुहुन्छ र होइन त्यसले जस्तै मैले अघि भने नि तपाईँलाई अब उहाँले चालेको चाहिँ ल के भन्छ कानुन त उहाँले मान्नु पर्यो कि त नयाँ कानुन ल्याउनु पर्यो कानूनमा के कुरा छ त भन्दाखेरि 10 वर्षसम्म कुनै पनि सार्वजनिक जमिनमा बसेका मान्छेलाई विकल्प नदिकन अहिले हटाउन नपाउने भन्ने कानून छ त दलित विरोधी कुराहरू संसदमा हुन थाले दलित विरोधी कुराहरू त्यहाँबाट जाने अगाडि बढ्न थाले भने त्यसको जाने खबरदारी गरिन्छ
1: कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ भने
0: धन्यवाद
1: यो सँगै आजलाई संवाद श्रृङ्खला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृङ्खला हेलो सांसदमा हामीले बझाङका सांसद गणेश विश्वकर्मासँग कुराकानी गर्यौं विशेषतः संसदमा पछिल्लो समयमा कानून निर्माण निर्माणदेखि नीतिगत रूपमा सुधारका लागि भएका विभिन्न विरोध र समर्थन र संवादको विषयमा कुराकानी गर्यौं भने दलितका सवालहरू सम्बोधन गर्नको लागि सरकार र संसदले कसरी काम गर्नुपर्छ भन्ने बारेमा पनि उहाँसँग कुराकानी गर्यौं। अर्को अङ्कमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

आजबाट तपाईँको चिन्ह हेर्ने चिन्ह टिप्पणी विश्लेषण गराउने सबै कामहरू हामी आजबाट तयारी गरेका छौं। ज जोले यतिखेर रेडियो शंखुवा सभा अनि भोजपुर एफएम दुईटा एफएमबाट सुनेर यो आसपासमा हुनुहुने सज्जनहरू आजबाट भोलि आज भोलि पर्सि निको पर्सि आउन सक्नुहुनेछ। अब ढिलो पनि नगर्नु न आतिनु पनि, चाँडै आउनु बिस्तारै पनि आउनु भन्न खोजेको, सकभर फोन गर्दै गर्दै आउनु नभए अलिकति एक दुई घण्टा टाइम लिएर चाहिँ आउनु होला। आउने बित्तिकै फुट्टै पाला जुन आउन सक्छ। हामी रेडियो शंखुवा सभाबाट कार्यक्रम सञ्चालन गर्दै गर्दा तपाईँहरूसँग खानबारीमा होटल होराइजनबाट यतिखेर सेवा दिने आजबाट तयारी गरिरहेका छौं। होटल होराइजन चाँदनी चोकबाट थोरै पूर्व थोरै उस नि ओह्रालो ओह्रालो परेको फुलबारी चोक जाने बाटो ठ्याक्कै क्या चाँदनी चोकबाट यसो हेर्नुभयो भने हाम्रो घर तपाईँले देख्नुहुन्छ अहिले उतापट्टिको पूर्वपट्टिको अग्लो घरमा होटल होराइजन भन्नु होला, त्यहाँ रहेका छौँ। नजिकै छ, खानबारी बजारमै हो, आउन सक्नुहुन्छ। कुन कुन ठाउँबाट आउँदै हुनुहुन्छ हामीलाई भेट्नको लागि सम्पर्क धेरैले गरिरहनु भएको मलाई जानकारी प्राप्त भएको छ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, यो सबै कुराको जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा शुरूवाती चरणमा छु। कार्यक्रमलाई रण गरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचर।

समिति 2083 साल रहेको छ। आज जेठ महिना हो, जेठ महिनाको आज 15 गते आज शुक्रबार। तदनुसार ईस्वी सन् 2026 आज मे 29 तारीक नेपाल सम्मत 1146 रहेको छ। अनलाथ रौद्र नाम संवत्सर श्री सूर्य आज उत्तरायण ग्रीष्म ऋतु आज अधिक ज्येष्ठ शुक्ल पक्ष सूर्योदयमा आज अधिक ज्येष्ठको त्रयोदशी रहेको छ। सूर्योदयमा 12:08 बिहानको 10:02 रहन्छ भने तर उपरान्त चतुर्दशी रहनेछ। स्वाति नक्षत्र 15:05 11:13 रहन्छ। परिग योग अहोरात्र 60 रहनेछ भने गण्ड योग 43:56 आज आनन्दाजी युगमा भने गद युग रहेको छ। आजको दिनमानको समय 34:13 बिहान सूर्योदय 5:11 जाँदा भएको थियो।

सालमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु। अब पालो ग्रह गोचर। सूर्य यतिखेर वृष राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था तुला राशिमा छनृ।

0: मेरो गीत कस्तो लाग्छ?
1: दामी लाग्छ।
0: अनि म
1: तिमी पनि ह्यान्डसमै छौ।
0: विल यू म्यारी मी?
1: सपना, आफ्नो औकात त देख्नुपर्छ। तिमी त मेरो खुट्टामा राखे पनि सुहाउँदैनौ।

तिमीले धेरै चोटि लडे, लडेर पनि आफूलाई उठाएको छु, सकिएको जीवनमा आशा जुटाएको छु। अठारो पछिको जीवनमा दियो बल्दैछ, दुःख पछि मेरो यहाँ दिन रात ढल्दैछ, दिन रात ढल्दै

0: भइहाल्छ, जसलाई नि हुन्छ फिल्म खेलेर पो ला हुन्छ भनेको छ, आएको पनि छ, तर अब अर्कै अर्कै खालको आउँछ अनि अब
1: कस्तो अर्कै खालको
0: भन्नाले अब अर्कै खालको भन्नाले खोले आउँछ फिल्मको कुरा भनेर, अनि खोइ के भन्नुहुन्छ, अनि भेट्नै भनेको सुटिङ पर्दिन्छ भेट्ने थिइनँ, अनि ए ल ल भन्छ, भोलिपल्ट फोनै गर्नु न अनि भइहाल्छ।

0: सायद तपाईँ मेरो चप्पल हेर्दै हुनुहुन्छ होला।
1: आफ्नो ऐसियतमा बस, मेरो छोरीको हात माग्न आउने आँट कसरी गर्यो?
0: मान्छेको हैसियत चप्पलमा हुन्छ सर, यहाँ हुन्छ यहाँ।
1: यदि मैले मेरो छोरी दिइन भने
0: जबरजस्ती भए पनि लगेर जान्छु।
1: यत्रो हिम्मत, गेट आउट!
0: मलाई पनि पसन्द छैन तपाईँको यो घरमा।
2: विक्रम।

पैसाले माया किन्न सकिन्छ भन्ने भ्रम आफ्नो मनबाट हटाइदेऊ। यो भाग्यमा जे लेखेको छ त्यही हुन्छ। हिजो ऊ धनी हुँदा पनि म उसँगै खुसी थिएँ, आज ऊ गरिब हुँदा पनि म उसँग खुसी नै छु। म जहाँ हुनेछु तिमी सधैँ मेरो मनमा हुनेछौ।

0: सधैँ चुनिरहेको त्यो थुत्रो घरमा आजलाई कसरी राख्यो? बाटोमा हिँड्ने पनि काजीले जिस्काइरहन्छ।
1: हेर सबैको व्यथा एउटै, त्यसैले मैले सुनेको छु माथला गाउँको मनले पैसा लिएर मान्छेलाई विदेश पठाउने काम गर्छ अरे, एकचोटि त्यसलाई भेटौ न।
2: अनि त्यसलाई दिने पैसा चाहिँ कहाँबाट खोज्ने नि?
1: घर जग्गा बन्दगी राखेर भए पनि पैसा खोज्न नि,
0: आफ्नो सम्पत्तिको नाममा त्यही एउटा टुक्रा क्षेत्र सहायो गाह्रो छ। त्यही पनि सौको भयो भने त नभएको बेलामा मेरी आमालाई वास्तविक गाह्रो पर्छ।
1: पहिला मनीलाई भेटेर विदेश जान त पाऊ, पैसा त कमाइहालिन्छ नि।
3: हेर त्यो ढुङ्गे घरको बुढाको छोरा छ नि, दुई वर्ष अरब बसेर आउने बित्तिकै दस्रो पनि खेत किन्यो। कसले गर्दा? मैले गर्दा। त्यो गन्ते साइलालाई छ नि, मैले कोरियाको भिसा ठ्याट्ट मिलाइदिन्छु। एक वर्ष बसेर आउने बित्तिकै ड्याङ ठुलो घर बनाए। कसले गर्दा? मैले गर्दा।
0: अनि विदेश जान चाहिँ कति पैसा लाग्छ नि भाइ?
3: जापान गए 10 लाख, कोरिया गए 6 लाख, अरब गए 3 लाख, मलेसिया गए 2 लाख।
0: सस्तोमा कहाँ जान पाइन्छ मैले भाइ? ठिङको मिलाइदिनुहोस् न।
3: मलेसिया जाऊ न तिमीहरू, म त्यहाँको भिसा मिलाइदिन्छु।
1: 2 लाख कहाँ मिलाउनु मैले भाइ? अलि मिलाइदिनुहोस् न।
3: मौकामा हिरा फोड्नु पर्छ भन्ने कुरा थाहा छैन? खेत बन्द गिराख, आइनेको गर्गन बेच, अहिले रोपे पो पछि फल्छ।
0: तर पनि मैले भाइ त्यत्रो पैसा खोज्न गाह्रै पर्छ।
3: तिमीहरूको पनि मलाई साह्रै माया लाग्छ, अलिअलि हेरिदिउला नि।
4: हेर्नुहोस् म फेरि पनि भन्दैछु, यस्तो आँखा नदेख्ने बाउ आमालाई छोडेर सुखको आशामा विदेश जानु हुँदैन।
5: बुहारीले त ठिकै भन्दैछन् ठुले, हामी डुब्न लागेका घाम जस्ता भइसक्यौं।

0: आस्था सुन चाँदी गहना पसल 555 लिङलिङको शाखा अब 555 वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 555 लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा।
2: सम्पर्क नम्बर 98 4 23 65 82।
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
3: फोन नम्बर 98 11 33 96 97।

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
2: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

0: अहिलेसम्म त सिन्दुर हालेकै छैन, हेर्दै जान पनि हुन सक्छ।
1: ओए के सोचिरह त, आमा त बिहेको दिन लम्बा गर्ने नसोचे।

मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 9842 59 0035।

0: डिभिजन वन कार्यालय खादबारी संखुवा सभाको अनुरोध।
1: आगो र वन ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याऊ।
1: सुरुट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाऊ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थमी चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
2: दुर्गा ज्वेलरी उद्योग, खातबारी बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
1: 0295602048,
2: 9842598001
1: र 9852।

कलेजमा थिए दुई सुन्दरी, दुवैको नाम थियो चम्पा। चम्पाका पछाडि लाग्थे केटाहरू। कलेजमा थियो एउटा गायक अनि

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग सिमी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982349 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

동창하자킹! 어마새킹! 응? 응? 가리네 살짝

यसैमा टेकेर नेपाल सरकारको सय बुदे शासकीय सुधारको चाहिँ आयोजना आयो। नीति तथा कार्यक्रम पनि सय बुदे छ। अघिल्लाहरू 200-250 भन्दा बढी 280 बुदा हुन्थे। त्यसैले यहाँ कपी पेस्ट भन्ने पनि कुरा आए, मलाई थाहा छैन 280 प्याराग्राफका चाहिँ पहिलाका नीति कार्यक्रमहरू अहिले सयमा ल्याइँदाखेरि के छुटिए, के परे, के नक्कल गरिए, के मौलिक कुराहरू हालिए भन्ने कुरा विवेकशील मान्य सांसदज्यूहरूले आफै छुट्याउने कुरा नै हो। त्यसैले यो परम्परागत भन्ने कुरा चाहिँ यो राज्यको अविच्छिन्नता कन्टिन्युटीका विषयहरू छन्। यसमा हामीले कमिट गरेका चीजहरू, पहिलेका सरकारहरूले कमिट गरेका चीजहरू, 16 आवधिक योजना होला, मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क होला, सस्टेनेबल डेभलपमेन्ट गोल्सका कुराहरू होला, त्यसलाई हामीले बोक्नुपर्ने हुन्छ। यो त हामी आएपछि पाङ्राको पुनर्आविष्कार हुन्छ, रि इन्भेन्सन अफ द विल हुन्छ भन्ने त्यो आलो काँचो विश्वास हामी गर्दैनौं। त्यसैले संविधान, सार्वभौमिकता, यी प्रतिबद्धताहरूलाई हामीले, अघि मैले भने, पवित्र लक्ष्य उद्देश्यका रूपमा यसलाई अगाडि लाने हो। निर्वाचनको थीम पनि नीतिगत कुराहरूभन्दा पनि शैलीगत कुराहरूमा चाहिँ नेपाली जनताको आक्रोश, त्यो विस्फोट, त्यो असन्तुष्टि मुखरित भएको कुरा धेरै टिप्पणीकारहरूले बताउँदै आएका पनि छन्। त्यसैले हामीले प्रमिस गरेको चाहिँ शैली, स्वरूप र चरित्र नै हो। त्यसमा हामी खरो उत्रन चाहन्छौ। सुशासनको एक सूत्रीय अर्जुन दृष्टि चाहिँ हाम्रो छ। समुन्नतिको एजेण्डाहरू पनि सुशासनकै जगमा गर्ने हो भनेर सम्मान्य प्रधानमन्त्रीज्यूबाट त बेला बेलामा चाहिँ आउँछ कि पहिला सुशासनमै फोकस गरौं, विकास निर्माणलाई पनि अलिकति पज गरेर जाने हो कि भन्नेसम्मको सरसल्लाह भएको कुरा म यहाँहरूलाई अवगत गराउन चाहन्छु। त्यसैले आर्थिक वृद्धि, राजस्व लगायत यी सबै विषयको निरन्तरता हुन्छ, हुनुपर्छ। हामी आएपछि शिक्षा सुधार गरिनेछ भन्ने विषयलाई फरक देखिनकै लागि अर्को वाक्यांश भन्ने कुरा हुँदैन। त्यसैले मूल परीक्षा र परीक्षण भनेको हाम्रो नियत, क्षमता र अन्ततोगत्व, यो परिणाम नेपाली जनताको हितमा हामी यो देखाउन सक्छौ कि सक्दैनौ भन्ने हो। र प्रारम्भिक लक्षणले जुन उत्साह हामीलाई दिइरहेको छ, यही बाटोमा हामी अझ बढी रफ्तारमा अगाडि जाने कुरा नै छ। दोस्रो अलिकति यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी को नीति कार्यक्रम इत्यादि चाहिँ कुन दार्शनिक धरातलमा कस्तो अर्थ राजनीतिक चेतनाबाट ओतप्रोत भएर आएको हो भन्ने बारे धेरै मान्य सांसदज्यूहरूले राख्नु भएको पनि मैले पाएँ। सायद यहाँहरूको व्यस्तताले पढ्न पाउनु भएको छैन होला। राष्ट्रिय स्वतन्त्र पार्टीको सैद्धान्तिक धरातल के हो भन्ने कुरा हाम्रा विभिन्न फोरमहरूबाट, विस्तारित बैठकहरूबाट अनुमोदित भएर वाचापत्रमा पनि स्पष्टसित उल्लेख गरेर हामी अगाडि बढेका छौं। यसमा अलिकति आफ्नो पुरानो राजनीतिक स्कूलिङले जानेका भाषाहरू, टर्मिनोलोजीहरू झट्टै नदेख्दाखेरि अलि अलमलमा परेको जस्तो पनि महसुस भएको हुन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो। यो स्पष्ट छ। हामीले नीति कार्यक्रमको अन्तिम लाइनमा पनि यहाँ अनेक संशयहरू प्रकट भइरहेका छन्। मेरो विनम्र आग्रह छ, सम्मान्य सभामुख मार्फत मान्य सांसदज्यूहरूलाई अलिकति पढ्दिने कष्ट गरिदिनु होला। यो नीति तथा कार्यक्रमको अन्तिम लाइन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुनेछ। हामी यही फ्रेमबाट अगाडि जाने हो, हामी फ्रेम जब जाने हो। र हामी गर्वका साथ भन्छौं, हामी लिबरल डेमोक्रेटिक पार्टी हौं। हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्छौं। बलियो राज्य हुनुपर्छ, तर 10 मा 8 वटा नयाँ रोजगारी सिर्जना गर्ने निजी क्षेत्र, उसलाई बत्तिएर अगाडि जानको लागि नीतिगत, संरचनागत, कानूनी सहजीकरण गर्नुपर्छ। निजी क्षेत्रलाई उत्साहित नगरिकन, उसलाई बल नदिइकन हाम्रा ठूला ठूला लक्ष्यहरू, विराट लक्ष्यहरू चाहिँ प्राप्ति हुँदैनन् भन्ने कुरामा हामी स्पष्ट छौं। हामी कम्युनिष्ट होइनौ, हामी नव उदारवादी पनि होइनौ, हामी कम्युनिष्टको आवरणमा क्रोनी क्यापिटलिस्ट पनि होइनौ। त्यसैले कित्ताकाट स्पष्ट छ, बलियो राज्य हुन्छ। लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामी उद्यम मैत्री, लगानी अनुकूल, प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र, सोशल मार्केट इकोनोमीको उन्नयनका लागि स्वच्छ रेगुलेटरी आर्किटेक्चर, यो नियमनकारी संरचनामा चाहिँ हामी काम गर्न चाहन्छौ। र हाम्रो मुलुकको अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैंगिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरू विरूद्ध निर्णायक प्रहार गर्न हामी
अवसरहरूको न्यायिक वितरण, इक्वालिटी अफ अपर्च्युनिटी।

फर्स्ट छौं, इक्वालिटी अफ अपर्च्युनिटिज लगायतका विषयहरूमा त्यसको न्यायिक वितरण पनि, पहुँच पनि र उपयोगमा पनि हामी जोड़ दिनेछौं। नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान लगायतका विषयमा हामी स्पष्ट छौं र यो नै राष्ट्रिय स्वतन्त्र पार्टीको दार्शनिक धरातल हो, अर्थ राजनीतिक सामाजिक धरातल हो। त्यसैबाट प्रेरणा लिएर हामीले यसलाई छोडेका छैनौं। यसले सय बुधे वाचापत्र, सय बुधे शासकीय सुधारमा आयो, सय बुधे नीति तथा कार्यक्रममा आयो र त्योबाट नै धेरै बजेटको रियल

खण्डमा हामी कहाँ पुग्छौं भन्ने स्पष्ट इकोनोमिक रोडमा प्रस्तुत गरिएको सायद यो नेपालको विकास इतिहासमा यो पहिलो पटक होला। हामीले मध्यम वर्गको विस्तार, सामाजिक आर्थिक उन्नयनको अवसर, समता उन्मुख सामाजिक बजार अर्थतन्त्र, सौम्य शक्ति, सम्पूर्ण हाम्रो अन्तर्राष्ट्रिय बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धहरूको विविधीकरणलाई सौम्य शक्ति सफ्ट पावरको अम्ब्रेला मुनि लिएर आएका छौं र यसलाई आर्थिक कूटनीतिसँग जोड्दैछौं। यो वैचारिक फ्रेममा राज्यको भूमिका पुनर्परिभाषित हुँदैछ, हामी पुनर्परिभाषित गर्दैछौ। यो नीति तथा कार्यक्रम पुराना दस्तावेजको निरन्तरता मात्र होइन, राज्य सञ्चालनको दृष्टिकोण नै परिवर्तन गर्ने गरी आएको छ। विगतमा राज्य भनेको खर्च गर्ने भाँडो, खर्च गर्ने संयन्त्रका रूपमा प्रस्तुत हुन्थ्यो भने अहिले हामी डेलिभरी दिने राज्य निर्माणको दिशामा अगाडि बढेका छौं। पहिले पहिलाका नीति तथा कार्यक्रमहरू प्रशासनिक सूची जस्तो हुन्थ्यो, एडमिनिस्ट्रेटिभ लन्ड्री लिस्ट जस्तो हुन्थ्यो, अहिले हामी आर्थिक पुनर्संरचना र शासकीय पुनर्संरचनाको राजनीतिक दस्तावेजको रूपमा आएको छ। यसले राज्य सञ्चालनको समग्र कार्यशैली र प्रणाली नै रूपान्तरण गर्ने चाहिँ लक्ष्य राखेको छ। मिशन मोडमा कार्यान्वयन, कार्य सम्पादन सम्झौता, डेलिभरी युनिट, डिजिटल सुशासन, तौलरहित अर्थतन्त्र, एआईमा आधारित अर्थतन्त्र, एकद्वार डिजिटल राज्य जस्ता संरचनात्मक रूपान्तरणका अवधारणालाई स्पष्ट रूपमा समावेश गरिएको छ र यो नयाँ दृष्टिकोणको प्रस्थान बिन्दु नै हो भन्ने हाम्रो चाहिँ दलिल छ। विगतमा दस्तावेजहरूमा धेरै जसो के गर्ने उल्लेख हुन्थ्यो, अहिलेको दस्तावेजले कसरी गर्ने, कसले जिम्मा लिने, कुन प्रणालीबाट डेलिभरी हुने समेत समेत इंगित गरिएको छ। सुशासनलाई सायद पहिलो पटक नारा मात्र होइन, मापन गर्न सकिने प्रत्यक्ष परिमाणका रूपमा परिभाषित गरिएको छ। डिजिटल लेखा परीक्षण, कार्य सम्पादन सम्झौता, नागरिक ड्याशबोर्ड, डिजिटल ट्र्याकिङ, एकपटक विवरण दिए पुग्ने प्रणाली लगायतका कुराहरू र 100 एप जति चाहिँ नागरिक एपबाटै उपलब्ध हुने जस्ता कुराहरू र यो डिजिटल भन्दा पनि धेरै कन्फ्युजन भएको हुनाले यसलाई पनि हामीले टुक्रिएर एउटा विश्लेषणात्मक चाहिँ आवरण दिएका छौं। एउटा ई गभर्नेन्सको खम्बा, अर्को डिजिटल सर्भिस डेलिभरीको खम्बा र तेस्रो चाहिँ डिजिटल इकोनोमीको खम्बा। एकअर्कासँग अन्तराबद्ध छन् तर कहिलेकाहीँ यिनीहरू पृथक ढंगले पनि अगाडि जान सक्दछन्। त्यो डिजिटल गभर्नेन्सको क्ल्यारिटीका साथ हामी प्रस्तुत भएका छौं र कहिले कसले गरेर के नतिजा आउँछ भन्नेसम्मको पनि नीति कार्यक्रममा आएको छ, जुन वाचापत्रमा नै कमिट गरिएको कुरालाई हामीले चाहिँ उठाएका छौं र यसलाई विश्वसनीय बनाउनको लागि जेठ 15 यी लक्ष्यका अगेन्स्टमा हामी रकमै तोक्नेछौ, त्यसरी अगाडि जानेछौ। र यो हरेक सेक्टरमा अलिकति कहाँ कहाँ फरक छ भन्ने कुरा पनि म माननीय सांसदज्यूहरूलाई सम्मान्य सभामुख मार्फत निवेदन गर्न चाहन्छु। हिजोका नीति तथा कार्यक्रमहरूमा राज्य संयन्त्रको दलीय दोहन, सरकारी संयन्त्रलाई राजनीतिक कब्जाबाट मुक्त गर्ने, कर्मचारी तन्त्रका दलगत ट्रेड युनियन खारेज गर्ने, शैक्षिक संस्थाभित्रका हिंसात्मक तथा दलगत विद्यार्थी संगठनको प्रभाव न्यूनीकरण गर्ने, सार्वजनिक संस्थालाई पेशागत र तटस्थ बनाउने संरचनात्मक सुधारका विषय छन् जस्तो मलाई लाग्दैन, हामीले लेखेका छौं। त्यसैले अहिलेको दस्तावेजले राज्यलाई दलको विस्तार होइन, नागरिकको साझा संस्थाका रूपमा पुनर्स्थापित गर्ने स्पष्ट राजनीतिक प्रतिबद्धता व्यक्त गरेको छ। हामीले अर्थतन्त्रलाई उपभोग, आयात र रेमिटेन्स डिपेण्डेन्सीबाट उत्पादन, सेवा निर्यात, डिजिटल इकोनोमी, स्टार्टअप इकोसिस्टम र इनोभेशन लेड ग्रोथतर्फ लैजाने स्पष्ट दर्शन प्रस्तुत गरेका छौं। कृषिको पुनर्जागरणको कुराहरू उठाएका छौं, कसरी गर्नेछौं भन्ने, शिक्षा स्वास्थ्यका संकटहरूलाई दूरगामी र दीर्घकालीन समाधान कसरी दिने भन्ने कुराहरू लेखेका छौं। पूर्वाधार भनेको त्यही नेपाल सरकारले 2-3 खरब खर्च गर्छ पुँजीगतको नाममा, त्योबाट हामी अब गभर्नमेन्टको ब्यालेन्स सीट भन्दा बाहिर गएर खरबौं रूपियाँ जोहो गर्ने गरेर अफसोर ग्रीन बन्डहरू, एनआरएनका बन्डहरू, साथ पुँजीगत खर्चलाई बरोइङसँग लिंक गर्ने कुराहरू, आइडल रहेका कर्मचारी कोष, सेनाको वेलफेयर कोष, प्रहरीको ईपीएफ, सीआईटी, यी सम्पूर्ण हाम्रा सार्वजनिक कोषहरूलाई अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स बिलमा लिएर आएर त्यसलाई गभर्नमेन्टको ब्यालेन्स सीट भन्दा बाहिर खर्च गर्ने गरेर पहिलो पटक सायद विभिन्न पूर्वाधारका क्षेत्रहरूमा इलेक्ट्रिकल ग्रिड होला, डिजिटल कनेक्टिभिटी होला, रोड र पुलहरू होलान्, एभिएसन होला, अब हामी निजी पुँजी ल्याउँदैछौ किनकि सरकारको सीमित रिसोर्सले त्यो भ्याउँदैन। त्यो भिजन यहाँ छ, यहाँहरूले पढ्दिने कष्ट गरिदिनु भयो भने त्यो भिजन हामी छ। लामो समय समाजवादको नाम बजाएर कृषि कृषकहरूको नाममा राजनीति गरेकाहरूले पनि सोच्नुपर्नेछ, हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्र विश्वास गर्ने भएको हुनाले

कृषिमा न्यूनतम समर्थन मूल्य, किसानलाई डिजिटल भुक्तानी, भूमि बैंक, कृषि प्रविधि, बजार सूचना प्रणाली, निर्यात ब्रान्डिङ लगायतका कुराहरूमा अनुदानमुखी कुटोमा अनुदान छ, बिउमा अनुदान छ, तर दिनुपर्ने अनुदानहरू हामीले दिइरहेका छैनौँ। त्यसैले यो अनुदानमुखी कृषि दृष्टिबाट ठूलो डिपार्चर हुनेवाला छ। त्यसैले रुरल इकोनोमीको रिभाइटलाइजेसन पनि हामी गर्दैछौ। शिक्षालाई केवल पहुँचमा सीमित नराखी कृत्रिम एआई लगायतका प्रविधिमा आधारित सिकाईको संकट जुन छ, प्राविधिक शिक्षा, उद्योग विद्यालय सहकार्य, डिजिटल कक्षा, रोजगारमुखी शिक्षा र अनुसन्धान प्रणालीसँग जोड्ने सोच अघि सारिएको छ र आईटीमा त यहाँहरूले पनि विथ रिलक्टेन्स एक्सेप्ट गर्नुभएको छ कि यो सरकारको स्पष्ट एकीकृत दूरगामी भिजन छ भनेर विपक्षी सांसदहरूले पनि स्वीकार गर्नुभएको छ। त्यसको लागि म धन्यवाद पनि दिन चाहन्छु। पहिलो पटक सूचना प्रविधि, क्लाउड सेवा, एआई कम्प्युटेशन, डेटा सेन्टर, हरित कम्प्युटिङ, रिमोट वर्क लगायतका विषयहरूलाई आर्थिक रूपान्तरणको एउटा आधारका रूपमा हामीले स्थापित चाहिँ गरेका छौं। अन्त्यमा यहाँहरूबाट प्राप्त महत्वपूर्ण सुझाव, धारणा र चिन्तनलाई सरकारले गम्भीरतापूर्वक आत्मसात गर्नेछ। जसरी विभिन्न राजनीतिक दलका घोषणापत्रमा रहेका राष्ट्रिय हितका साझा र महत्वपूर्ण कार्यक्रमहरूलाई समेटेर हामीले साझा कार्यक्रम तयार गरेका छौं। त्यसै गरी माननीय सदस्यहरूबाट प्राप्त रचनात्मक सुझाव, आलोचना र वैकल्पिक दृष्टिकोणलाई पनि आगामी कार्यान्वयन तथा नीतिगत परिमार्जनको आधार बनाइनेछ। माननीय सांसदहरूबाट अझ गहिरो अध्ययन, व्यापक बुझाइ र दूरदृष्टिसहितको रचनात्मक बहस, सुझाव र आलोचनाको अपेक्षा गर्दै राष्ट्र निर्माण सम्बन्धी बहसलाई अझ परिपक्व, सारगर्भित र घनीभूत बनाउन सबैलाई हार्दिक आह्वान गर्दछु। धन्यवाद। सम्माननीय सभामुख महोदय, माननीय सदस्यहरू, सामान्य राष्ट्रपतिज्यूबाट सम्बत 2083 वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम उपर प्रतिनिधि सभाका मान्य सदस्यहरूले उठाउनु भएको चासो, सुझाव र सरोकारका विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट जवाफ दिन म उभिएको छु। मुलुकबाट भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने माग राखी जेएनजी पुस्ताबाट भएको आन्दोलन, त्यसपछिको संक्रमण पश्चात भएको निर्वाचन मार्फत जनताबाट अत्यन्त विश्वास र भरोसा राखी एउटै पार्टीलाई प्रतिनिधि सभामा करिब 2/3 बहुमतको जनादेश प्राप्त भएको छ। चेतनशील नेपाली जनताबाट प्राप्त अपूर्व अपेक्षालाई भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास, समता सहितको न्यायपूर्ण नेपाल निर्माण गर्ने संकल्प सहित सम्माननीय राष्ट्रपतिज्यूबाट 83 वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। नेपालको संविधानले निर्देश गरेको सुशासन समृद्धिको साझा लक्ष्यलाई आत्मसात गरी निर्वाचनमा सहभागी सबै राजनीतिक दलले नागरिक समक्ष गरेका करार, वाचा, प्रतिबद्धता र घोषणालाई नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सरकारले उदारतापूर्वक राष्ट्रिय प्रतिबद्धताको रूपमा ग्रहण गरेको विषय म यस सम्मानित सभा समक्ष पुनः व्यक्त गर्न चाहन्छु। नेपाल सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रमका सम्बन्धमा मान्य सदस्यहरूले कूटनीतिक संवादबाट सीमा विवाद समाधान, आर्थिक कूटनीति, वैदेशिक रोजगारी व्यवस्थापन, ट्रेड युनियन, खारेजी, आधुनिक कृषि प्रणाली, जलवायु परिवर्तन, सुशासन प्रवर्धन, समावेशी विकास र सामाजिक न्याय, सहकारी समस्या समाधान, लैंगिक हिंसा र बेचबिखन न्यूनीकरण, राष्ट्रिय अर्थतन्त्र, शान्ति प्रक्रिया, सड़क, बालबालिका, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा र उद्यमशीलता लगायतका विषयहरूमा राख्नुभएको महत्वपूर्ण धारणा, चासो तथा उठाउनु भएको जिज्ञासा र दिनुभएको सुझाव मनन योग्य छन्। यसका लागि सम्पूर्ण माननीय सदस्यहरूलाई सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। लिखित तथा मौखिक रूपमा राख्नुभएको धारणाको समग्र विश्लेषण गर्दा नीति तथा कार्यक्रम हामी सबैको साझा दस्तावेजको रूपमा रहेको नेपाल सरकारले महसुस गरेको छ। राष्ट्रिय विकासमा साझा दृष्टिकोण सहित मापन योग्य लक्ष्य र दीर्घकालीन गन्तव्य तय गर्न सम्पूर्ण राजनीतिक दलका धारणालाई एकीकृत गरी सामूहिक प्रयत्न गर्न सरकार प्रतिबद्ध छ।
माननीय सदस्यहरूले नीति तथा कार्यक्रमको छलफलमा उठाउनु भएको विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको र यी सुझाव तथा पृष्ठपोषणलाई अब 83-84 को बजेटमा समावेश गर्ने अधिकतम कोशिश हुनेछ। अर्थ राजनीतिको बनोटलाई आमूल सुधार गरी पूर्वाधार विकास, सुशासन, सेवा प्रवाह सुधार सहित सामाजिक न्याय हासिल गर्न ठोस कार्यक्रमको कार्यान्वयन इमान्दार ढंगले गरिनेछ भने नीति तथा कार्यक्रम कार्ययोजना बनाएर समयबद्ध रूपमा लागू गरिनेछ। यसै गरी प्रस्तुत नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम हुने गरी बजेटको सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गर्नेछु। एकछिनपछि यसलाई म बेली विस्तारमा यहाँहरू समक्ष प्रस्तुत गर्ने नै छु सम्मान्य सभामुखज्यूको अनुमतिले। 16 आवधिक योजना, मध्यमकालीन खर्च संरचना र नीति तथा कार्यक्रम बीच सामञ्जस्यता कायम गरिनेछ। सरकारले संघीय लोकतान्त्रिक शासन प्रणालीको मूल्य र मान्यतालाई मार्गदर्शनको रूपमा लिई प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने प्रकृतिका कार्यक्रम समन्वय, सहकारी र सहअस्तित्वको मर्म अनुरूप सम्बन्धित तहबाट सम्पादन हुने व्यवस्था हामीले मिलाउनेछौं। सम्मान्य सभामुख महोदय, मैले आफ्नो सम्मान्य प्रधानमन्त्रीज्यूको कार्यालयबाट प्राप्त मान्यज्यूहरूको राय, जिज्ञासा, सुझावका आधारमा तयार गरिएको टिपोर्टलाई अलिकति पेश गरे। बाँकी अलिकति सेक्टोरल कुराहरू छन्, त्यसलाई म अर्थ मन्त्रालयले तयार गरेको आसन्न बजेटका सिद्धान्त तथा प्राथमिकता बारे पेश गर्दाखेरि अलि डिटेलमा भनौला। अहिलेलाई अन्त्यमा नीति तथा कार्यक्रम कार्यान्वयनमा मान्य सदस्यहरूबाट प्राप्त सुझाव सरकारका लागि थप मार्गदर्शन हुने विश्वास लिएको छु। मान्य सदस्यहरूले उठाउनुभएका विषयहरूलाई उपलब्ध साधन स्रोतको सीमाभित्र रही प्राथमिकीकरण गरी सम्बोधन गरिनेछ। अलिकति मान्य सांसदज्यूहरूले संशोधनकर्ता मान्य सांसदज्यूहरूले उठाउनुभएका धेरै विषयहरूलाई पनि हामीले रिगरका साथ टिपोर्ट गरेका छौं। यो सबैको सम्बोधन अहिले नभए पनि म केही रेकग्नाइज गर्न चाहन्छु। वैदेशिक सीमा विवाद कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्ने भन्ने बारे संशोधनकर्ता मान्य सांसद गणेश सिंह ठगुन्नाको विषयमा हामीले टिंकर को बाटोमा यसपालि उल्लेख्य बजेट हाल्ने तयारी छ। नेपाली सेनाबाट पनि त्यो आग्रह भइरहेको हिसाबले त्यसलाई सकारात्मक रूपले लिनेछौं। परराष्ट्र मन्त्रालयलाई वैदेशिक सहायता परिचालन गर्ने एनआरएन डेभलपमेन्ट फण्ड विकासका वैकल्पिक स्रोतहरूको समुचित परिचालन गर्ने भन्ने मान्य सांसद अर्जुन कार्कीको संशोधनलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौं। एनआरएन तथा नेपाली डायस्पोराको ज्ञान, सिप, पुँजी सबैलाई हामीले चाहिँ सम्बोधन गर्ने नै छौं। यसरी यावत अब संघीयताको विषयमा, वैदेशिक रोजगारीको विषयमा, कृषि क्षेत्रको व्यवसायीकरणको विषयमा, अन्तर्निर्भर वा आत्मनिर्भर अर्थतन्त्रको यो टेन्सन बारे स्पष्टसित आउनु पर्यो खाका भन्ने बारे, उत्पादनमुखी अर्थतन्त्रको विषय, संघीय शासन प्रणाली, भूमिहीन दलित सुकुम्बासीको दिगो व्यवस्थापनको विषय, आदिवासी जनजाति मौलिक ज्ञान, यसबारे नदी सभ्यतासँग जोडेर हामीले आदिवासी कल्चरलाई प्रमोट गर्ने भनेर नीति कार्यक्रममा पनि लेखेका छौं, दैलेखको पेट्रोलियम लगायत 16 योजना, एलडीसी ग्रेजुएशन जस्ता विषयहरू, कर्णाली क्षेत्रको लागि विशेष बजेटका कुराहरू, अपाङ्गत भएका व्यक्तिहरूलाई विद्यालय शिक्षादेखि संरचनाहरू चाहिँ अपाङ्गता मैत्री हुनुपर्ने जुन सुझाव संशोधन इत्यादि छन्, रुग्ण उद्योगहरूको विषय, ठूला ठूला जलाशयुक्त जलविद्युत आयोजना, उत्तर गंगाको यहाँ नाम आएको छ, बाल पोषण भत्तालाई बढ़ाउन आवश्यक जस्ता कुराहरू, उखु किसानको समस्या, वन्य जन्तुबाट कृषि उपज को नष्ट हुने भएकोले त्यसको नियन्त्रण, बाँदर र बदेलका विषयहरू पनि प्रशस्त यहाँ आएका छन्, जाजरकोट भूकम्पको विषय, क्षेत्रीय तनावका

स्पष्ट नीति आउनुपर्ने, जुन प्रतिपक्षी दलका मान्य सांसदहरूले मेहनत गरेर संशोधन राख्नुभएको छ, यसको यथेष्ट सुनवाई हुनेछ, साधन स्रोतको सीमाभित्र रहेर हामी यसलाई सम्बोधन पनि गर्नेछौ। त्यसैले मान्य सांसदज्यूहरूको सकारात्मक सृजनात्मक सहकार्यको लागि म अपील पनि गर्दछु। बजेटका सिद्धान्त तथा प्राथमिकता अहिले म पेश गर्ने हुनाले धेरै विषयलाई मैले छोट्याउँदै तीनटा विषय चाहिँ मलाई अलिकति खट्केको पनि थियो, तीनटा टिप्पणी सेट्स अफ कमेन्ट्स भनौं यहाँहरूले मान्य सांसदज्यूहरूले राख्नुभएकोलाई म छोटकरीमा सम्बोधन गर्न चाहन्छु। एउटा पहिलो चाहिँ अलिक परम्परागत नै भयो कि नीति तथा कार्यक्रम भन्ने विषय आएको मैले पाएँ। यसमा मलाई धेरै भन्नु छैन, तर हामी जिम्मेवार राजनीतिक दल हौं र राज्यको अविच्छिन्नतामा हामी विश्वास गर्छौं। 50 वर्ष अगाडि सुवर्ण शमशेरले पहिलो बजेट ल्याउँदा पनि त्यहाँ उल्लेख गरिएका शब्दहरू शिक्षा, स्वास्थ्य, पूर्वाधार, सार्वजनिक ऋण, अनुदान, खानेपानी यिनै हुन्। 50 वर्षपछिको नीति कार्यक्रम वा बजेटमा आउने शब्दहरू पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन, आधुनिक प्रविधि, अब एआईले कहाँ कहाँ पुर्याउला त्यति बेलासम्म यिनै हुन्। त्यसैले शब्द हेरेर कन्टिन्युटी भयो भन्नु चाहिँ अलि अतिशयोक्तिपूर्ण हुन्छ जस्तो लाग्छ। हाम्रो एउटा प्याटर्न छ, हामीले राष्ट्रिय स्वतन्त्र पार्टीले बाचापत्र तयार गरेको थियो निर्वाचन पूर्व, नेपाली जनताले अभूतपूर्व रूपमा त्यसको अनुमोदन गर्नुभएको छ। यसमा 100 वटा रूपान्तरणका आधारहरू हामीले प्रस्तुत गरेका थियौं, त्यही 100 बुँदे रूपान्तरणकारी आयोजनाहरूलाई जसलाई नेपाली जनताले अनुमोदन गर्नुभएको छ त्यसलाई हामीले निरन्तरता दिएका छौं। यसपालि अलिकति नौलो अभ्यास भइराखेको छ नेपालको राजनीतिक इतिहासमा, यो बाचापत्रलाई हामीले सैक्रोसैंक्ट मानेका छौं र यसैमा टेकेर नेपाल सरकारको 100 बुँदे शासकीय सुधारको चाहिँ आयोजना आयो, नीति तथा कार्यक्रम पनि 100 बुँदे छ। अघिल्लाहरू 200-250 भन्दा बढी 280 वटा बुँदा हुन्थे। त्यसैले यहाँ कपी पेस्ट भन्ने पनि कुरा आए, मलाई थाहा छैन 280 प्याराग्राफका चाहिँ पहिलेका नीति कार्यक्रमहरू अहिले 100मा ल्याइँदाखेरि के छुटिए, के परे, के नक्कल गरिए, के मौलिक कुराहरू हालिए भन्ने कुरा विवेकशील मान्य सांसदज्यूहरूले आफै छुट्याउने कुरा नै हो। त्यसैले यो परम्परागत भन्ने कुरा चाहिँ यो राज्यको अविच्छिन्नता कन्टिन्युटीका विषयहरू छन्। यसमा हामीले कमिट गरेका चीजहरू, पहिलेका सरकारहरूले कमिट गरेका चीजहरू, 16 आवधिक योजना होला, मीडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क होला, सस्टेनेबल डेभलपमेन्ट गोल्सका कुराहरू होलान्, त्यसलाई हामीले बोक्नुपर्ने हुन्छ। यो त हामी आएपछि पाङ्राको पुनर्आविष्कार हुन्छ, रिइन्भेन्सन अफ द विल हुन्छ भन्ने त्यो आलो काँचो विश्वास हामी गर्दैनौं। त्यसैले संविधान, सार्वभौमिकता, यी प्रतिबद्धताहरूलाई हामीले अघि मैले भने पवित्र लक्ष्य उद्देश्यका रूपमा यसलाई अगाडि लाने हो। निर्वाचनको थीम पनि नीतिगत कुराहरूभन्दा पनि शैलीगत कुराहरूमा चाहिँ नेपाली जनताको आक्रोश, त्यो विस्फोट, त्यो असन्तुष्टि मुखरित भएको कुरा धेरै टिप्पणीकारहरूले बताउँदै आएका पनि छन्। त्यसैले हामीले प्रमिस गरेको चाहिँ शैली, स्वरूप र चरित्र नै हो, त्यसमा हामी खरो उत्रन चाहन्छौ। सुशासनको एक सूत्रीय अर्जन दृष्टि चाहिँ हाम्रो छ, समुन्नतिको एजेण्डाहरू पनि सुशासनकै जगमा गर्ने हो भनेर सम्मान्य प्रधानमन्त्रीज्यूबाट त बेला बेलामा चाहिँ आउँछ कि पहिला सुशासनमै फोकस गरौं, विकास निर्माणलाई पनि अलिकति पज गरेर जाने हो कि भन्नेसम्मको सरसल्लाह भएको कुरा म यहाँहरूलाई अवगत गराउन चाहन्छु। त्यसैले आर्थिक वृद्धि, राजस्व लगायत यी सबै विषयको निरन्तरता हुन्छ, हुनुपर्छ। हामी आएपछि शिक्षा सुधार गरिनेछ भन्ने विषयलाई फरक देखिनकै लागि अर्को वाक्यांश भन्ने कुरा हुँदैन। त्यसैले मूल परीक्षा र परीक्षण भनेको हाम्रो नियत, क्षमता र अन्ततोगत्व, यो परिणाम नेपाली जनताको हितमा हामी यो देखाउन सक्छौ कि सक्दैनौ भन्ने हो, र प्रारम्भिक लक्षणले जुन उत्साह हामीलाई दिइरहेको छ यही बाटोमा हामी अझ बढी रफ्तारमा अगाडि जाने कुरा नै छ। दोस्रो अलिकति यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी
को नीति कार्यक्रम इत्यादि चाहिँ कुन दार्शनिक धरातलमा कस्तो अर्थ राजनीतिक चेतनाबाट ओतप्रोत भएर आएको हो भन्ने बारे धेरै मान्य सांसदज्यूहरूले राख्नुभएको पनि मैले पाएँ। सायद यहाँहरूको व्यस्तताले पढ्न पाउनु भएको छैन होला। राष्ट्रिय स्वतन्त्र पार्टीको सैद्धान्तिक धरातल के हो भन्ने कुरा हाम्रा विभिन्न फोरमहरूबाट विस्तारित बैठकहरूबाट अनुमोदित भएर वाचापत्रमा पनि स्पष्टसित उल्लेख गरेर हामी अगाडि बढेका छौं। यसमा अलिकति आफ्नो पुरानो राजनीतिक स्कूलिङले जानेका भाषाहरू टर्मिनोलोजीहरू झट्टै नदेख्दाखेरि अलि अलमलमा परेको जस्तो पनि महसुस भएको हुन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो। यो स्पष्ट छ। हामीले नीति कार्यक्रमको अन्तिम लाइनमा पनि यहाँ अनेक संशयहरू प्रकट भइरहेका छन्। मेरो विनम्र आग्रह छ सम्मान्य सभामुख मार्फत मान्य सांसदज्यूहरूलाई अलिकति पढ्दिने कष्ट गरिदिनु होला। यो नीति तथा कार्यक्रमको अन्तिम लाइन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुनेछ। हामी यही फ्रेमबाट अगाडि जाने हो। हामी फ्रेमजग जाने हो र हामी गर्वका साथ भन्छौं हामी लिबरल डेमोक्रेटिक पार्टी हौं। हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्छौं। बलियो राज्य हुनुपर्छ। तर 10 मा 8 वटा नयाँ रोजगारी सिर्जना गर्ने निजी क्षेत्र उसलाई बत्तिएर अगाडि जानको लागि नीतिगत संरचनागत कानूनी सहजीकरण गर्नुपर्छ। निजी क्षेत्रलाई उत्साहित नगरिकन उसलाई बल नदिइकन हाम्रा ठूला लक्ष्यहरू विराट लक्ष्यहरू चाहिँ प्राप्ति हुँदैनन् भन्ने कुरामा हामी स्पष्ट छौं। हामी कम्युनिष्ट होइनौ। हामी नव उदारवादी पनि होइनौ। हामी कम्युनिष्टको आवरणमा क्रोनी क्यापिटलिस्ट पनि होइनौ। त्यसैले कित्ताकाट स्पष्ट छ। बलियो राज्य हुन्छ। लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामी उद्यम मैत्री लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र सोशियल मार्केट इकोनोमीको उन्नयनका लागि स्वच्छ रेगुलेटरी आर्किटेक्चर यो नियमनकारी संरचनामा चाहिँ हामी काम गर्न चाहन्छौ र हाम्रो मुलुकको अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैंगिक जातीय वर्गीय क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरू विरूद्ध निर्णायक प्रहार गर्न हामी अवसरहरूको न्यायिक वितरण इक्वालिटी अफ अपर्च्युनिटीज इक्वालिटी अफ आउटकम्स भयो र त्यसको लागि हाम्रो समुच्च निजी सार्वजनिक चाहिँ र सामुदायिक रिसोर्सहरूलाई चाहिँ इक्वालिटी अफ अपर्च्युनिटीज त्यो शिक्षाबाट मुखरित हुन्छ पोषणबाट स्वास्थ्यबाट वित्तीय पहुँचबाट एकीकृत सामाजिक प्रणालीबाट र यो सबै विपन्नको सहारा पनि राज्य हो तर मध्यम वर्गको विस्तार पनि हाम्रो चाहिँ लक्ष्य हो। मध्यम वर्गको विस्तार भएन भने लोकतन्त्र पनि जोगिँदैन र हाम्रा विकासका परम्परागत मानकहरूलाई पनि हामीले न्याय गर्दैनौ। त्यसैले यसमा हामी स्पष्ट छौं। इक्वालिटी अफ अपर्च्युनिटीज लगायतका विषयहरूमा त्यसको न्यायिक वितरण पनि पहुँच पनि र उपयोगमा पनि हामी जोड़ दिनेछौं। नेपालको इतिहास सनातन सभ्यता धार्मिक सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान लगायतका विषयमा हामी स्पष्ट छौं र यो नै राष्ट्रिय स्वतन्त्र पार्टीको दार्शनिक धरातल हो अर्थ राजनीतिक सामाजिक धरातल हो। त्यसैबाट प्रेरणा लिएर हामीले यसलाई छोडेका छैनौं। यसले सय बुधे वाचापत्र सय बुधे शासकीय सुधारमा आयो सय बुधे नीति तथा कार्यक्रममा आयो र त्योबाट नै धेरै बजेटको रियल एलोकेशन पनि यसैको जगमा हुनेछ भन्ने कुरा म आश्वस्त गराउन चाहन्छु। अब तेस्रो विषय अलिकति मैले छुनै पर्ने अघि मैले इंगित गरिसकेँ आर्थिक वृद्धि भन्ने शब्द देख्नासाथ खै आर्थिक वृद्धि त पहिला पनि सुने हो भन्ने भयो। आर्थिक वृद्धि कति के का आधारमा कति समयसम्म कसरी सम्भव हुन्छ र यो सम्भव भएको खण्डमा हामी कहाँ पुग्छौं भन्ने स्पष्ट इकोनोमिक रोडम्याप प्रस्तुत गरिएको सायद यो नेपालको विकास इतिहासमा यो पहिलो पटक होला। हामीले मध्यम वर्गको विस्तार सामाजिक आर्थिक उन्नयनको अवसर समता उन्मुख सामाजिक बजार अर्थतन्त्र सौम्य शक्ति सम्पूर्ण हाम्रो अन्तर्राष्ट्रिय बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धहरूको विविधीकरणलाई सौम्य शक्ति सफ्ट पावरको अम्ब्रेला मुनि लिएर आएका छौं र यसलाई आर्थिक कूटनीतिसँग जोड्दैछौं। यो वैचारिक फ्रेममा राज्यको भूमिका पुनर्परिभाषित हुँदैछ। हामी पुनर्परिभाषित गर्दैछौं। यो नीति तथा कार्यक्रम पुराना दस्तावेजको निरन्तरता मात्र होइन राज्य सञ्चालनको दृष्टिकोण नै परिवर्तन गर्ने गरी आएको छ। विगतमा राज्य भनेको खर्च गर्ने भाँडो
खर्च गर्ने संयन्त्रका रूपमा प्रस्तुत हुन्थ्यो भने अहिले हामी डेलिभरी दिने राज्य निर्माणको दिशामा अगाडि बढेका छौं। पहिले पहिलाका नीति तथा कार्यक्रमहरू प्रशासनिक सूची जस्तो हुन्थ्यो, एडमिनिस्ट्रेटिभ लन्ड्री लिस्ट जस्तो हुन्थ्यो, अहिले हामी आर्थिक पुनर्संरचना र शासकीय पुनर्संरचनाको राजनीतिक दस्तावेजको रूपमा आएको छ। यसले राज्य सञ्चालनको समग्र कार्यशैली र प्रणाली नै रूपान्तरण गर्ने चाहिँ लक्ष्य राखेको छ। मिशन मोडमा कार्यान्वयन, कार्य सम्पादन सम्झौता, डेलिभरी युनिट, डिजिटल सुशासन, तौलरहित अर्थतन्त्र, एआईमा आधारित अर्थतन्त्र, एकद्वार डिजिटल राज्य जस्ता संरचनात्मक रूपान्तरणका अवधारणालाई स्पष्ट रूपमा समावेश गरिएको छ र यो नयाँ दृष्टिकोणको प्रस्थान बिन्दु नै हो भन्ने हाम्रो चाहिँ दलिल छ। विगतमा दस्तावेजहरूमा धेरै जसो के गर्ने उल्लेख हुन्थ्यो, अहिलेको दस्तावेजले कसरी गर्ने, कसले जिम्मा लिने, कुन प्रणालीबाट डेलिभरी हुने समेत समेत इंगित गरिएको छ। सुशासनलाई सायद पहिलो पटक नारा मात्र होइन मापन गर्न सकिने प्रत्यक्ष परिमाणका रूपमा परिभाषित गरिएको छ। डिजिटल लेखा परीक्षण, कार्य सम्पादन सम्झौता, नागरिक ड्याशबोर्ड, डिजिटल ट्र्याकिङ, एकपटक विवरण दिए पुग्ने प्रणाली लगायतका कुराहरू र 100 एप जति चाहिँ नागरिक एपबाटै उपलब्ध हुने जस्ता कुराहरू र यो डिजिटल भन्दा पनि धेरै कन्फ्युजन भएको हुनाले यसलाई पनि हामीले टुक्रिएर एउटा विश्लेषणात्मक चाहिँ आवरण दिएका छौं। एउटा ई गभर्नेन्सको खम्बा, अर्को डिजिटल सर्भिस डेलिभरीको खम्बा र तेस्रो चाहिँ डिजिटल इकोनोमीको खम्बा। एकअर्कासँग अन्तराबद्ध छन् तर कहिलेकाहीँ यिनीहरू पृथक ढंगले पनि अगाडि जान सक्दछन्। त्यो डिजिटल गभर्नेन्सको क्ल्यारिटीका साथ हामी प्रस्तुत भएका छौं र कहिले कसले गरेर के नतिजा आउँछ भन्नेसम्मको पनि नीति कार्यक्रममा आएको छ, जुन वाचापत्रमा नै कमिट गरिएको कुरालाई हामीले चाहिँ उठाएका छौं र यसलाई विश्वसनीय बनाउनको लागि जेठ 15 यी लक्ष्यका अगेन्स्टमा हामी रकमै तोक्नेछौ, त्यसरी अगाडि जानेछौ। र यो हरेक सेक्टरमा अलिकति कहाँ कहाँ फरक छ भन्ने कुरा पनि म मान्य सांसदज्यूहरूलाई सम्मान्य सभामुख मार्फत निवेदन गर्न चाहन्छु। हिजोका नीति तथा कार्यक्रमहरूमा राज्य संयन्त्रको दलीय दोहन, सरकारी संयन्त्रलाई राजनीतिक कब्जाबाट मुक्त गर्ने, कर्मचारी तन्त्रका दलगत ट्रेड युनियन खारेज गर्ने, शैक्षिक संस्थाभित्रका हिंसात्मक तथा दलगत विद्यार्थी संगठनको प्रभाव न्यूनीकरण गर्ने, सार्वजनिक संस्थालाई पेशागत र तटस्थ बनाउने संरचनात्मक सुधारका विषय छन् जस्तो मलाई लाग्दैन, हामीले लेखेका छौं। त्यसैले अहिलेको दस्तावेजले राज्यलाई दलको विस्तार होइन नागरिकको साझा संस्थाका रूपमा पुनर्स्थापित गर्ने स्पष्ट राजनीतिक प्रतिबद्धता व्यक्त गरेको छ। हामीले अर्थतन्त्रलाई उपभोग, आयात र रेमिटेन्स डिपेण्डेन्सीबाट उत्पादन, सेवा निर्यात, डिजिटल इकोनोमी, स्टार्टअप इकोसिस्टम र इनोभेशन लेड ग्रोथतर्फ लैजाने स्पष्ट दर्शन प्रस्तुत गरेका छौं। कृषिको पुनर्जागरणको कुराहरू उठाएका छौं, कसरी गर्नेछौं भन्ने, शिक्षा स्वास्थ्यका संकटहरूलाई दूरगामी र दीर्घकालीन समाधान कसरी दिने भन्ने कुराहरू लेखेका छौं। पूर्वाधार भनेको त्यही नेपाल सरकारले 2-3 खरब खर्च गर्छ पुँजीगतको नाममा, त्योबाट हामी अब गभर्नमेन्टको ब्यालेन्स सीट भन्दा बाहिर गएर खरबौं रूपियाँ जोहो गर्ने गरेर अफसोर ग्रीन बन्डहरू, एनआरएनका बन्डहरू, पुँजीगत खर्चलाई बरोइङसँग लिंक गर्ने कुराहरू, आइडल रहेका कर्मचारी कोष, सेनाको वेलफेयर कोष, प्रहरीको ईपीएफ, सीआईटी, यी सम्पूर्ण हाम्रा सार्वजनिक कोषहरूलाई अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स बिलमा लिएर आएर त्यसलाई गभर्नमेन्टको ब्यालेन्स सीट भन्दा बाहिर खर्च गर्ने गरेर पहिलो पटक सायद विभिन्न पूर्वाधारका क्षेत्रहरूमा इलेक्ट्रिकल ग्रिड होला, डिजिटल कनेक्टिभिटी होला, रोड र पुलहरू होला, एभिएसन होला, अब हामी निजी पुँजी ल्याउँदैछौ किनकि सरकारको सीमित रिसोर्सले त्यो भ्याउँदैन। त्यो भिजन यहाँ छ, यहाँहरूले पढ्दिने कष्ट गरिदिनु भयो भने त्यो भिजन हामी छ। लामो समय समाजवादको नाम बजाएर कृषि कृषकहरूको नाममा राजनीति गरेकाहरूले पनि सोच्नुपर्नेछ। हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने भएको हुनाले कृषिमा न्यूनतम समर्थन मूल्य, किसानलाई डिजिटल भुक्तानी, भूमि बैंक, कृषि प्रविधि, बजार सूचना प्रणाली, निर्यात ब्रान्डिङ लगायतका कुराहरूमा अनुदानमुखी, कुटोमा अनुदान छ, बिउमा अनुदान छ, तर दिनुपर्ने अनुदानहरू हामीले दिइरहेका छैनौं। त्यसैले यो अनुदानमुखी कृषि दृष्टिबाट ठूलो डिपार्चर हुनेवाला छ। त्यसैले रूरल इकोनोमीको रिभाइटलाइजेशन पनि हामी गर्दैछौं। शिक्षालाई केवल पहुँचमा सीमित नराखी कृत्रिम एआई लगायतका प्रविधिमा आधारित सिकाईको संकट जुन छ, प्राविधिक शिक्षा, उद्योग विद्यालय सहकार्य, डिजिटल कक्षा, रोजगारमुखी शिक्षा र अनुसन्धान प्रणालीसँग जोड्ने सोच अघि सारिएको छ र आईटीमा त यहाँहरूले पनि विथ रिलक्टेन्स एक्सेप्ट गर्नुभएको छ कि

छ, त्यसको लागि म धन्यवाद पनि दिन चाहन्छु। पहिलो पटक सूचना प्रविधि, क्लाउड सेवा, एआई कम्प्युटेशन, डेटा सेन्टर, हरित कम्प्युटिङ, रिमोट वर्क लगायतका विषयहरूलाई आर्थिक रूपान्तरणको एउटा आधारका रूपमा हामीले स्थापित चाहिँ गरेका छौं। अन्त्यमा यहाँहरूबाट प्राप्त महत्वपूर्ण सुझाव, धारणा र चिन्तनलाई सरकारले गम्भीरतापूर्वक आत्मसात गर्नेछ। जसरी विभिन्न राजनीतिक दलका घोषणा पत्रमा रहेका राष्ट्रिय हितका साझा र महत्वपूर्ण कार्यक्रमहरूलाई समेटेर हामीले साझा कार्यक्रम तयार गरेका छौं, त्यसै गरी माननीय सदस्यहरूबाट प्राप्त रचनात्मक सुझाव, आलोचना र वैकल्पिक दृष्टिकोणलाई पनि आगामी कार्यान्वयन तथा नीतिगत परिमार्जनको आधार बनाइनेछ। माननीय सांसदहरूबाट अझ गहिरो अध्ययन, व्यापक बुझाइ र दूरदृष्टिसहितको रचनात्मक बहस, सुझाव र आलोचनाको अपेक्षा गर्दै राष्ट्र निर्माण सम्बन्धी बहसलाई अझ परिपक्व, सारगर्भित र घनीभूत बनाउन सबैलाई हार्दिक आह्वान गर्दछु। धन्यवाद। सम्माननीय सभामुख महोदय, माननीय सदस्यहरू, सम्माननीय राष्ट्रपतिज्यूबाट सम्बत 2083 वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम उपर प्रतिनिधि सभाका मान्य सदस्यहरूले उठाउनु भएको चासो, सुझाव र सरोकारका विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट जवाफ दिन म उभिएको छु। मुलुकबाट भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने माग राखी जेएनजी पुस्ताबाट भएको आन्दोलन, त्यसपछिको संक्रमण पश्चात भएको निर्वाचन मार्फत जनताबाट अत्यन्त विश्वास र भरोसा राखी एउटै पार्टीलाई प्रतिनिधि सभामा करिब 2/3 बहुमतको जनादेश प्राप्त भएको छ। चेतनशील नेपाली जनताबाट प्राप्त अपूर्व अपेक्षालाई भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास, समता सहितको न्यायपूर्ण नेपाल निर्माण गर्ने संकल्प सहित सम्माननीय राष्ट्रपतिज्यूबाट 83 वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। नेपालको संविधानले निर्देश गरेको सुशासन समृद्धिको साझा लक्ष्यलाई आत्मसात गरी निर्वाचनमा सहभागी सबै राजनीतिक दलले नागरिक समक्ष गरेका करार, वाचा, प्रतिबद्धता र घोषणालाई नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सरकारले उदारतापूर्वक राष्ट्रिय प्रतिबद्धताको रूपमा ग्रहण गरेको विषय म यस सम्मानित सभा समक्ष पुनः व्यक्त गर्न चाहन्छु। नेपाल सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रमका सम्बन्धमा माननीय सदस्यहरूले कूटनीतिक संवादबाट सीमा विवाद समाधान, आर्थिक कूटनीति, वैदेशिक रोजगारी व्यवस्थापन, ट्रेड युनियन, खारेजी, आधुनिक कृषि प्रणाली, जलवायु परिवर्तन, सुशासन प्रवर्धन, समावेशी विकास र सामाजिक न्याय, सहकारी समस्या समाधान, लैंगिक हिंसा र बेचबिखन न्यूनीकरण, राष्ट्रिय अर्थतन्त्र, शान्ति प्रक्रिया, सड़क, बालबालिका, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा र उद्यमशीलता लगायतका विषयहरूमा राख्नुभएको महत्वपूर्ण धारणा, चासो तथा उठाउनु भएको जिज्ञासा र दिनुभएको सुझाव मनन योग्य छन्। यसका लागि सम्पूर्ण माननीय सदस्यहरूलाई सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। लिखित तथा मौखिक रूपमा राख्नुभएको धारणाको समग्र विश्लेषण गर्दा नीति तथा कार्यक्रम हामी सबैको साझा दस्तावेजको रूपमा रहेको नेपाल सरकारले महसुस गरेको छ। राष्ट्रिय विकासमा साझा दृष्टिकोण सहित मापन योग्य लक्ष्य र दीर्घकालीन गन्तव्य तय गर्न सम्पूर्ण राजनीतिक दलका धारणालाई एकीकृत गरी सामूहिक प्रयत्न गर्न सरकार प्रतिबद्ध छ। माननीय सदस्यहरूले नीति तथा कार्यक्रमको छलफलमा उठाउनु भएको विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको र यी सुझाव तथा पृष्ठपोषणलाई अब 83-84 को बजेटमा समावेश गर्ने अधिकतम कोशिश हुनेछ। अर्थ राजनीतिको बनोटलाई आमूल सुधार गरी पूर्वाधार विकास, सुशासन, सेवा प्रवाह सुधार सहित सामाजिक न्याय हासिल गर्न
ठोस कार्यक्रमको कार्यान्वयन इमान्दार ढंगले गरिनेछ भने नीति तथा कार्यक्रम कार्ययोजना बनाएर समयबद्ध रूपमा लागू गरिनेछ। यसै गरी प्रस्तुत नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम हुने गरी बजेटको सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गर्नेछु। एकछिनपछि यसलाई म बेली विस्तारमा यहाँहरू समक्ष प्रस्तुत गर्ने नै छु सम्मान्य सभामुखज्यूको अनुमतिले। 16 आवधिक योजना, मध्यमकालीन खर्च संरचना र नीति तथा कार्यक्रम बीच सामञ्जस्यता कायम गरिनेछ। सरकारले संघीय लोकतान्त्रिक शासन प्रणालीको मूल्य र मान्यतालाई मार्गदर्शनको रूपमा लिई प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने प्रकृतिका कार्यक्रम समन्वय सहकारी र सहअस्तित्वको मर्म अनुरूप सम्बन्धित तहबाट सम्पादन हुने व्यवस्था हामीले मिलाउनेछौं। सम्मान्य सभामुख महोदय, मैले आफ्नो सम्मान्य प्रधानमन्त्रीज्यूको कार्यालयबाट प्राप्त मान्यज्यूहरूको राय, जिज्ञासा, सुझावका आधारमा तयार गरिएको टिपोर्ट लाई अलिकति पेश गरे। बाँकी अलिकति सेक्टोरल कुराहरू छन्, त्यसलाई म अर्थ मन्त्रालयले तयार गरेको आसन्न बजेटका सिद्धान्त तथा प्राथमिकता बारे पेश गर्दाखेरि अलि डिटेलमा भनौला। अहिलेलाई अन्त्यमा नीति तथा कार्यक्रम कार्यान्वयनमा मान्य सदस्यहरूबाट प्राप्त सुझाव सरकारका लागि थप मार्गदर्शन हुने विश्वास लिएको छु। मान्य सदस्यहरूले उठाउनुभएका विषयहरूलाई उपलब्ध साधन स्रोतको सीमाभित्र रही प्राथमिकीकरण गरी सम्बोधन गरिनेछ। अलिकति मान्य सांसदज्यूहरूले संशोधनकर्ता मान्य सांसदज्यूहरूले उठाउनुभएका धेरै विषयहरूलाई पनि हामीले रिगरका साथ टिपोर्ट गरेका छौं। यो सबैको सम्बोधन अहिले नभए पनि म केही रेकग्नाइज गर्न चाहन्छु। वैदेशिक सीमा विवाद कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्ने भन्ने बारे संशोधनकर्ता मान्य सांसद गणेश सिंह ठगुन्नाको विषयमा हामीले टिंकर को बाटोमा यसपालि उल्लेख्य बजेट हाल्ने तयारी छ। नेपाली सेनाबाट पनि त्यो आग्रह भइरहेको हिसाबले त्यसलाई सकारात्मक रूपले लिनेछौं। परराष्ट्र मन्त्रालयलाई वैदेशिक सहायता परिचालन गर्ने एनआरएन डेभलपमेन्ट फण्ड विकासका वैकल्पिक स्रोतहरूको समुचित परिचालन गर्ने भन्ने मान्य सांसद अर्जुन कार्कीको संशोधनलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौं। एनआरएन तथा नेपाली डायस्पोराको ज्ञान सिप पुँजी सबैलाई हामीले चाहिँ सम्बोधन गर्ने नै छौं। यसरी यावत अब संघीयताको विषयमा, वैदेशिक रोजगारीको विषयमा, कृषि क्षेत्रको व्यवसायीकरणको विषयमा, अन्तर्निर्भर वा आत्मनिर्भर अर्थतन्त्रको यो टेन्सन बारे स्पष्टसित आउनु पर्यो खाका भन्ने बारे, उत्पादनमुखी अर्थतन्त्रको विषय, संघीय शासन प्रणाली, भूमिहीन दलित सुकुम्बासीको दिगो व्यवस्थापनको विषय, आदिवासी जनजाति मौलिक ज्ञान, यसबारे नदी सभ्यतासँग जोडेर हामीले आदिवासी कल्चरलाई प्रमोट गर्ने भनेर नीति कार्यक्रममा पनि लेखेका छौं, दैलेखको पेट्रोलियम लगायत 16 योजना, एलडीसी ग्रेजुएशन जस्ता विषयहरू, कर्णाली क्षेत्रको लागि विशेष बजेटका कुराहरू, अपाङ्गता भएका व्यक्तिहरूलाई विद्यालय शिक्षादेखि संरचनाहरू चाहिँ अपाङ्गता मैत्री हुनुपर्ने जुन सुझाव संशोधन इत्यादि छन्, रुग्ण उद्योगहरूको विषय, ठूला ठूला जलाशयुक्त जलविद्युत आयोजना, उत्तर गंगाको यहाँ नाम आएको छ, बाल पोषण भत्तालाई बढ़ाउन आवश्यक जस्ता कुराहरू, उखु किसानको समस्या, वन्य जन्तुबाट कृषि उपज को नष्ट हुने भएकोले त्यसको नियन्त्रण, बाँदर र बदेलका विषयहरू पनि प्रशस्त यहाँ आएका छन्, जाजरकोट भूकम्पको विषय, क्षेत्रीय तनावका कारण अत्यधिक मूल्य वृद्धिबाट गरीब एवं आम समुदायको जीविकोपार्जनमा परेको असर लगायत लोकतन्त्र र समावेशी विकासलाई आत्मसात गर्ने गरी चाहिँ औद्योगिक सुरक्षाका कुराहरू, हिमालयन छुर्पीको ब्रान्डिङदेखि लिएर ट्रेड युनियनको विषय लगायत, अन्तमा साइबर स्पेसको सम्बन्धमा पनि स्पष्ट नीति आउनुपर्ने जुन प्रतिपक्षी दलका मान्य सांसदहरूले मेहनत गरेर संशोधन राख्नुभएको छ, यसको यथेष्ट सुनवाई हुनेछ, साधन स्रोतको सीमाभित्र रहेर हामी यसलाई सम्बोधन पनि गर्नेछौ। त्यसैले मान्य सांसदज्यूहरूको सकारात्मक सृजनात्मक सहकार्यको लागि म अपील पनि गर्दछु। बजेटका सिद्धान्त तथा प्राथमिकता अहिले म पेश गर्ने हुनाले धेरै विषयलाई मैले छोट्याउँदै तीनटा विषय चाहिँ मलाई अलिकति खट्केको पनि थियो, तीनटा टिप्पणी सेट्स अफ कमेन्ट्स भनौं यहाँहरूले मान्य सांसदज्यूहरूले राख्नुभएकोलाई म छोटकरीमा सम्बोधन गर्न चाहन्छु। एउटा पहिलो चाहिँ अलिक परम्परागत नै भयो कि नीति तथा कार्यक्रम भन्ने विषय आएको मैले पाएँ। यसमा मलाई धेरै भन्नु छैन, तर हामी जिम्मेवार राजनीतिक दल हौं र राज्यको अविच्छिन्नतामा हामी विश्वास गर्छौं। 50 वर्ष अगाडि सुवर्ण शमशेरले पहिलो बजेट ल्याउँदा पनि त्यहाँ उल्लेख गरिएका शब्दहरू शिक्षा, स्वास्थ्य, पूर्वाधार, सार्वजनिक ऋण, अनुदान, खानेपानी यिनै हुन्। 50 वर्षपछिको नीति कार्यक्रम वा बजेटमा आउने शब्दहरू पनि
शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन, आधुनिक प्रविधि, अब एआईले कहाँ कहाँ पुर्याउला त्यति बेलासम्म यिनै हुन्। त्यसैले शब्द हेरेर कन्टिन्युटी भयो भन्नु चाहिँ अलि अतिशयोक्तिपूर्ण हुन्छ जस्तो लाग्छ। हाम्रो एउटा प्याटर्न छ, हामीले राष्ट्रिय स्वतन्त्र पार्टीले वाचा पत्र तयार गरेको थियो निर्वाचन पूर्व, नेपाली जनताले अभूतपूर्व रूपमा त्यसको अनुमोदन गर्नुभएको छ। यसमा 100 रूपान्तरणका आधारहरू हामीले प्रस्तुत गरेका थियौं, त्यही 100 बुँदे रूपान्तरणकारी आयोजनाहरूलाई जसलाई नेपाली जनताले अनुमोदन गर्नुभएको छ त्यसलाई हामीले निरन्तरता दिएका छौं। यसपालि अलिकति नौलो अभ्यास भइराखेको छ नेपालको राजनैतिक इतिहासमा, यो वाचापत्रलाई हामीले साक्रोसाङ्क्ट मानेका छौं र यसैमा टेकेर नेपाल सरकारको 100 बुँदे शासकीय सुधारको चाहिँ आयोजना आयो, नीति तथा कार्यक्रम पनि 100 बुँदे छ। अघिल्लाहरू 200-250 भन्दा बढी 280 बुँदा हुन्थे, त्यसैले यहाँ कपी पेस्ट भन्ने पनि कुरा आए, मलाई थाहा छैन 280 प्याराग्राफका चाहिँ पहिलेका नीति कार्यक्रमहरू अहिले 100 ल्याइँदाखेरि के छुटिए, के परे, के नक्कल गरिए, के मौलिक कुराहरू हालिए भन्ने कुरा विवेकशील मान्य सांसदज्यूहरूले आफै छुट्याउने कुरा नै हो। त्यसैले यो परम्परागत भन्ने कुरा चाहिँ यो राज्यको अविच्छिन्नता कन्टिन्युटीका विषयहरू छन्। यसमा हामीले कमिट गरेका चीजहरू, पहिलेका सरकारहरूले कमिट गरेका चीजहरू, 16 आवधिक योजना होला, मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क होला, सस्टेनेबल डेभलपमेन्ट गोल्सका कुराहरू होलान्, त्यसलाई हामीले बोक्नुपर्ने हुन्छ। यो त हामी आएपछि पाङ्राको पुनराविष्कार हुन्छ, रि इन्भेन्सन अफ द विल हुन्छ भन्ने त्यो आलो काँचो विश्वास हामी गर्दैनौ। त्यसैले संविधान, सार्वभौमिकता, यी प्रतिबद्धताहरूलाई हामीले अघि मैले भने पवित्र लक्ष्य उद्देश्यका रूपमा यसलाई अगाडि लाने हो। निर्वाचनको थीम पनि नीतिगत कुराहरूभन्दा पनि शैलीगत कुराहरूमा चाहिँ नेपाली जनताको आक्रोश, त्यो विस्फोट, त्यो असन्तुष्टि मुखरित भएको कुरा धेरै टिप्पणीकारहरूले बताउँदै आएका पनि छन्। त्यसैले हामीले प्रमिस गरेको चाहिँ शैली, स्वरूप र चरित्र नै हो, त्यसमा हामी खरो उत्रन चाहन्छौ। सुशासनको एक सूत्रीय अर्जन दृष्टि चाहिँ हाम्रो छ, समुन्नतिको एजेण्डाहरू पनि सुशासनकै जगमा गर्ने हो भनेर सम्मान्य प्रधानमन्त्रीज्यूबाट त बेला बेलामा चाहिँ आउँछ कि पहिला सुशासनमै फोकस गरौं, विकास निर्माणलाई पनि अलिकति पज गरेर जाने हो कि भन्नेसम्मको सरसल्लाह भएको कुरा म यहाँहरूलाई अवगत गराउन चाहन्छु। त्यसैले आर्थिक वृद्धि, राजस्व लगायत यी सबै विषयको निरन्तरता हुन्छ, हुनुपर्छ। हामी आएपछि शिक्षा सुधार गरिनेछ भन्ने विषयलाई फरक देखिनकै लागि अर्को वाक्यांश भन्ने कुरा हुँदैन। त्यसैले मूल परीक्षा र परीक्षण भनेको हाम्रो नियत, क्षमता र अन्ततोगत्व, यो परिणाम नेपाली जनताको हितमा हामी यो देखाउन सक्छौ कि सक्दैनौ भन्ने हो, र प्रारम्भिक लक्षणले जुन उत्साह हामीलाई दिइरहेको छ यही बाटोमा हामी अझ बढी रफ्तारमा अगाडि जाने कुरा नै छ। दोस्रो अलिकति यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी को नीति कार्यक्रम इत्यादि चाहिँ कुन दार्शनिक धरातलमा कस्तो अनुभव पनि मैले पाएँ, सायद यहाँहरूको व्यस्तताले पढ्न पाउनु भएको छैन होला। राष्ट्रिय स्वतन्त्र पार्टीको सैद्धान्तिक धरातल के हो भन्ने कुरा हाम्रा विभिन्न फोरमहरूबाट, विस्तारित बैठकहरूबाट अनुमोदित भएर वाचा पत्रमा पनि स्पष्टसित उल्लेख गरेर हामी अगाडि बढेका छौं। यसमा अलिकति आफ्नो पुरानो राजनैतिक स्कूलिङले जानेका भाषाहरू, टर्मिनोलोजीहरू झट्टै नदेख्दाखेरि अलि अलमलमा परेको जस्तो पनि महसुस भएको हुन्छ, तर राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो, यो स्पष्ट छ। हामीले नीति कार्यक्रमको अन्तिम लाइनमा पनि यहाँ अनेक संशयहरू प्रकट भइरहेका छन्, मेरो विनम्र आग्रह छ सम्मान्य सभामुख मार्फत मान्य सांसदज्यूहरूलाई अलिकति पढ्दिने कष्ट गरिदिनु होला। यो नीति तथा कार्यक्रमको अन्तिम लाइन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुनेछ। हामी यही फ्रेमबाट अगाडि जाने हो, हामी फ्रेम जग जाने हो, र हामी गर्वका साथ भन्छौं हामी लिबरल डेमोक्रेटिक पार्टी हौं, हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्छौं, बलियो राज्य हुनुपर्छ, तर 10 मा 8 नयाँ रोजगारी सिर्जना गर्ने निजी क्षेत्र उसलाई बत्तिएर अगाडि जानको लागि नीतिगत, संरचनागत, कानूनी सहजीकरण गर्नुपर्छ। निजी क्षेत्रलाई उत्साहित नगरिकन, उसलाई बल नदिइकन हाम्रा ठूला ठूला लक्ष्यहरू, विराट लक्ष्यहरू चाहिँ प्राप्ति हुँदैनन् भन्ने कुरामा हामी स्पष्ट छौं। हामी कम्युनिष्ट होइनौं, हामी
नव उदारवादी पनि होइनौ, हामी कम्युनिस्टको आवरणमा क्रोनी क्यापिटलिस्ट पनि होइनौ। त्यसैले कित्ता काट स्पष्ट छ, बलियो राज्य हुन्छ, लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामी उद्यम मैत्री, लगानी अनुकूल, प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र, सोशल मार्केट इकोनोमीको उन्नयनका लागि स्वच्छ रेगुलेटरी आर्किटेक्चर, यो नियमनकारी संरचनामा चाहिँ हामी काम गर्न चाहन्छौ। र हाम्रो मुलुकको अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैंगिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरू विरूद्ध निर्णायक प्रहार गर्न हामी अवसरहरूको न्यायिक वितरण, इक्वालिटी अफ अपर्च्युनिटीज, इक्वालिटी अफ आउटकम्स भयो, र त्यसको लागि हाम्रो समुच्च निजी, सार्वजनिक चाहिँ र सामुदायिक रिसोर्सहरूलाई चाहिँ इक्वालिटी अफ अपर्च्युनिटीज, त्यो शिक्षाबाट मुखरित हुन्छ, पोषणबाट, स्वास्थ्यबाट, वित्तीय पहुँचबाट, एकीकृत सामाजिक प्रणालीबाट, र यो सबै विपन्नको सहारा पनि राज्य हो तर मध्यम वर्गको विस्तार पनि हाम्रो चाहिँ लक्ष्य हो। मध्यम वर्गको विस्तार भएन भने लोकतन्त्र पनि जोगिँदैन र हाम्रा विकासका परम्परागत मानकहरूलाई पनि हामीले न्याय गर्दैनौ। त्यसैले यसमा हामी स्पष्ट छौं, इक्वालिटी अफ अपर्च्युनिटीज लगायतका विषयहरूमा त्यसको न्यायिक वितरण पनि, पहुँच पनि र उपयोगमा पनि हामी जोड़ दिनेछौं। नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान लगायतका विषयमा हामी स्पष्ट छौं र यो नै राष्ट्रिय स्वतन्त्र पार्टीको दार्शनिक धरातल हो, अर्थ राजनीतिक सामाजिक धरातल हो, त्यसैबाट प्रेरणा लिएर हामीले यसलाई छोडेका छैनौं। यसले सय बुधे वाचापत्र, सय बुधे शासकीय सुधारमा आयो, सय बुधे नीति तथा कार्यक्रममा आयो र त्योबाट नै धेरै बजेटको रियल एलोकेशन पनि यसैको जगमा हुनेछ भन्ने कुरा म आश्वस्त गराउन चाहन्छु। अब तेस्रो विषय अलिकति मैले छुनै पर्ने, अघि मैले इंगित गरिसके आर्थिक वृद्धि भन्ने शब्द देख्नासाथ खै आर्थिक वृद्धि त पहिला पनि सुने हो भन्ने भयो। आर्थिक वृद्धि कति, के का आधारमा, कति समयसम्म, कसरी सम्भव हुन्छ र यो सम्भव भएको खण्डमा हामी कहाँ पुग्छौं भन्ने स्पष्ट इकोनोमिक रोडमा प्रस्तुत गरिएको सायद यो नेपालको विकास इतिहासमा यो पहिलो पटक होला। हामीले मध्यम वर्गको विस्तार, सामाजिक आर्थिक उन्नयनको अवसर, समता उन्मुख सामाजिक बजार अर्थतन्त्र, सौम्य शक्ति, सम्पूर्ण हाम्रो अन्तर्राष्ट्रिय बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धहरूको विविधीकरणलाई सौम्य शक्ति सफ्ट पावरको अम्ब्रेला मुनि लिएर आएका छौं र यसलाई आर्थिक कूटनीतिसँग जोड्दैछौं। यो वैचारिक फ्रेममा राज्यको भूमिका पुनर्परिभाषित हुँदैछ, हामी पुनर्परिभाषित गर्दैछौ। यो नीति तथा कार्यक्रम पुराना दस्तावेजको निरन्तरता मात्र होइन, राज्य सञ्चालनको दृष्टिकोण नै परिवर्तन गर्ने गरी आएको छ। विगतमा राज्य भनेको खर्च गर्ने भाँडो, खर्च गर्ने संयन्त्रका रूपमा प्रस्तुत हुन्थ्यो भने अहिले हामी डेलिभरी दिने राज्य निर्माणको दिशामा अगाडि बढेका छौं। पहिले पहिलाका नीति तथा कार्यक्रमहरू प्रशासनिक सूची जस्तो हुन्थ्यो, एडमिनिस्ट्रेटिभ लन्ड्री लिस्ट जस्तो हुन्थ्यो, अहिले हामी आर्थिक पुनर्संरचना र शासकीय पुनर्संरचनाको राजनीतिक दस्तावेजको रूपमा आएको छ। यसले राज्य सञ्चालनको समग्र कार्यशैली र प्रणाली नै रूपान्तरण गर्ने चाहिँ लक्ष्य राखेको छ। मिशन मोडमा कार्यान्वयन, कार्य सम्पादन सम्झौता, डेलिभरी युनिट, डिजिटल सुशासन, तौल रहित अर्थतन्त्र, एआईमा आधारित अर्थतन्त्र, एकद्वार डिजिटल राज्य जस्ता संरचनात्मक रूपान्तरणका अवधारणालाई स्पष्ट रूपमा समावेश गरिएको छ र यो नयाँ दृष्टिकोणको प्रस्थान बिन्दु नै हो भन्ने हाम्रो चाहिँ दलिल छ। विगतमा दस्तावेजहरूमा धेरै जसो के गर्ने उल्लेख हुन्थ्यो, अहिलेको दस्तावेजले कसरी गर्ने, कसले जिम्मा लिने, कुन प्रणालीबाट डेलिभरी हुने समेत समेत इंगित गरिएको छ। सुशासनलाई सायद पहिलो पटक नारा मात्र होइन, मापन गर्न सकिने प्रत्यक्ष परिमाणका रूपमा परिभाषित गरिएको छ। डिजिटल लेखा परीक्षण, कार्य सम्पादन सम्झौता, नागरिक ड्याशबोर्ड, डिजिटल ट्र्याकिङ, एकपटक विवरण दिए पुग्ने प्रणाली लगायतका कुराहरू र 100 एप जति चाहिँ नागरिक एपबाटै उपलब्ध हुने जस्ता कुराहरू र यो डिजिटल भन्दा पनि धेरै कन्फ्युजन भएको हुनाले यसलाई पनि हामीले टुक्रिएर एउटा विश्लेषणात्मक चाहिँ आवरण दिएका छौं। एउटा ई गभर्नेन्सको खम्बा, अर्को डिजिटल सर्भिस डेलिभरीको खम्बा र तेस्रो चाहिँ डिजिटल इकोनोमीको खम्बा, एकअर्कासँग अन्तर आबद्ध छन् तर कहिलेकाहीँ यिनीहरू पृथक ढंगले पनि अगाडि जान सक्दछन्। त्यो डिजिटल गभर्नेन्सको क्ल्यारिटीका साथ हामी प्रस्तुत भएका छौं र कहिले, कसले,
गरेर के नतिजा आउँछ भन्नेसम्मको पनि नीति कार्यक्रममा आएको छ, जुन वाचापत्रमा नै कमिट गरिएको कुरालाई हामीले चाहिँ उठाएका छौं र यसलाई विश्वसनीय बनाउनको लागि जेठ 15 यी लक्ष्यका अगेन्स्टमा हामी रकमै तोक्नेछौ, त्यसरी अगाडि जानेछौ। र यो हरेक सेक्टरमा अलिकति कहाँ कहाँ फरक छ भन्ने कुरा पनि म माननीय सांसदज्यूहरूलाई सम्मान्य सभामुख मार्फत निवेदन गर्न चाहन्छु। हिजोका नीति तथा कार्यक्रमहरूमा राज्य संयन्त्रको दलीय दोहन, सरकारी संयन्त्रलाई राजनीतिक कब्जाबाट मुक्त गर्ने, कर्मचारी तन्त्रका दलगत ट्रेड युनियन खारेज गर्ने, शैक्षिक संस्थाभित्रका हिंसात्मक तथा दलगत विद्यार्थी संगठनको प्रभाव न्यूनीकरण गर्ने, सार्वजनिक संस्थालाई पेसागत र तटस्थ बनाउने संरचनात्मक सुधारका विषय छन् जस्तो मलाई लाग्दैन, हामीले लेखेका छौं। त्यसैले अहिलेको दस्तावेजले राज्यलाई दलको विस्तार होइन नागरिकको साझा संस्थाका रूपमा पुनर्स्थापित गर्ने स्पष्ट राजनीतिक प्रतिबद्धता व्यक्त गरेको छ। हामीले अर्थतन्त्रलाई उपभोग, आयात र रेमिटेन्स डिपेण्डेन्सीबाट उत्पादन, सेवा निर्यात, डिजिटल इकोनोमी, स्टार्टअप इकोसिस्टम र इनोभेशन लेड ग्रोथतर्फ लैजाने स्पष्ट दर्शन प्रस्तुत गरेका छौं। कृषिको पुनर्जागरणको कुराहरू उठाएका छौं, कसरी गर्नेछौं भन्ने, शिक्षा स्वास्थ्यका संकटहरूलाई दूरगामी र दीर्घकालीन समाधान कसरी दिने भन्ने कुराहरू लेखेका छौं। पूर्वाधार भनेको त्यही नेपाल सरकारले 2-3 खरब खर्च गर्छ पुँजीगतको नाममा, त्योबाट हामी अब गभर्नमेन्टको ब्यालेन्स सीट भन्दा बाहिर गएर खरबौं रूपियाँ जोहो गर्ने गरेर अफसोर ग्रीन बन्डहरू, एनआरएमका बन्डहरू, साथ पुँजीगत खर्चलाई बरोइङसँग लिंक गर्ने कुराहरू, आइडल रहेका कर्मचारी कोष, सेनाको वेलफेयर कोष, प्रहरीको ईपीएफ, सीआईटी, यी सम्पूर्ण हाम्रा सार्वजनिक कोषहरूलाई अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स बिलमा लिएर आएर त्यसलाई गभर्नमेन्टको ब्यालेन्स सीट भन्दा बाहिर खर्च गर्ने गरेर पहिलो पटक सायद विभिन्न पूर्वाधारका क्षेत्रहरूमा इलेक्ट्रिकल ग्रिड होला, डिजिटल कनेक्टिभिटी होला, रोड र पुलहरू होलान्, एभिएसन होला, अब हामी निजी पुँजी ल्याउँदैछौ किनकि सरकारको सीमित रिसोर्सले त्यो भ्याउँदैन। त्यो भिजन यहाँ छ, यहाँहरूले पढ्दिने कष्ट गरिदिनुभयो भने त्यो भिजन हामी छ। लामो समय समाजवादको नाम बजाएर कृषि कृषकहरूको नाममा राजनीति गरेकाहरूले पनि सोच्नुपर्नेछ। हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने भएको हुनाले कृषिमा न्यूनतम समर्थन मूल्य, किसानलाई डिजिटल भुक्तानी, भूमि बैंक, कृषि प्रविधि, बजार सूचना प्रणाली, निर्यात ब्रान्डिङ लगायतका कुराहरूमा अनुदानमुखी, कुटोमा अनुदान छ, बिउमा अनुदान छ, तर दिनुपर्ने अनुदानहरू हामीले दिइरहेका छैनौं। त्यसैले यो अनुदानमुखी कृषि दृष्टिबाट ठूलो डिपार्चर हुनेवाला छ। त्यसैले रूरल इकोनोमीको रिभाइटलाइजेशन पनि हामी गर्दैछौ। शिक्षालाई केवल पहुँचमा सीमित नराखी कृत्रिम एआई लगायतका प्रविधिमा आधारित सिकाईको संकट जुन छ, प्राविधिक शिक्षा, उद्योग विद्यालय सहकार्य, डिजिटल कक्षा, रोजगारमुखी शिक्षा र अनुसन्धान प्रणालीसँग जोड्ने सोच अघि सारिएको छ र आईटीमा त यहाँहरूले पनि विथ रिलक्टेन्स एक्सेप्ट गर्नुभएको छ कि यो सरकारको स्पष्ट एकीकृत दूरगामी भिजन छ भनेर विपक्षी सांसदहरूले पनि स्वीकार गर्नुभएको छ। त्यसको लागि म धन्यवाद पनि दिन चाहन्छु। पहिलो पटक सूचना प्रविधि, क्लाउड सेवा, एआई कम्प्युटेशन, डेटा सेन्टर, हरित कम्प्युटिङ, रिमोट वर्क लगायतका विषयहरूलाई आर्थिक रूपान्तरणको एउटा आधारका रूपमा हामीले स्थापित चाहिँ गरेका छौं। अन्त्यमा यहाँहरूबाट प्राप्त महत्वपूर्ण सुझाव, धारणा र चिन्तनलाई सरकारले गम्भीरतापूर्वक आत्मसात गर्नेछ। जसरी विभिन्न राजनीतिक दलका घोषणापत्रमा रहेका राष्ट्रिय हितका साझा र महत्वपूर्ण कार्यक्रमहरूलाई समेटेर हामीले साझा कार्यक्रम तयार गरेका छौं, त्यसै गरी माननीय सदस्यहरूबाट प्राप्त रचनात्मक सुझाव, आलोचना र वैकल्पिक दृष्टिकोणलाई पनि आगामी कार्यान्वयन तथा नीतिगत परिमार्जनको आधार बनाइनेछ। माननीय सांसदहरूबाट अझ गहिरो अध्ययन, व्यापक बुझाइ र दूरदृष्टिसहितको रचनात्मक बहस, सुझाव र आलोचनाको अपेक्षा गर्दै राष्ट्र निर्माण सम्बन्धी बहसलाई अझ परिपक्व, सारगर्भित र घनीभूत बनाउन सबैलाई हार्दिक आह्वान गर्दछु। धन्यवाद। सम्माननीय सभामुख महोदय, माननीय सदस्यहरू, सम्माननीय राष्ट्रपतिज्यूबाट सम्बत 2083 वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम उप प्रतिनिधि सभाका मान्य सदस्यहरूले उठाउनु भएको चासो, सुझाव र सरोकारका विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट जवाफ दिन म उभिएको छु। मुलुकबाट भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने माग राखी
जेएनजी पुस्ताबाट भएको आन्दोलन, त्यसपछिको संक्रमण पश्चात भएको निर्वाचन मार्फत जनताबाट अत्यन्त विश्वास र भरोसा राखी एउटै पार्टीलाई प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमतको जनादेश प्राप्त भएको छ। चेतनशील नेपाली जनताबाट प्राप्त अपूर्व अपेक्षालाई भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास, समता सहितको न्यायपूर्ण नेपाल निर्माण गर्ने संकल्प सहित सम्माननीय राष्ट्रपतिज्यूबाट 83 वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। नेपालको संविधानले निर्देश गरेको सुशासन समृद्धिको साझा लक्ष्यलाई आत्मसात गरी निर्वाचनमा सहभागी सबै राजनीतिक दलले नागरिक समक्ष गरेका करार, वाचा, प्रतिबद्धता र घोषणालाई नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सरकारले उदारतापूर्वक राष्ट्रिय प्रतिबद्धताको रूपमा ग्रहण गरेको विषय म यस सम्मानित सभा समक्ष पुनः व्यक्त गर्न चाहन्छु। नेपाल सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रमका सम्बन्धमा माननीय सदस्यहरूले कूटनीतिक संवादबाट सीमा विवाद समाधान, आर्थिक कूटनीति, वैदेशिक रोजगारी व्यवस्थापन, ट्रेड युनियन, खारेजी, आधुनिक कृषि प्रणाली, जलवायु परिवर्तन, सुशासन प्रवर्धन, समावेशी विकास र सामाजिक न्याय, सहकारी समस्या समाधान, लैंगिक हिंसा र बेचबिखन न्यूनीकरण, राष्ट्रिय अर्थतन्त्र, शान्ति प्रक्रिया, सड़क बालबालिका, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा र उद्यमशीलता लगायतका विषयहरूमा राख्नुभएको महत्वपूर्ण धारणा, चासो तथा उठाउनु भएको जिज्ञासा र दिनुभएको सुझाव मनन योग्य छन्। यसका लागि सम्पूर्ण माननीय सदस्यहरूलाई सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। लिखित तथा मौखिक रूपमा राख्नुभएको धारणाको समग्र विश्लेषण गर्दा नीति तथा कार्यक्रम हामी सबैको साझा दस्तावेजको रूपमा रहेको नेपाल सरकारले महसुस गरेको छ। राष्ट्रिय विकासमा साझा दृष्टिकोण सहित मापन योग्य लक्ष्य र दीर्घकालीन गन्तव्य तय गर्न सम्पूर्ण राजनीतिक दलका धारणालाई एकीकृत गरी सामूहिक प्रयत्न गर्न सरकार प्रतिबद्ध छ। माननीय सदस्यहरूले नीति तथा कार्यक्रमको छलफलमा उठाउनु भएको विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको र यी सुझाव तथा पृष्ठपोषणलाई अब 83-84 बजेटमा समावेश गर्ने अधिकतम कोशिश हुनेछ। अर्थ राजनीतिको बनोटलाई आमूल सुधार गरी पूर्वाधार विकास, सुशासन, सेवा प्रवाह सुधार सहित सामाजिक न्याय हासिल गर्न ठोस कार्यक्रमको कार्यान्वयन इमान्दार ढंगले गरिनेछ भने नीति तथा कार्यक्रम कार्ययोजना बनाएर समयबद्ध रूपमा लागू गरिनेछ। यसै गरी प्रस्तुत नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम हुने गरी बजेटको सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गर्नेछु। एकछिनपछि यसलाई म बेली विस्तारमा यहाँहरू समक्ष प्रस्तुत गर्ने नै छु सम्मान्य सभामुखज्यूको अनुमतिले। 16 आवधिक योजना, मध्यमकालीन खर्च संरचना र नीति तथा कार्यक्रम बीच सामञ्जस्यता कायम गरिनेछ। सरकारले संघीय लोकतान्त्रिक शासन प्रणालीको मूल्य र मान्यतालाई मार्गदर्शनको रूपमा लिई प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने प्रकृतिका कार्यक्रम समन्वय, सहकारी र सहअस्तित्वको मर्म अनुरूप सम्बन्धित तहबाट सम्पादन हुने व्यवस्था हामीले मिलाउनेछौ। सम्मान्य सभामुख महोदय, मैले आफ्नो सम्मान्य प्रधानमन्त्रीज्यूको कार्यालयबाट प्राप्त मान्यज्यूहरूको राय, जिज्ञासा, सुझावका आधारमा तयार गरिएको टिपोर्ट लाई अलिकति पेश गरे। बाँकी अलिकति सेक्टोरल कुराहरू छन्, त्यसलाई म अर्थ मन्त्रालयले तयार गरेको आसन्न बजेटका सिद्धान्त तथा प्राथमिकता बारे पेश गर्दाखेरि अलि डिटेलमा भनौला। अहिलेलाई अन्त्यमा नीति तथा कार्यक्रम कार्यान्वयनमा मान्य सदस्यहरूबाट प्राप्त सुझाव, सरकारका लागि थप मार्गदर्शन हुने विश्वास लिएको छु। मान्य सदस्यहरूले उठाउनुभएका विषयहरूलाई उपलब्ध साधन स्रोतको सीमाभित्र रही प्राथमिकीकरण गरी सम्बोधन गरिनेछ। अलिकति मान्य सांसदज्यूहरूले संशोधनकर्ता मान्य सांसदज्यूहरूले उठाउनुभएका धेरै विषयहरूलाई पनि हामीले रिगरका साथ टिपोर्ट गरेका छौं। यो सबैको सम्बोधन अहिले नभए पनि म केही रेकग्नाइज गर्न चाहन्छु। वैदेशिक सीमा विवाद कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्ने भन्ने बारे संशोधनकर्ता मान्य सांसद गणेश सिंह ठगुन्नाको विषयमा हामीले टिंकर
को बाटोमा यसपालि उल्लेख्य बजेट हाल्ने तयारी छ। नेपाली सेनाबाट पनि त्यो आग्रह भइरहेको हिसाबले त्यसलाई सकारात्मक रूपले लिनेछौ। परराष्ट्र मन्त्रालयलाई वैदेशिक सहायता परिचालन गर्ने एनआरएन डेभलपमेन्ट फण्ड विकासका वैकल्पिक स्रोतहरूको समुचित परिचालन गर्ने भन्ने मान्य सांसद अर्जुन कार्कीको संशोधनलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौं। एनआरएन तथा नेपाली डायस्पोराको ज्ञान सिप पुँजी सबैलाई हामीले चाहिँ सम्बोधन गर्ने नै छौं। यसरी यावत अब संघीयताको विषयमा, वैदेशिक रोजगारीको विषयमा, कृषि क्षेत्रको व्यवसायीकरणको विषयमा, अन्तर्निर्भर वा आत्मनिर्भर अर्थतन्त्रको यो टेन्सन बारे स्पष्टसित आउनु पर्यो खाका भन्ने बारे, उत्पादनमुखी अर्थतन्त्रको विषय, संघीय शासन प्रणाली, भूमिहीन दलित सुकुम्बासीको दिगो व्यवस्थापनको विषय, आदिवासी जनजाति मौलिक ज्ञान, यसबारे नदी सभ्यतासँग जोडेर हामीले आदिवासी कल्चरलाई प्रमोट गर्ने भनेर नीति कार्यक्रममा पनि लेखेका छौं, दैलेखको पेट्रोलियम लगायत 16 योजना, एलडीसी ग्रेजुएशन जस्ता विषयहरू, कर्णाली क्षेत्रको लागि विशेष बजेटका कुराहरू, अपाङ्गता भएका व्यक्तिहरूलाई विद्यालय शिक्षादेखि संरचनाहरू चाहिँ अपाङ्गता मैत्री हुनुपर्ने जुन सुझाव संशोधन इत्यादि छन्, रूढ उद्योगहरूको विषय, ठूला ठूला जलाशयुक्त जलविद्युत आयोजना, उत्तर गंगाको यहाँ नाम आएको छ, बाल पोषण भत्तालाई बढ़ाउन आवश्यक जस्ता कुराहरू, उखु किसानको समस्या, वन्य जन्तुबाट कृषि उपज को नष्ट हुने भएकोले त्यसको नियन्त्रण, बाँदर र बदेलका विषयहरू पनि प्रशस्त यहाँ आएका छन्, जाजरकोट भूकम्पको विषय, क्षेत्रीय तनावका कारण अत्यधिक मूल्य वृद्धिबाट गरीब एवं आम समुदायको जीविकोपार्जनमा परेको असर लगायत लोकतन्त्र र समावेशी विकासलाई आत्मसात गर्ने गरी

मेहनत गरेर संशोधन राख्नुभएको छ, यसको यथेष्ट सुनवाई हुनेछ, साधन स्रोतको सीमाभित्र रहेर हामी यसलाई सम्बोधन पनि गर्नेछौ। त्यसैले मान्य सांसदज्यूहरूको सकारात्मक सृजनात्मक सहकार्यको लागि म अपील पनि गर्दछु। बजेटका सिद्धान्त तथा प्राथमिकता अहिले म पेश गर्ने हुनाले धेरै विषयलाई मैले छोट्याउँदै तीनटा विषय चाहिँ मलाई अलिकति खट्केको पनि थियो। तीनटा टिप्पणी सेट्स अफ कमेन्ट्स भनौं यहाँहरूले मान्य सांसदज्यूहरूले राख्नुभएकोलाई म छोटकरीमा सम्बोधन गर्न चाहन्छु। एउटा पहिलो चाहिँ अलिक परम्परागत नै भयो कि नीति तथा कार्यक्रम भन्ने विषय आएको मैले पाएँ। यसमा मलाई धेरै भन्नु छैन, तर हामी जिम्मेवार राजनीतिक दल हौं र राज्यको अविच्छिन्नतामा हामी विश्वास गर्छौं। 50 वर्ष अगाडि सुवर्ण शमशेरले पहिलो बजेट ल्याउँदा पनि त्यहाँ उल्लेख गरिएका शब्दहरू शिक्षा, स्वास्थ्य, पूर्वाधार, सार्वजनिक ऋण, अनुदान, खानेपानी यिनै हुन्। 50 वर्षपछिको नीति कार्यक्रम वा बजेटमा आउने शब्दहरू पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन, आधुनिक प्रविधि, अब एआईले कहाँ कहाँ पुर्याउला त्यति बेलासम्म यिनै हुन्। त्यसैले शब्द हेरेर कन्टिन्युटी भयो भन्नु चाहिँ अलि अतिशयोक्तिपूर्ण हुन्छ जस्तो लाग्छ। हाम्रो एउटा प्याटर्न छ, हामीले राष्ट्रिय स्वतन्त्र पार्टीले बाचापत्र तयार गरेको थियो निर्वाचन पूर्व, नेपाली जनताले अभूतपूर्व रूपमा त्यसको अनुमोदन गर्नुभएको छ। यसमा 100 वटा रूपान्तरणका आधारहरू हामीले प्रस्तुत गरेका थियौं। त्यही 100 बुँदे रूपान्तरणकारी आयोजनाहरूलाई जसलाई नेपाली जनताले अनुमोदन गर्नुभएको छ त्यसलाई हामीले निरन्तरता दिएका छौं। यसपालि अलिकति नौलो अभ्यास भइराखेको छ नेपालको राजनैतिक इतिहासमा। यो बाचापत्रलाई हामीले साक्रोसाङ्क्ट मानेका छौं र यसैमा टेकेर नेपाल सरकारको 100 बुँदे शासकीय सुधारको चाहिँ आयोजना आयो, नीति तथा कार्यक्रम पनि 100 बुँदे, अघिल्लाहरू 200-250 भन्दा बढी 280 वटा बुँदा हुन्थे। त्यसैले यहाँ कपी पेस्ट भन्ने पनि कुरा आए, मलाई थाहा छैन 280 प्याराग्राफका चाहिँ पहिलाका नीति कार्यक्रमहरू अहिले 100मा ल्याइँदाखेरि के छुटे, के परे, के नक्कल गरिए, के मौलिक कुराहरू हालिए भन्ने कुरा विवेकशील मान्य सांसदज्यूहरूले आफै छुट्याउने कुरा नै हो। त्यसैले यो परम्परागत भन्ने कुरा चाहिँ यो राज्यको अविच्छिन्नता कन्टिन्युटीका विषयहरू छन्। यसमा हामीले कमिट गरेका चीजहरू, पहिलेका सरकारहरूले कमिट गरेका चीजहरू, 16 आवधिक योजना होला, मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क होला, सस्टेनेबल डेभलपमेन्ट गोल्सका कुराहरू होलान्, त्यसलाई हामीले बोक्नुपर्ने हुन्छ। यो त हामी आएपछि पाङ्राको पुनराविष्कार हुन्छ, रिइन्भेन्सन अफ द विल हुन्छ भन्ने त्यो आलो काँचो विश्वास हामी गर्दैनौं। त्यसैले संविधान, सार्वभौमिकता, यी प्रतिबद्धताहरूलाई हामीले अघि मैले भने पवित्र लक्ष्य उद्देश्यका रूपमा यसलाई अगाडि लाने हो। निर्वाचनको थीम पनि नीतिगत कुराहरूभन्दा पनि शैलीगत कुराहरूमा चाहिँ नेपाली जनताको आक्रोश, त्यो विस्फोट, त्यो असन्तुष्टि मुखरित भएको कुरा धेरै टिप्पणीकारहरूले बताउँदै आएका पनि छन्। त्यसैले हामीले प्रमिस गरेको चाहिँ शैली, स्वरूप र चरित्र नै हो। त्यसमा हामी खरो उत्रन चाहन्छौं। सुशासनको एक सूत्रीय अर्जन दृष्टि चाहिँ हाम्रो छ, समुन्नतिको एजेण्डाहरू पनि सुशासनकै जगमा गर्ने हो भनेर सम्मान्य प्रधानमन्त्रीज्यूबाट त बेला बेलामा चाहिँ आउँछ कि पहिला सुशासनमै फोकस गरौं, विकास निर्माणलाई पनि अलिकति पज गरेर जाने हो कि भन्ने सम्मको सरसल्लाह भएको कुरा म यहाँहरूलाई अवगत गराउन चाहन्छु। त्यसैले आर्थिक वृद्धि, राजस्व लगायत यी सबै विषयको निरन्तरता हुन्छ, हुनुपर्छ। हामी आएपछि शिक्षा सुधार गरिनेछ भन्ने विषयलाई फरक देखिनकै लागि अर्को वाक्यांश भन्ने कुरा हुँदैन। त्यसैले मूल परीक्षा र परीक्षण भनेको हाम्रो नियत, क्षमता र अन्ततोगत्व, यो परिणाम नेपाली जनताको हितमा हामी यो देखाउन सक्छौ कि सक्दैनौ भन्ने हो। र प्रारम्भिक लक्षणले जुन उत्साह हामीलाई दिइरहेको छ यही बाटोमा हामी अझ बढ़ी रफ्तारमा अगाडि जाने कुरा नै छ। दोस्रो अलिकति यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी को नीति कार्यक्रम इत्यादि चाहिँ कुन दार्शनिक धरातलमा कस्तो अर्थ राजनीतिक चेतनाबाट ओतप्रोत भएर आएको हो भन्ने बारे धेरै मान्य सांसदज्यूहरूले राख्नुभएको पनि मैले पाएँ। सायद यहाँहरूको व्यस्तताले पढ्न पाउनु भएको छैन होला, राष्ट्रिय स्वतन्त्र पार्टीको सैद्धान्तिक धरातल के हो भन्ने कुरा हाम्रा विभिन्न फोरमहरूबाट, विस्तारित बैठकहरूबाट अनुमोदित भएर वाचापत्रमा पनि स्पष्टसित उल्लेख गरेर हामी अगाडि बढ़ेका छौं। यसमा अलिकति आफ्नो पुरानो राजनैतिक स्कूलिङले जानेका भाषाहरू, टर्मिनोलोजीहरू झट्टै नदेख्दा

धेरै अलि अलमलमा परेको जस्तो पनि महसुस भएको हुन्छ, तर राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो। यो स्पष्ट छ। हामीले नीति कार्यक्रमको अन्तिम लाइनमा पनि यहाँ अनेक संशयहरू प्रकट भइरहेका छन्। मेरो विनम्र आग्रह छ सम्मान्य सभामुख मार्फत मान्य सांसदज्यूहरूलाई अलिकति पढ्दिने कष्ट गरिदिनु होला। यो नीति तथा कार्यक्रमको अन्तिम लाइन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुनेछ। हामी यही फ्रेमबाट अगाडि जाने हो, हामी फ्रेमजार जाने हो र हामी गर्वका साथ भन्छौं हामी लिबरल डेमोक्रेटिक पार्टी हौं। हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्छौं। बलियो राज्य हुनुपर्छ, तर 10 मा 8 वटा नयाँ रोजगारी सिर्जना गर्ने निजी क्षेत्र उसलाई बत्तिएर अगाडि जानको लागि नीतिगत संरचनागत कानूनी सहजीकरण गर्नुपर्छ। निजी क्षेत्रलाई उत्साहित नगरिकन उसलाई बल नदिइकन हाम्रा ठूला ठूला लक्ष्यहरू विराट लक्ष्यहरू चाहिँ प्राप्ति हुँदैनन् भन्ने कुरामा हामी स्पष्ट छौं। हामी कम्युनिष्ट होइनौं, हामी नव उदारवादी पनि होइनौ, हामी कम्युनिष्टको आवरणमा क्रोनी क्यापिटलिस्ट पनि होइनौ। त्यसैले कित्ताकाट स्पष्ट छ, बलियो राज्य हुन्छ, लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामी उद्यम मैत्री लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र सोशल मार्केट इकोनोमीको उन्नयनका लागि स्वच्छ रेगुलेटरी आर्किटेक्चर यो नियमनकारी संरचनामा चाहिँ हामी काम गर्न चाहन्छौं र हाम्रो मुलुकको अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैंगिक जातीय वर्गीय क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरू विरूद्ध निर्णायक प्रहार गर्न हामी अवसरहरूको न्यायिक वितरण इक्वालिटी अफ अपर्च्युनिटीज इक्वालिटी अफ आउटकम्स भयो र त्यसको लागि हाम्रो समुच्च निजी सार्वजनिक चाहिँ र सामुदायिक रिसोर्सहरूलाई चाहिँ इक्वालिटी अफ अपर्च्युनिटीज त्यो शिक्षाबाट मुखरित हुन्छ, पोषणबाट, स्वास्थ्यबाट, वित्तीय पहुँचबाट, एकीकृत सामाजिक प्रणालीबाट र यो सबै विपन्नको सहारा पनि राज्य हो तर मध्यम वर्गको विस्तार पनि हाम्रो चाहिँ लक्ष्य हो। मध्यम वर्गको विस्तार भएन भने लोकतन्त्र पनि जोगिँदैन र हाम्रा विकासका परम्परागत मानकहरूलाई पनि हामीले न्याय गर्दैनौं। त्यसैले यसमा हामी स्पष्ट छौं, इक्वालिटी अफ अपर्च्युनिटीज लगायतका विषयहरूमा त्यसको न्यायिक वितरण पनि पहुँच पनि र उपयोगमा पनि हामी जोड़ दिनेछौं। नेपालको इतिहास सनातन सभ्यता धार्मिक सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान लगायतका विषयमा हामी स्पष्ट छौं र यो नै राष्ट्रिय स्वतन्त्र पार्टीको दार्शनिक धरातल हो, अर्थ राजनीतिक सामाजिक धरातल हो। त्यसैबाट प्रेरणा लिएर हामीले यसलाई छोडेका छैनौं। यसले सय बुधे वाचापत्र, सय बुधे शासकीय सुधारमा आयो, सय बुधे नीति तथा कार्यक्रममा आयो र त्योबाट नै धेरै बजेटको रियल एलोकेशन पनि यसैको जगमा हुनेछ भन्ने कुरा म आश्वस्त गराउन चाहन्छु। अब तेस्रो विषय अलिकति मैले छुनै पर्ने, अघि मैले इंगित गरिसके आर्थिक वृद्धि भन्ने शब्द देख्ना साथ खै आर्थिक वृद्धि त पहिला पनि सुने हो भन्ने भयो। आर्थिक वृद्धि कति, के का आधारमा, कति समयसम्म, कसरी सम्भव हुन्छ र यो सम्भव भएको खण्डमा हामी कहाँ पुग्छौं भन्ने स्पष्ट इकोनोमिक रोडमा प्रस्तुत गरिएको सायद यो नेपालको विकास इतिहासमा यो पहिलो पटक होला। हामीले मध्यम वर्गको विस्तार, सामाजिक आर्थिक उन्नयनको अवसर, समता उन्मुख सामाजिक बजार अर्थतन्त्र, सौम्य शक्ति, सम्पूर्ण हाम्रो अन्तर्राष्ट्रिय बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धहरूको विविधीकरणलाई सौम्य शक्ति सफ्ट पावरको अम्ब्रेला मुनि लिएर आएका छौं र यसलाई आर्थिक कूटनीतिसँग जोड्दैछौं। यो वैचारिक फ्रेममा राज्यको भूमिका पुनर्परिभाषित हुँदैछ, हामी पुनर्परिभाषित गर्दैछौ। यो नीति तथा कार्यक्रम पुराना दस्तावेजको निरन्तरता मात्र होइन राज्य सञ्चालनको दृष्टिकोण नै परिवर्तन गर्ने गरी आएको छ। विगतमा राज्य भनेको खर्च गर्ने भाँडो, खर्च गर्ने संयन्त्रका रूपमा प्रस्तुत हुन्थ्यो भने अहिले हामी डेलिभरी दिने राज्य निर्माणको दिशामा अगाडि बढेका छौं। पहिले पहिलाका नीति तथा कार्यक्रमहरू प्रशासनिक सूची जस्तो हुन्थ्यो, एडमिनिस्ट्रेटिभ लन्ड्री लिस्ट जस्तो हुन्थ्यो, अहिले हामी
आर्थिक पुनर्संरचना र शासकीय पुनर्संरचनाको राजनीतिक दस्तावेजको रूपमा आएको छ। यसले राज्य सञ्चालनको समग्र कार्यशैली र प्रणाली नै रूपान्तरण गर्ने चाहिँ लक्ष्य राखेको छ। मिशन मोडमा कार्यान्वयन, कार्य सम्पादन सम्झौता, डेलिभरी युनिट, डिजिटल सुशासन, तौलरहित अर्थतन्त्र, एआईमा आधारित अर्थतन्त्र, एकद्वार डिजिटल राज्य जस्ता संरचनात्मक रूपान्तरणका अवधारणालाई स्पष्ट रूपमा समावेश गरिएको छ र यो नयाँ दृष्टिकोणको प्रस्थान बिन्दु नै हो भन्ने हाम्रो चाहिँ दलिल छ। विगतमा दस्तावेजहरूमा धेरै जसो के गर्ने उल्लेख हुन्थ्यो, अहिलेको दस्तावेजले कसरी गर्ने, कसले जिम्मा लिने, कुन प्रणालीबाट डेलिभरी हुने समेत समेत इंगित गरिएको छ। सुशासनलाई सायद पहिलो पटक नारा मात्र होइन, मापन गर्न सकिने प्रत्यक्ष परिमाणका रूपमा परिभाषित गरिएको छ। डिजिटल लेखा परीक्षण, कार्य सम्पादन सम्झौता, नागरिक ड्याशबोर्ड, डिजिटल ट्र्याकिङ, एकपटक विवरण दिए पुग्ने प्रणाली लगायतका कुराहरू र 100 एप जति चाहिँ नागरिक एपबाटै उपलब्ध हुने जस्ता कुराहरू र यो डिजिटल भन्दा पनि धेरै कन्फ्युजन भएको हुनाले यसलाई पनि हामीले टुक्रिएर एउटा विश्लेषणात्मक चाहिँ आवरण दिएका छौं। एउटा ई गभर्नेन्सको खम्बा, अर्को डिजिटल सर्भिस डेलिभरीको खम्बा र तेस्रो चाहिँ डिजिटल इकोनोमीको खम्बा। एकअर्कासँग अन्तर आबद्ध छन् तर कहिलेकाहीँ यिनीहरू पृथक ढंगले पनि अगाडि जान सक्दछन्। त्यो डिजिटल गभर्नेन्सको क्ल्यारिटीका साथ हामी प्रस्तुत भएका छौं र कहिले कसले गरेर के नतिजा आउँछ भन्नेसम्मको पनि नीति कार्यक्रममा आएको छ, जुन वाचापत्रमा नै कमिट गरिएको कुरालाई हामीले चाहिँ उठाएका छौं र यसलाई विश्वसनीय बनाउनको लागि जेठ 15 यी लक्ष्यका अगेन्स्टमा हामी रकमै तोक्नेछौ, त्यसरी अगाडि जानेछौ। र यो हरेक सेक्टरमा अलिकति कहाँ फरक छ भन्ने कुरा पनि म माननीय सांसदज्यूहरूलाई सम्मान्य सभामुख मार्फत निवेदन गर्न चाहन्छु। हिजोका नीति तथा कार्यक्रमहरूमा राज्य संयन्त्रको दलीय दोहन, सरकारी संयन्त्रलाई राजनीतिक कब्जाबाट मुक्त गर्ने, कर्मचारी तन्त्रका दलगत ट्रेड युनियन खारेज गर्ने, शैक्षिक संस्थाभित्रका हिंसात्मक तथा दलगत विद्यार्थी संगठनको प्रभाव न्यूनीकरण गर्ने, सार्वजनिक संस्थालाई पेशागत र तटस्थ बनाउने संरचनात्मक सुधारका विषय छन् जस्तो मलाई लाग्दैन, हामीले लेखेका छौं। त्यसैले अहिलेको दस्तावेजले राज्यलाई दलको विस्तार होइन, नागरिकको साझा संस्थाका रूपमा पुनर्स्थापित गर्ने स्पष्ट राजनीतिक प्रतिबद्धता व्यक्त गरेको छ। हामीले अर्थतन्त्रलाई उपभोग, आयात र रेमिटेन्स डिपेण्डेन्सीबाट उत्पादन, सेवा निर्यात, डिजिटल इकोनोमी, स्टार्टअप इकोसिस्टम र इनोभेशन लेड ग्रोथतर्फ लैजाने स्पष्ट दर्शन प्रस्तुत गरेका छौं। कृषिको पुनर्जागरणको कुराहरू उठाएका छौं, कसरी गर्नेछौं भन्ने, शिक्षा स्वास्थ्यका संकटहरूलाई दूरगामी र दीर्घकालीन समाधान कसरी दिने भन्ने कुराहरू लेखेका छौं। पूर्वाधार भनेको त्यही नेपाल सरकारले 2-3 खरब खर्च गर्छ पुँजीगतको नाममा, त्योबाट हामी अब गभर्नमेन्टको ब्यालेन्स सीट भन्दा बाहिर गएर खरबौं रूपियाँ जोहो गर्ने गरेर अफसोर ग्रीन बन्डहरू, एनआरएनका बन्डहरू, पुँजीगत खर्चलाई बोरोइङसँग लिंक गर्ने कुराहरू, आइडल रहेका कर्मचारी कोष, सेनाको वेलफेयर कोष, प्रहरीको ईपीएफ, सीआईटी, यी सम्पूर्ण हाम्रा सार्वजनिक कोषहरूलाई अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स बिलमा लिएर आएर त्यसलाई गभर्नमेन्टको ब्यालेन्स सीट भन्दा बाहिर खर्च गर्ने गरेर पहिलो पटक सायद विभिन्न पूर्वाधारका क्षेत्रहरूमा इलेक्ट्रिक

0: विदेशमा चाहिँ कति पैसा लाग्छ नि भाइ?
1: जापान गए 10 लाख, कोरिया गए 6 लाख, अरब गए 3 लाख, मलेसिया गए 2 लाख।
0: सस्तोमा कहाँ जाने पाइन्छ मलाई? तिमी कम मिलाइदिनुहोस् न।
1: मलेसिया जाउ न तिमीहरू, म त्यहाँको भिसा मिलाइदिन्छु।
0: 2 लाख कहाँ मिलाउनु मलाई? अलि मिलाइदिनुहोस् न।
1: मौकामा हिरा फोड्नु पर्छ भन्ने कुरा थाहा छैन? खेत बन्द हिरा छ, आइनको गर्द

कृषि वा पशुपालन गर्नेलाई प्रोत्साहन गर्ने भएको छ। न्यूनतम 2 करोड़सम्मको लगानीमा कृषि वा पशुपालन गर्ने कृषकलाई प्रतिवर्ष 10% का दरले प्रोत्साहन गर्ने भएको हो।

0: सरकारले आगामी आर्थिक वर्षमा 1000 किलोमिटर सड़क आलोपत्रे र 200 सड़क पुल निर्माण गर्ने घोषणा गरेको छ। पूर्व पश्चिम राजमार्ग 5 वर्षभित्र 4 लेनमा विस्तार गर्न सरकारले 37 अर्ब 46 करोड़ रूपियाँ विनियोजन गरेको छ। द्रुत मार्गलाई 17 अर्ब 64 करोड़, हुलाकीलाई 4 अर्ब 65 करोड़, कर्णालीलाई 1 अर्ब र मध्य पहाड़ी लोकमार्गलाई 2 अर्ब 16 करोड़ रकम विनियोजन गरिएको छ।
1: आगामी आर्थिक वर्ष करिब 1000

0: सरकारले सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायचित बनाउन छोडौं नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान पनि सञ्चालन गर्ने भएको छ। यता सरकारले श्रम सम्झौता उल्लंघन ज्यादा ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानूनी दायरामा ल्याउने भएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले श्रम क्षेत्रका यस्ता व्यथिति रोक्न कड़ा कानूनी प्रणालीको विकास गरिने घोषणा गर्नुभएको हो। सरकारले जेएनजी आन्दोलनका घाइतेको निशुल्क उपचार गर्ने र उनीहरूलाई मासिक भत्ता दिने घोषणा गरेको छ। संघीय संसदमा आगामी आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनी मोहग्लेले घाइतेहरूको अवस्था हेरेर मासिक भत्ता उपलब्ध गराइने बताउनु भएको हो। यसका साथै जेएनजी आन्दोलनका घाइतेलाई लक्षित गरी आत्मनिर्भर बनाउन विशेष उद्यमशीलताका कार्यक्रम समेत सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ। वर्षौंदेखि थापिरहेको सुकुम्बासी समस्यालाई आगामी एक वर्षभित्रै सल्टाउने सरकारले दावी गरेको छ। अर्थमन्त्री वाग्लेले देशका सम्पूर्ण भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरिने घोषणा गर्नुभएको हो। यता सरकारले कर्मचारीको तलब करिब 21% वृद्धि गरेको छ। अर्थमन्त्री वाग्लेले सबै मिलाएर 21% तलब वृद्धि हुने घोषणा गर्नुभयो। आजको बजेट भाषण अनुसार महँगी भत्ता कायम राखेर आधारभूत तलबमा 10% वृद्धि गरिएको छ। 10% मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउनेछन्। महँगी भत्तालाई कायम गरिएको छ। अर्थमन्त्री वाग्लेले बजेट भाषण मार्फत न्यूनतम 40,000 अधिकतम 1,00,000 भन्दा बढ़ी कायम गरिएको बताउनु भएको हो।
1: सुदूरपश्चिम प्रदेशको राजनीतिमा फेरि सरगर्मी बढ़ेको छ। नेपाली कंग्रेसका प्रदेश सभा सदस्य दिवान सिंह विष्टले मुख्यमन्त्री कमल बहादुर शाहको राजीनामा माग्नु भएको छ। आज मुख्यमन्त्रीको सरकारी निवासमा पुगेर विष्टले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिई मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको हो। जवाफमा मुख्यमन्त्री शाहले कंग्रेस संसदीय दलभित्र आफ्नो विपक्षमा बहुमत पुर्याएर हटाउन चुनौती दिनुभएको छ। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कंग्रेसका 18 सांसद छन् जसमा शाहलाई हटाउन 10 जनाको समर्थन आवश्यक पर्छ। असन्तुष्ट पक्षले आफूहरूसँग 8 सांसद पुगिसकेको दावी गरेको छ। यसै गरी सुदूरपश्चिमे नेपाली कम्युनिष्ट पार्टी नेकपाले साविक नागरिक उन्मुक्ति पार्टी नाउपाका 2 सांसदलाई स्पष्टीकरण सोधेको छ। नेकपा प्रदेश संसदीय दलका नेता खगराज भट्टले सांसदहरू रामेश्वर चौधरी र घनश्याम चौधरीलाई 48 घण्टाभित्र चित्तबुझ्द जवाब पेश गर्न निर्देशन दिनुभएको हो। उनीहरूमाथि निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वार विरूद्ध लागेको संसदीय दल समायोजन योजनामा असहयोग गरेको र दलको बैठकहरूमा लगातार अनुपस्थित रहेको आरोप लगाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: प्राप्त क्याश ब्याक फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एमसेलमा पैसा असुल
1: हो र
2: हो नि एमसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै #123# डायल गर्नुहोस् वा एमसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एमसेल नेपालकै लागि
3: New Pride Mighty as a girl, smart life
4: Yo naya barsha ko avasar ma Mighty as a business na home Appliances ko kharid ma Aakarshak upahar tatha cashback Side by side tatha multi-door refrigerator ma Free induction Front load washing machine ma Free 6 kg aerial Top load ma Free 2 kg aerial Semi-automatic ma 1 kg aerial Dishwasher ma Quartzing tablets Ra microwave oven ma Cooking kit Harit kharid ma Short short kit Ra bumper ma Mighty as a part se 19 liter refrigerator नागरिकता भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: अब बाँकी खबरमा देश प्रदेश सरकारले कृषि उद्योग र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ आज प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख डाक्टर सुरेन्द्र लाकर्णले मेड इन मधेस समृद्ध मधेसको मुख्य नारासहित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न सिंचाईमा प्रयोग हुने विद्युत महसुलमा 100% अनुदान दिने र किसानको बैंक खातामा सिधै अनुदान रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ यसै गरी विगत 2 वर्षदेखि अनियमितताको विवादका कारण बन्द रहेको लोकप्रिय मुख्यमन्त्री बेटी पढ़ाओ बेटी बचाओ कार्यक्रमलाई प्रदेश सरकारले परिमार्जन गरी पुनः संचालन गर्ने नीति लिएको छ अब यो कार्यक्रम शिक्षित छोरी सुरक्षित मधेस उद्यमशील नारी समृद्ध मधेस भन्ने नयाँ नाराका साथ अघि बढ़ाइनेछ
7: भूमिहीन सुकुम्बासी र अव्यवस्थित वर्षवासीले उचित व्यवस्थापनको माग राख्दै आज काठमाण्डुमा प्रदर्शन गरेका छन् गणतन्त्र दिवसको सन्दर्भ पारेर संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नागरिक आन्दोलन र जेएनजी मुभमेन्ट एलायन्सको संयुक्त अगुवाईमा भूमिहीन सुकुम्बासी मार्च गठन गरिएको हो विकल्प बिना राज्यले आफूहरूलाई विस्थापित गर्न डोजर चलाएको र उछिवास लगाएको भन्दै पीड़ितले आक्रोश पोखेका छन् माइतीघर मण्डलाबाट सिटी फुक्दै र विभिन्न मागसहितका प्ले कार्ड बोकेर शुरू भएको प्रदर्शन बिजुली बजार हुँदै नयाँ पानेश्वर पुगेर कोर सभामा परिणत भएको थियो
6: मठ मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएका रूकुम पश्चिमका 27 वर्षीय जनक परियारलाई थप 4 दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ काठमाण्डुको टोखाबाट पक्राउ परेका परियारलाई अनुसन्धानका लागि जिल्ला अदालतले 4 दिनको म्याद थप गरेको हो परियार विरूद्ध धार्मिक भावनामा आघात पुर्याउन नहुने कसुर अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ उनले अनाम नगर स्थित संवाद डबलीमा बोल्ने क्रममा समान अधिकार नपाए देशभर विद्रोह गर्ने र मठ मन्दिरमा आगो लगाइदिने चेतावनी दिएका थिए
7: विश्वको सर्वोच्च शिखर सगरमाथामा यस वर्षको वसन्तकालीन सिजनमा आरोहणको नयाँ कीर्तिमान कायम भएको छ पर्यटन विभागका अनुसार इतिहासमै पहिलो पटक एकै सिजनमा 1008 जना आरोहीले सफलतापूर्वक सगरमाथाको शिखर चुमेका छन् यो संख्या हालसम्मकै उच्च हो यसअघि एकै सिजनमा करिब 900 जनाले मात्रै सगरमाथाको सफल आरोहण गरेको रेकर्ड थियो 73 औं सगरमाथा दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा सगरमाथा आधार शिविरका संयोजक खिमलाल गौतमले बिहानसम्म यो नयाँ रेकर्ड कायम भएको जानकारी दिनुभयो हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपाल चीन उत्तरी कोरेला नाका हुँदै एक सातामा चिनिया कम्पनीका 614 विद्युतीय सवारी साधनै नेपाल भित्रिएका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार गुड्ने तयारीमा रहेका यी सबै गाड़ीहरू बीवाईडी कम्पनीका हुन्। यो दियामपछि यो नाकाबाट पहिलो चरणमा ठूलो संख्यामा विद्युतीय गाड़ीहरू भित्रन थालेका हुन्। नाकाबाट भित्रिएका गाड़ीहरू भन्सार जाँचपास भई जमसम ओर्लने क्रममा छन्। तर उपल्लो डोल्पाको चराङ र जमसममा गरी जम्मा 3 मात्र चार्जिङ स्टेशन भएकाले गाड़ीहरूलाई होल्ड गरेर राख्नुपर्ने अवस्था रहेको भन्सार कार्यालयले जनाएको छ।
2: अब विदेशका खबर। युक्रेन युद्धको असर नाटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ। युक्रेनमाथिको रातभरको रूसी आक्रमणमा एउटा ड्रोन पूर्वी रोमानियाको गलाटी सहर स्थित एउटा अपार्टमेन्ट भवनमा खस्दा दुईजना घाइते भएका छन्। ड्रोन खसेपछि उक्त भवनमा आगलागी भएको थियो भने बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। यस घटनालाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन भन्दै रोमानियाले नाटोसँग थप एन्टी ड्रोन सुरक्षा प्रणाली तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।
1: अमेरिकी सेनाले चीनलाई ताइवान कब्जा गर्नबाट रोक्नका लागि अमेरिकी संसदसँग थप बजेट माग गरेको छ। चीनसँगको सम्भावित युद्धको नेतृत्व गर्ने अमेरिकी इण्डो प्यासिफिक कमाण्डका प्रमुख स्यामुअल पपारोले नयाँ युद्ध पोत विनाशक बम र उन्नत समुद्री बम सहित सैन्य क्षमता विस्तार गर्न थप स्रोत माग गरेका हुन्। संसदमा बुझाइएको प्रतिवेदनमा चिनिया जनमुक्ति सेनाले सन् 2027 ताइवानलाई जबरजस्ती एकीकरण गर्ने र अमेरिकी रक्षा क्षमताको प्रतिवाद गर्ने लक्ष्यका साथ सैन्य विस्तार गरिरहेको उल्लेख गरिएको छ।
2: खेलकुद क्षेत्रमा 4.3 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले खेलकुदको पूर्वाधार विकास र खेलाड़ीको प्रोत्साहनका लागि उक्त रकम छुट्याइएको जानकारी दिनुभयो।
3: खेलकुद खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 फुटबल रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौ। प्रमुख 8 शहरमा 5 वर्षभित्र विराटनगर लहान काठमाण्डु पोखरा बुटवल सुर्खेत र धनगढ़ीको फाप्लामा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टीपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौ। मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौ। खेलकुदमा विशेष रूचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधा सहित तालिम दिने व्यवस्था मिलाउनेछौ। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौ। सुर्खेतमा 10 राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11 राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि ₹4.3 करोड़ विनियोजन गरेको छु।
1: काभा महिला भलिबल च्याम्पियनशीपमा साविक विजेता भारतले तेस्रो स्थान हासिल गरेको छ। त्रिपुरेश्वर स्थित राखेको कबडहलमा आज भएको खेलमा घरेलु टोली नेपाललाई 3-1 सेटमा पराजित गर्दै भारतले तेस्रो स्थान सुरक्षित गरेको हो। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन्। मूलनानपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पाउने 8 बजे शुरू हुनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: सरकारद्वारा आगामी 25 अर्ब 34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक। करका दरमा वृहत पुनरावलोकन। सरकारी संरचनामा व्यापक फेरबदल। 18 पुनर्संरचना गरिने। औद्योगिक कच्चा पदार्थको भन्सार दर घट्यो। सरकारी कर्मचारीको तलब बढ़्यो।
1: सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट नेपाललाई छिटै बाहिर निकाल्ने सरकारको घोषणा, जेएनजी आन्दोलनका घाइतेलाई निशुल्क उपचार र मासिक भत्ताको व्यवस्था, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या आगामी एक वर्षभित्रै समाधान गरिने,
2: सुदूरपश्चिममा राजनैतिक सरगर्मी बढ़्यो, कंग्रेसभित्र मुख्यमन्त्री शाहको राजीनामा माग, बहुमत पुर्याएर हटाउन चुनौती, साविक नाउपाका दुई सांसदसँग नेकपाको 48 घण्टे स्पष्टीकरण माग,
1: रोमानियामा ड्रोन खसेको घटनाप्रति युरोपेली संघको कड़ा आपत्ति, रूसमाथि थप प्रतिबन्धको तयारी, ताइवानमा चिनिया सैन्य विस्तार रोक्न उन्नत हतियार जोहो गर्दै अमेरिका, थप स्रोत सुनिश्चित गर्न सेनाको आग्रह,
2: र खेलकुद क्षेत्रका लागि 3 करोड़ रूपियाँ बराबरको बजेट विनियोजन, देशका प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रंगशाला बनाइने, 3 वर्षभित्र 7 स्थानमा इन्डोर मल्टीप्रपोज स्टेडियम निर्माण गर्ने सरकारको घोषणा।
1: हौसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

अरू फर्काउँदैछन् याद बुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोही पार्छ लागिरहन्छ झदलको म लेख्दैछु मनले के दोष छैन कलमको भन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु। साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्नेछु हाम्रो जिन्दगीको कथा, यहाँका खोल्ला तिमीलाई नै भेट।

0: ओहो, बत्ती गयो।
1: पहिले पुरानो मसिन बन्द हुन्थ्यो,
2: तर अब यो समस्या छैन। नयाँ कुनाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको दुई घन्टा पछिसम्म।
1: नयाँ फर्मुला भएको नयाँ गुड नाइट लिक्विड।

0: Thank you. It means a lot, guys.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्यो. मान्छेले लिपसिङ गरेर हो कि जस्तो
0: लागेर
1: तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुःखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
2: जस्ट अडियन्सहरूको
3: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा.
4: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार
3: प्रोप्राइटर खड्ग विश्वकर्मा.
5: सम्पर्क नम्बर 98 4 23 65 82.
4: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्. प्रोप्राइटर अर्जुन शंकर.
6: फोन नम्बर 98 11 33 96 97.

0: सिक्स्टी आउँदैन कि क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्नु ढिलो भयो, सिक्स
1: भने हामी बेसी छौँ,
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको होला नि त,
1: आइहाल्यो नि

0: सुन्नुहोस् न,
1: भन्नुहोस् न,
0: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई?

0: जाउँ जाउँ माधीको गाउँ देवढुङ्गा घुम्न जाउँ, माधीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ। देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ, मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ। देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि। देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो, पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो। बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ, पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ, डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ। भिजिट नेपालको नारालाई सफल बनाउन माडी जाऊ।
1: प्रायोजक मादी वस्त्रालय, आवश्यक थान तथा रेडीमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी, सम्पर्क नम्बर 029424122 र 98424949000।

0: Yeah.
1: Thank you.
2: Thank you. Thank you, everyone.
3: Jordi James.
4: Balls in the balls, and so what's the lag in the performance? तिमीहरूको ग्रुपको नाम चाहिँ के हो अरे?
0: जेवाइडी
4: जेवाइडी ग्याङ आइसकेको छ. जेवाइडी को पर्फर्मेन्स कस्तो लाग्यो? हाम्रो जजेस लेभल सोध्न चाहन्छौ. गिरिजी,
0: मोस्टली फ्री स्टाइल फ्री भर्सेस हाम्रा हुन्छ अन बिट होइन, रमाइलो हुन्छ. अनि पास त माइक पालापिलो गर्ने हो. अनि अहिलेको साइफर यसमा चाहिँ अलिकति फरक के भयो भन्दाखेरि, सबभन्दा पहिला त प्रस टु द ब्याक भोकलिस, त्यो हामीले हाइप म्यानको काम गरेको राम्रो, गुड जब अन डिएनएक्स हाइप म्यान, काम एकदम गुड जब अन हाइप म्यान. अनि जेनिसको भर्समा पनि लास्टमा छोड्दाखेरि हाम्रो यङ्गीले पनि हाइप दिइरहेको थियो, पछिबाट त्यो फिलरहरू हालेर भए पनि उसले क्लियर भर्स कम्प्लिट गरिदिइरहेको छ. गुड जब यङ्गी देयर. त्यो चाहिँ एकअर्कालाई कभर गरेको, एज असम त्यही हो क्रु भनेको, स्टेजमा सँगै क्रु भनेको. अनि प्लस यो साइफर राउन्ड चाहिँ मलाई मजा आएर चाहिँ, किनभने मलाई चाहिँ कन्सर्ट हेरेर जस्तो लागेको छ. अनि दुईवटा डिफरेन्स चाहिँ के भन्दाखेरि, अहिलेको स्ट्यान्ड माइकमा गर्दा चाहिँ केटा कस्तो थियो भन्दाखेरि, टिभीको लागि रेडी भएर गरेर आएको छ क्या. यहाँ चाहिँ फोकस है, हल्यो भने चाहिँ आउट अफ फोकस हुन्छ, त्यही भएर चाहिँ स्ट्यान्ड माइकमा पालै पिलो गाउँ है भनेर त्यो दामी गरे क्या केटाले होइन. तर यो चाहिँ कन्सर्ट हेरेर जस्तो लाग्यो क्या मलाई चाहिँ, हुन्छ नि तिनजना नेपालको टप ऱ्यापर लागेको छ होइन, ल कन्सर्ट दिनको हो होइन, पहिला तिनजना पुरै भाइ दिएर जोस हुन्छ नि, एकदमै जमा जोस, हामी सबैजना फ्यान्स, यो गीतहरू थाहा छ भन्ने टाइपको क्या, त्यो दियो जोस हुन्छ नि, तिमीले एकदम दामी छ यो, तिमीले टिम बनाएर त खाइदिनु रहेछ पुरा संसार. यो यसरी तिनजना है, मलाई आज पनि अब सबैजना बेडरुम प्रड्युसर भइरहेछ, अब यो संसार एक्लो एक्लो भइरहेछ, ब्यान्डहरू पनि छैन, बेडरुम हेभी मेटल ब्यान्ड भन्छ, सिङ्गल बिट मेकर उसले पनि आफै मिक्सिङ गर्छ, सिङ्गल सिङ्गल ऱ्यापरहरू छ, हाम्रो जमाना ऱ्याप क्रु हुन्थ्यो, रकको ब्यान्ड हुन्थ्यो, सो ऱ्याप क्रुहरू पनि फिर्ता आएको मलाई हेर्न मन लाग्यो, यो ब्यान्डले गर्दा होइन, यो जेवाइडीले गर्दा चाहिँ आई वान्ट टु सी अ लॉट अफ ऱ्याप क्रुज कमिङ ब्याक, जस्ट लाइक बीए जीएफ सोलहरू भनेको छु, गिरीश प्रणेल युनिटी भनेको छु, नेफसाडास भनेको छु, ऱ्याप क्रुहरू आई द रिटर्न अफ ऱ्याप क्रु मैले देखेँ आज. गुड जब म्यान, किप इट अप.
5: एन्टरटेनिङ एपिसोड चाहिँ यो साइफर राउन्ड हुन्छ है, त्यस्तो लागिरहेको छ मलाई चाहिँ. अनि वी कुड सी द्याट हुन्छ नि, कतिको फर्स्ट टाइम होला क्या केटाहरू यस्तो थाक्या क्या हुन्छ नि, अझको यत्रो यात्रामा चाहिँ आई थिङ्क आजको राउन्डमा चाहिँ एकदम थकित देखेको चाहिँ यो साइफर राउन्डमा होला है. अनि टक अबाउट द साइफर होइन, यो चाहिँ ठ्याक्कै बिचमा बिच स्विच पनि थियो, अनि त्यसपछि डिजे आशिष डिड अ गुड वर्क है, केटा हेरेर गुड वर्क है, त्यो इम्प्रोम्प्टु मिक्सिङ चाहिँ उसले ठ्याक्कै मिलाइहाल्यो है, अलिकति होइन यो बिटको क्लस्टर थिएन होला के, फुल क्लस्टर फाइल थिएन होला, दुइटा बिटलाई चाहिँ उसले मजाले इम्प्रोम्प्टु मिक्स गरेर चाहिँ इट्स साउन्डेड अडिबल है. अनि पर्फर्मेन्स वाइज चाहिँ केटाहरूको यो मैले सोध्न त नपर्ने हो, बट आई थिङ्क इट वाज अल प्री रिटन भर्सेस है केटाहरूको, पहिला पहिला लेखिदिएको पर्छ है कि जेनिसले
6: आदि चाहिँ थोरै लेखा थोरै चाहिँ
5: जेनिसले के फ्रेस लेखा
7: होइन दाइ, हल्का पहिलाको हो अनि हल्का चाहिँ अहिले नयाँ लेखा.
5: हुन त अब त्यो अहिले त्यो प्रेसरले गर्दाखेरि पनि केटाहरूले चाहिँ फ्रेस लेख्न पाएको छैन, त्यो देखि देख्न पाए होइन, तर वाफ अमेट भर्सेस चाहिँ राम्रै हो, तर अब साइफर भनेको थियो अनि यसो फ्रेसली लेखेर आएको भए चाहिँ म झन् बेसी पोइन्ट दिन्थेँ होला है, तर दिस वाज अ गुड पर्फर्मेन्स ब्रोले भने जस्तै एउटा कन्सर्टमा कन्सर्ट लाइकवाला सो नै थियो है, केटाहरूलाई चाहिँ सिङ्गल भन्दा पनि ग्रुपमा यसरी साइफर गर्दा चाहिँ दामी देख्दो रहेछ भने आज हामीले थाहा पायो होइन. सो जेस मलाई रमाइलो लाग्यो, दामी लाग्यो.
8: होइन ए हजुर, उठ्नुहोस् त भन्ने, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
9: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटेमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि.
8: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ.
9: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081. धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा.

मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 9842 59 0035।

चेकिङ नमा आउन यता मेरो थियो उम्लेको दुःख चिया मजाले दुख्न देऊ पोखिन देऊ मिठो चिया तिम्रो बदनमा मेरो लागि सिता तिमी तिम्रो लागि रावणमा बस्छ मेरो काकीमा घुम्न जम्ला रायत कसम तिमी जस्तो रानीसँग खेला छैन फ्वाइट तिर्खाएको प्यासीमा आज प्यास मेट लागे तपाईँको यो माथाले समुद्रको भेट लाग्यो।

र भगाउने तिम्रा ती प्रालहरू, मलाई खेर राख्नु मन लाग्ने तिम्रो कालो बालहरू, तिम्रो मुटुको बिचमा मिठो गीत लेखी तिमीलाई मेरो जुत्तो नचा, तिमीलाई पनि हिट बनाए तिमीलाई, हाम्रो छोरी भयो भने मिस बनाए तिमीलाई, तर छोरा भयो भने साइन्टिस्ट बनाए तिमीलाई।

नसालो हेराइले बनाइदियो घाइते, त्यो लगो मलाई त तिमी नै चाहिने, मायाले खिचन करोडको बिचमा तिमी जस्तो अरू खोजी नपाइने, राम्रोको खोजमा तिमी नपर सोचमा कमर हल्लाइदे जोसमा बरु जेसुकै होस् न ल, हिरोवाला बुन्डा म त आउँदिन फोर्समा, सिधै मायामा पास सुन्छु लिदिन कोर्समा।

0: डिभिजन वन कार्यालय खाँदबारी संखुवा सभाको अनुरोध।
1: आगो र वन डढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन डढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: सुरुट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राख।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

यसरी नाचेको भएन भाइ, अरे तैले नाचेको हुँदै भएन भाइ, यता हेर कसरी नाच्दैछ तेरो भाइ।

0: 随着你。डियर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डियर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00-332, 98421-12-249।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाँझोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डी फोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

गर्ने छैन गडबड माया हुन दिन्न खडबड सोचु तिमीलाई पानी पुरी बदम हाला चटपट केटाहरू सबै साइको म मात्र छु नर्मल तिम्रो लागि छोडिदिन्छु साइकोहरूको सर्कल

0: अति अति नानी अति बवाल त्यो राइम्सहरू एकदमै मिठो थियो, टक्कसँगले दिमागमा बिट बस्ने खालको होइन, अनि भनौँ ओभरअल रमाइलो होइन, एकदम भनेर हाँस उठ्ने खालको कमिक स्टाइल पनि थियो है, सबै चिजको कम्बिनेसन, अनि तपाईँको स्टेज पर्फर्मेन्स चाहिँ एकदमै बवाल छ क्या। थ्याङ्क यू सो मच ब्रदर।
1: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना,
2: नाकैमा फुली मेरो आँखैमा गाजर,
3: एक नम्बर सुन र अस्सी चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन,
4: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली, सम्पर्क नम्बर
3: 0295602048,
4: 9842059801
3: र 9825258933।

0: नमस्ते भाइ।
1: नमस्ते,
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासबारीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने? नमस्ते दाई।
1: नमस्ते,
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछ।

0: देख्ने गरी कारोबार स्थलमा राख्नुपर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नुपर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि। सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
1: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विकार पुर्याउनु पर्छ र?
0: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETBS पनि अनिवार्य गर्नुपर्छ है।
1: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
0: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
1: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।
0: जनहितका लागि करदाता सेवा कार्यालय खास गरी
1: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 5 3 60 8 17 र 0 29 5 62 8 17।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर ब्राउनी मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मेसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 98621 37744 र 98153 87775।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295-75-272, 98-17-34-00-51।
2: न्यू भीमसेन वस्त्रालय, 9 तुमिन्जार सङ्खुवासभा।
0: के को अवरोध हो यो बाटो बाटो? फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसलले किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98-42-44-62।
0: निकिता किराना पसल तुमलिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98-40-58-99। मिसन टेडेन सप्लायर्स,
0: हातबारी 9 तुमलिङटार, सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातारी 3 मङ्गलादेवी थान सुमन चोक। प्रोप्राइटर धन बहादुर रसाइली, सम्पर्क नम्बर 98-52-51-753 र 029-560-553।
5: कुखुराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
6: त्यो खानपारीको टुडी खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
7: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खातबारी सङ्खुवा सभा। प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 98-62-13-93-93, ईश्वरी कटुवाल 98-42-10-76-29 र 029-560-568। साथमा खानबारी 1 को टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको सल्लाह र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 98-48-50-17-83। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुडिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त?
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या संसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुरानो डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुन चाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, शङ्ख सभा। सम्पर्क 9842336531, 9807013265।
1: पाँचकपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिफा किराना पसल पाँचकपन छ डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँचकपन छ डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0291410188 र 9815536356।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।